Radio Tiger Studio Time. अहिले बिहानको 6 बजेको छ। यस ट्यान्टेका साथमा दैनिक उपभोगका सम्पूर्ण किराना सामानहरू एकै ठाउँमा पाइने अल्पसल कञ्चनपुर जाने बाटो भरिगाउँ बजार बर्दिया।

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी विकास चापागाई सँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल जेठ 18 गते सोमबार, सन् 2026 जुन 1 तारीक अधिक जेठ कृष्ण

0: विपक्षीको अवरोधका बीच प्रतिनिधि सभा नियमावली पारित, विपक्षी दलहरूद्वारा संसदमा नाराबाजी, धकेला धकेल र बेल घेराउ।
1: बजेटमा मध्यम वर्गलाई उठाउन खोज्दा न्यून वर्गलाई उपेक्षित नगरिएको अर्थमन्त्रीको दावी, उत्पादन र उद्यम मार्फत न्यून वर्गलाई दिगो रूपमा माथि उकास्ने लक्ष्य रहेको भनाई।
0: चीनको झेन्झौ 21 अन्तरिक्ष अभियान सफल, 3 अन्तरिक्ष यात्री सकुशल पृथ्वीमा फिर्ता।
1: र श्रीलंकालाई हराउँदै नेपाल साफ महिला च्याम्पियनशीपको सेमी फाइनलमा, गुजरातलाई हराउँदै बेंगलुरूले जित्यो आईपीएल क्रिकेटको उपाधि।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: काया कैरनमा अब खबरको सिलसिला। प्रधानमन्त्री बालेन्द्र शाहले हिजो प्रतिनिधि सभामा दिएको नेपाल भारत सीमा सम्बन्धी अभिव्यक्ति विवादमा तानिएको छ। लिम्पियादुरा, लिपुलेक र कालापानी बारे सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने क्रममा उहाँले नेपालले पनि धेरै ठाउँमा भारतीय भूमि मिचेको अभिव्यक्ति दिनुभएको हो। प्रधानमन्त्री शाहको यो अभिव्यक्तिलाई लिएर संसदभित्र र बाहिर आलोचना तथा विरोध भएको छ। तपाईहरूलाई एउटा कुरा अचम्म लाग्छ होला, म पनि अस्ति भर्खर प्रधानमन्त्री भएपछि नै थाहा पाएँ भारतले नेपालको जग्गा मिचेको मात्र होइन नेपालले पनि भारतको थुप्रै जग्गा मिचेको रहेछ, प्रधानमन्त्री शाहले संसदमा भन्नुभयो। प्रधानमन्त्रीको यो अभिव्यक्तिलाई लिएर तीव्र प्रतिक्रिया शुरू भएको छ। विपक्षी सांसदहरूले उहाँको भनाई संसदको अभिलेखबाट हटाउन माग समेत गरेका छन्। कूटनीतिज्ञ तथा सीमा मामिलाका विज्ञहरूले प्रधानमन्त्रीले संसदमा व्यक्त गरे जस्तो नेपालले भारतीय भूमि नमिचेको बताएका छन्। प्रधानमन्त्री शाहको अभिव्यक्ति भारतले अतिक्रमण गरेको नेपाली भूभाग लिपुलेक, लिम्पियादुरा र कालापानी क्षेत्रको सन्दर्भमा आएको हो। नेपालले त्यो भूमिलाई भारतले आफ्नो भएको दावी गर्दै आएको छ। प्रधानमन्त्री शाहले लिपुलेक, लिम्पियादुरा र कालापानी नेपालको भूभाग भएको विषयमा सरकारले दिल्ली र बेजिङलाई कूटनीतिक नोट पठाइसकेको संसदमा जानकारी पनि दिनुभयो। शाहका एक सहयोगी अनुसार केही हप्ता अघि प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेन्जनकारले बेलायती राजदूत रोप हेनसँग भेट गरी कालापानी क्षेत्रका विषयमा बेलायतले कसरी सहयोग गर्न सक्छ भन्ने बारे छलफल समेत गर्नुभएको भनेर आजको कान्तिपुरले खबर लेखेको छ। कालापानी लगायत सीमाका विषयमा सन् 1816 सुगौली सन्धिपछि विवाद शुरू भएको मानिन्छ। नेपाली सीमा विज्ञहरूका अनुसार सुगौली सन्धि तथा सन् 1819, 1827, 1834, 1835, 1837, 1846, 1850, 1856, 1860 र 1879 तत्कालीन ब्रिटिश इण्डियाको सर्वेक्षण विभागले तयार गरेका ऐतिहासिक नक्साका आधारमा लिपुलेक, लिम्पियादुरा र कालोपानी सहितको 372 वर्ग किलोमिटर क्षेत्रफलको भूभाग नेपालको हो। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारत भ्रमणमा जानु अघिल्लो दिन प्रधानमन्त्री शाहबाट पछिल्लो अभिव्यक्ति आएको छ। सभापति लामिछाने भारतको 5 दिने भ्रमणका लागि आज दिल्ली जाँदै हुनुहुन्छ। भ्रमणका क्रममा लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित उच्च अधिकारीहरूसँग भेट गर्ने कार्यक्रम छ। यसैबीच परराष्ट्र मन्त्रालयले हिजो बेलुकी विज्ञप्ति निकालेर प्रधानमन्त्रीको अभिव्यक्तिलाई प्रस्ट्याउने प्रयास गरेको छ। सम्माननीय प्रधानमन्त्रीज्यूले संसदमा उल्लेख गर्नुभएको विषय मूलत 10 गजा क्षेत्र अतिक्रमण र क्रस बोर्डर अकुपेशन अर्थात सीमा वारपारको जग्गा भोगाधिकारसँग सम्बन्धित छ। मन्त्रालयले भनेको छ नेपाल भारत सीमा निर्धारण गर्दा नदी सिमाना क्षेत्रमा स्थिर सीमा सम्बन्धी सिद्धान्त अवलम्बन गरेको कारणले क्रस बोर्डर अकुपेशन भई एक देशका नागरिकले अर्को देश

0: को भूभागभित्र पर्ने जग्गामा खेतीपाती गर्ने तथा बसोबास गर्ने अवस्था छ। त्यस्तै मन्त्रालयले 3 मेमा पठाइएका कूटनीतिक नोट बारे भारतबाट जवाब प्राप्त भएको पनि जनाएको छ। प्राविधिक समितिको अध्ययनले कतिपय ठाउँमा हाल नेपालको उपयोग र उपभोगमा रहेको जग्गा भारतमा पर्न सक्ने र हाल भारतको उपभोग र उपयोगमा रहेको जग्गा नेपाललाई पर्न सक्ने देखाइएको छ। परराष्ट्रद्वारा जारी विज्ञप्तिमा भनिएको छ, प्रधानमन्त्रीले संसदमा राख्नु भएको कतिपय ठाउँमा भारतको जग्गा नेपालतिर रहेको हुन सक्ने भनाएको सन्दर्भ यही प्राविधिक यथार्थ र क्रस बोर्डर अकुपेशनसँग जोड़िएको मन्त्रालयले भनेको छ।
1: विपक्षी दलहरूको विरोधबीच प्रतिनिधि सभा नियमावली 2079 संशोधन गर्न बनेको मस्यौदा समितिको प्रतिवेदन बहुमतले पारित भएको छ। प्रमुख प्रतिपक्षी कांग्रेस सहित एमाले, नेकपा, श्रम संस्कृति र राप्रपाले प्रतिवेदनमाथि परेका संशोधनहरूमा पुनः छलफल गर्न समितिमै पठाउनु पर्ने माग गरे पनि सत्तापक्षले बहुमतबाट पारित गरेको हो। हिजो बसेको प्रतिनिधि सभा बैठकमा मस्यौदा समिति सभापति गणेश पराजुलीले मस्यौदा प्रतिवेदनमाथि दफावार छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नु भएको थियो। प्रस्तावको छलफलमा 35 संशोधनकर्ता सहित विपक्षी दलका सांसदले पनि भाग लिए। त्यसपछि विपक्षी दलहरूले छलफलका लागि समितिमा पठाउन माग गरे। समिति सभापति गणेश पराजुलीमाथि धकेला धकेल भएर सभाको माहौल बिग्रिएपछि 15 मिनटका लागि सभामुखले बैठक स्थगित गर्नुभयो। अर्को बैठकमा पनि विपक्षीले नाराबाजी, बेल घेराउ र धकेला धकेल जारी राखे। सभामुखले संशोधन प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिरहनुभयो। सभापति पराजुलीका अनुसार राष्ट्रपति सहित संवैधानिक अंगका पदाधिकारी विरूद्ध आउने महाअभियोग अर्को सदनले 5 महिनाभित्र टुंग्याउनुपर्ने व्यवस्था गरिएको छ। यसअघि राष्ट्रपति र उपराष्ट्रपति तथा प्रधान न्यायाधीश सहित संवैधानिक पदाधिकारी विरूद्धको महाअभियोग प्रस्तावलाई 5 महिनाभित्र टुंग्याउने र नसकिएमा आउने प्रतिनिधि सभाका लागि अभिलेखका रूपमा रहने र आवश्यक निर्णय गर्ने व्यवस्था थियो। अब नयाँ प्रतिनिधि सभा गठन भएको 5 महिनाभित्र अभिलेख ग्रहण गरी अर्को 5 महिनाभित्र आवश्यक निर्णय गरिसक्नुपर्ने बाध्य गरिएको छ। यो खबर हामीले नयाँ पत्रिकाबाट लिएका हौं।
0: अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले आफूले ल्याएको बजेटमा डिफेन्ड गर्दै मध्यम वर्गलाई उठाउन खोज्दा न्यून वर्गलाई उपेक्षित नगरिएको दावी गर्नुभएको छ। आउँदो आर्थिक वर्षको बजेट गएको शुक्रबार ल्याएका प्रधानमन्त्री वाग्लेले हिजो पहिलो पत्रकार सम्मेलन गर्दै बजेटमा मध्यम वर्गलाई प्राथमिकता दिए पनि तल्लो वर्गका लागि धेरै कार्यक्रम राखिएको बताउनु भएको हो। उहाँले बजेटमा मध्यम वर्गलाई उठाउन खोज्दा तल्लो वर्गलाई हेरिएन कि भन्ने धेरैको गुनासो आए पनि त्यो सत्य नभएको दावी गर्नुभयो। उत्पादन र साना उद्यम मार्फत न्यून वर्गलाई माथि उठाउने धेरै कार्यक्रम बजेट मार्फत ल्याइएको दावी गर्नुभयो। अर्थमन्त्री वाग्लेले नागरिकलाई स्वास्थ्य, शिक्षा, रोजगारी र सी प्रदान गर्दै उत्पादन र उद्यम मार्फत न्यून वर्गलाई दिगो रूपमा माथि उकास्ने लक्ष्य बजेटले लिएको बताउनुभयो। वाग्लेले वर्तमान बजेटले परम्परागत रूपमा भत्ता बाँडेर मात्र गरीबी अन्त्य हुन्छ भन्ने 30 वर्षदेखिको न्यारेटिभलाई तोडेको पनि बताउनुभयो। अर्थमन्त्री वाग्लेले भन्नुभयो, केवल भत्ता बाँडेर भेनेजुएला वा जिम्बाब्वे बनाउने विगत मोडललाई तिरस्कार गर्दै सरकारले पहिले रोटीको आकार अर्थात कुल ग्राहक उत्पादन बढाउने र त्यसपछि सम्मानजनक वितरण गर्ने नीति लिएको छ। आर्थिक रोजगारीको सृजना र वृद्धि नभई रोजगारी सृजना हुन नसक्ने उहाँको भनाइ छ। निजी क्षेत्रलाई उत्साहित बनाएर 10 मध्ये 9 रोजगारी निजी क्षेत्रबाटै सृजना हुने वातावरण बनाउन खोजिएको उहाँको दावी छ। मन्त्री वाग्लेले न्यून वर्गका लागि विशेष कार्यक्रम र बजेट वृद्धि, बजेटले न्यून र जोखिमपूर्ण वर्गलाई लक्षित गर्दै विभिन्न क्षेत्रमा लगानी बढाउने पनि बताउनुभयो। यस्तै वाग्लेले पूँजीगत लाभ कर अन्तिम नै भएको र अब थप कर नलिने पनि बताउनु भएको छ। उहाँले अर्थ मन्त्रालयमा भएको अन्तर्क्रिया कार्यक्रममा बजेट भाषणको बुधा नम्बर 79 भएको सूचीकृत कम्पनीका धितुपत्र बिक्री गर्दा लाग्दै आएको पूँजीगत लाभ कर अन्तिम हुने व्यवस्था अन्तिम नै भएको बताउनु भएको हो। हाल लगानीकर्ताले पूँजीगत लाभ करको व्यवस्था 1 वर्षभन्दा कम अवधि शेयर होल्ड गर्नेले बढाएर 10%, 1 वर्षभन्दा लामो अवधि होल्ड गर्नेले 7.5% पूँजीगत लाभ कर लाग्ने व्यवस्था गरेको छ। यही लाभ कर नै अन्तिम कर भएको भन्दै शेयर बाहेक आमदानी हुनेले विवरण बुझाउँदा पूँजीगत लाभ कर लेख्न भन्दै पूँजीगत लाभ कर नै अन्तिम कर भएको उहाँले बताउनु भएको खबर कारोबार दैनिकले लेखेको छ। काया कैरनमा स्वास्थ्य बीमा कार्यक्रममा सुधारको उपाय बारे विज्ञसँगको कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: जहाँ फेरिन्छ सुखको साथ, त्यही हो घर, जहाँ हुन्छ खुशीको बास, जहाँ बालापन उमेरले छिक्दैन, मनको कलाकारिता कसैले रोक्दैन। जहाँ पहिलो आवाज हुन्छ, आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्गी प्लान ए नभई प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही खास, भित्ताले नै लिन्छन् स्वादको मिठास। जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।
3: बेटर अप्लायन्सेस का एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाई पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
4: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
0: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले नेपाल भारत सीमा सम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्ति विवादमा विपक्षी दल, कूटनीतिज्ञ र सीमावेदद्वारा आलोचना, प्रधानमन्त्रीको अभिव्यक्ति, सीमा वारपारको जग्गा भोगाधिकारसँग सम्बन्धित रहेको परराष्ट्रको प्रस्तुतिकरण, विपक्षीका अवरोधबीच प्रतिनिधि सभा नियमावली पारित, बजेटमा मध्यम वर्गलाई उठाउन खोज्दा न्यून वर्गलाई उपेक्षित नगरिएको अर्थमन्त्रीको दावी लगायतका खबर प्रस्तुत गर्यौं।
1: अब बाँकी प्रसंग। आउँदो आर्थिक वर्षमा सरकारले स्वास्थ्य क्षेत्रमा करिब 1 अर्ब 95 करोड़ रूपियाँ बजेट छुट्याएको छ। त्यसमध्ये स्वास्थ्य बीमा कार्यक्रमलाई उद्धार गर्ने गरी 15 अर्ब विनियोजन गरिएको छ। अघिल्लो वर्षमा 10 अर्ब विनियोजन गरेकोमा यसपालि 5 अर्ब थपेर 15 अर्ब पुर्याएको देखिए पनि अझै पुरानै बकेउता रकम नै 18 अर्ब तिर्नु छ। सरकारले स्वास्थ्य क्षेत्र मध्ये स्वास्थ्य बीमा कार्यक्रमलाई दिएको प्राथमिकताका बारेमा स्वास्थ्यविद प्राध्यापक डाक्टर खेम कार्कीसँग साथी सम्झना महर्जनले कुरा गर्नुभएको छ।
5: जनताको अपेक्षा अनुसारको चाहिँ स्वास्थ्य बीमा कार्यक्रम हो भनेर जनताले बुझिराखेको, तर सञ्चालनमा अथवा यसको चाहिँ जसरी हामीले चाहिँ रिभल्भ गराउनु पर्ने थियो, त्यो रिभल्भ गराउने कुराहरूमा चाहिँ शब्दजाल एकदम प्रभावकारी, हामी पुनर्संरचना गरेर सञ्चालन गर्छौं भनेर पोहोरको बजेटमा पनि ठ्याक्कै यही भाषा थियो, तर केही पनि भएन। यो त रिक्स पुलिङ हो। त्यसैले अब हुनेहरूसँग अथवा चाहिँ निरोगीहरूसँगको पैसा पनि त्यहाँ जम्मा गरेर रोगीहरूलाई हामीले चाहिँ सेवा प्रदान गर्ने हो नि त। स्वास्थ्य समस्या भएकालाई स्वास्थ्य समस्या नभएका मान्छेहरूको पैसाबाट सेवा दिने हो।
6: त्यही पुलिङ मेकानिजमलाई नै हो कि 3 वर्षमा चाहिँ 90% नेपाली स्वास्थ्य बीमाको दायरामा ल्याउने भनिएको छ, तर त्यहाँ कानूनमा जुन खालको व्यक्तिहरूलाई चाहिँ हामीले त्यसमा संलग्न गराउनु पर्ने थियो, सरकारी संयन्त्रका व्यक्तिहरूलाई त्यहाँ जोडिनु पर्ने थियो, त्यो ठ्याक्कै शब्दमा किन आउन चाहिँ सकेन?
5: अब समस्या त्यहीँनिर हो। कानूनले के भनेको छ भने यसलाई अनिवार्य गराउने, बीमालाई अनिवार्य नगराइकन स्रोत चाहिँ हाम्रो व्यवस्थापन गर्नै सकिँदैन। यो सरकारले यसरी अनुदान दिएर अनि त्यसपछि अनि त्यो घाटा पुर्ताल गर्ने भनेर भनेको यो बालुवामा पानी हाल्ने, बीमाको सिद्धान्त अनुसार पनि यो मिल्दैन। कर्मचारीहरूको 10% तलब बढ्यो, 21% भन्ने चाहिँ भ्रम हो। अब यो 10% तलब बढेकोमा हामीले यही प्रतिशतको थोरै प्रतिशत चाहिँ अब अनिवार्य चाहिँ बीमामा जानेछ भनेको भए यसले दुईटा कुरा गर्थ्यो जस्तो मलाई लाग्छ। सबै शिक्षक कर्मचारीहरू चाहिँ अब बीमा गरिएको अस्पतालमा उनीहरू सेवा लिन जाँदाखेरि त्यो कर्मचारी

0: पूरै जिम्मेवारी। भाइब्रेन्ट पुतली सडक काठमाडौँ।
1: फेरि पनि खबरकै सिलसिला, राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवल शमशेर राणा पार्टीबाट बाहिरिनु भएको छ। हिजो काठमाडौँमा अलग्गै भेला गरेर राणाले राष्ट्रवादी शक्ति निर्माण गर्ने घोषणा गर्नुभएको छ। राणाले राष्ट्रवादी शक्ति निर्माण गर्ने उद्देश्यले अगाडि बढ़ेको जानकारी दिँदै जेठ 21 मै आफ्नो उद्देश्य विस्तृतमा सार्वजनिक गर्ने कार्यक्रम राखिएको बताउनुभयो। राणाले देशमा विश्वसनीय राष्ट्रवादी शक्ति निर्माण गर्ने सदिच्छा लिएर आगामी बाटो तय गर्ने निश्चय गरेको विज्ञप्तिमा जनाउनु भएको छ। त्यस्तै उहाँले आफूले तय गरेको बाटो सहभागी हुन पनि राप्रपा पंक्तिले आह्वान गर्नुभएको छ। देशलाई माया गर्ने, देशको समृद्धि चाहने आम राष्ट्रवादी मित्रहरू लगायत नवयुवा पुस्तालाई समेत यही नयाँ अभियानमा सहभागी हुन आह्वान गर्छु भनेर राणाले विज्ञप्तिमा लेख्नु भएको छ।
2: हिमालको थुक्कोमा जब सेतो हिउँको आधी चल्छ र चिसो सेरोटोले हड्डीसम्मै खियाउन खोज्छ, धेरैका पाइलाहरू त्यही थुप्रिन्छन्। तर म्याग्दीको धौलागिरी फेद, दानामा जन्मिएर चितवनको समथर मैदानमा हुर्किएका एक नेपाली युवाका लागि भने त्यो आधी केवल एउटा नयाँ रेकर्डको पृष्ठभूमि बनिदिन्छ। ती पात्र हुन् निर्मल पूर्जा अर्थात निम्स दाई, जसले विश्व पर्वतारोहणको इतिहासलाई हरेक वर्ष नयाँ परिभाषा दिइरहेका छन्। हालै विश्व सगरमाथा दिवसको अवसर पारेर जेठ 16/2083 अर्थात मे 30/2026 निर्मल पूर्जाले एउटा यस्तो कोसे ढुङ्गा पार गर्नुभयो जसले विश्वका दिग्गज पर्वतारोहीहरूलाई समेत अचम्ममा पारेको छ। प्रतिकूल मौसमका कारण चौथो शिविरमा एक दिन अतिरिक्त प्रतीक्षा गर्नु परे पनि धैर्यको परीक्षा दिँदै उहाँले 28 जनाको टोलीको सफल नेतृत्व गरेर पुनः सगरमाथाको शिरमा पाइला टेक्नुभयो। यो उहाँको 8,000 मिटर भन्दा माथिका संसारका सर्वोच्च हिम चुचुराहरूमा 54 सफल आरोहण थियो। विगतका तथ्य पर्यटन विभाग तथा हिमालयन डेटाबेसका विवरणहरूलाई केलाउने हो भने पनि पूर्जाको यो यात्रा कुनै चमत्कार भन्दा कम छैन। केही समय अघि मात्रै पाकिस्तानको खतरनाक मानिने नाङ्गा पर्वतको सफल आरोहण गर्दै उहाँले 8,000 मिटर माथिका हिमालमा आफ्नो 50 आरोहण अर्थात हाफ सेन्चुरी पूरा गरेर विश्वकै पहिलो पर्वतारोही बन्ने दुर्लभ रेकर्ड बनाउनु भएको थियो। त्यस बेला नेपाल र बेलायतको 200 वर्ष पुरानो ऐतिहासिक मैत्रीपूर्ण सम्बन्धको सम्मान स्वरूप उहाँले चुचुरोमा गोर्खा र युके स्पेशल फोर्सेसको झण्डा एकसाथ फहराउनु भएको खबर आजको अन्नपूर्ण पोस्टमा छ।
1: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
0: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
3: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट दृष्टि आई डट ओआरजी, फोन नम्बर 01-5224-352-5224-353। के तपाईँ ढाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीड़ित हुनुहुन्छ?
4: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्।
3: हाम्रा सेवाहरू
4: ओपीडी सेवा,
3: विशेषज्ञ ओपीडी सेवा,
4: निशुल्क औषधि वितरण,
3: सशुल्क फार्मेसी सेवा,
4: फिजियोथेरापी सेवा,
3: अकुपंचर सेवा,
4: योग परामर्श सेवा,
3: क्रियाकल्प सेवा,
4: पूर्व कर्म पञ्चकर्म सेवा,
3: छार सूत्र सेवा,
4: जलौका सेवा,
3: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू,
4: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
3: विस्तृत जानकारीका लागि
4: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर गैरी गाउँ काठमाडौँ, फोन नम्बर 01-4110-6-96-98-514-24-063।
5: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
1: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो

0: लाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ।
1: अब बाँकी खबर। अहिले गाउँ छोड्ने लहर छ। लहर र रहर भन्दा जागिरका लागि गुल्मीको इस्मा गाउँपालिका छ अमरपुर स्याला खोलाका 72 वर्षे मीनबहादुर अर्यालले 2061 सालमा गाउँ छोड्नु भएको थियो। किर्तिपुर मावि काठमाडौँ सरुवा हुनुभएका अर्यालले 14 वर्ष अध्यापन गर्नुभयो। छोरा बुहारी उतै भएकाले 2062 सालमा घर पनि बनाउनुभयो। उहाँ 2076 सालमा स्वैच्छिक अवकाश लिएर 4 वर्ष काठमाडौँमा बस्नुभयो। शहरमा सुविधा परिवार र स्थायित्व सबै हुँदाहुँदै पनि मन भने शान्त हुन सकेन। काठमाडौँ बसाइका कारण उहाँले सबैभन्दा बढी गुमाउनु भएको थियो निन्द्रा। काठमाडौँ व्यस्तता र कोलाहल जीवनशैलीले उहाँलाई रातभर जागरण बस्न बाध्य बनायो। निन्द्रा लागोस् भनेर औषधि समेत सेवन गर्नुपरेको अनुभव अर्यालसँग छ। उहाँले भन्नुभयो, रातमा स्लिपिङ ट्याब्लेट नखाई निन्द्रा नलाग्ने अवस्था थियो। जीवनमा सबैभन्दा ठूलो कुरा सन्तुष्टि र स्वतन्त्रता रहेछ। अर्याल 20 वर्षको काठमाडौँ बसाई माया मारेर 71 वर्षीय श्रीमती मनकुमारी सहित 2080 सालमा गाउँ फर्किनुभयो। जन्मथलोको घरबारी बेचे पनि 2010 सालमा बुबाले किनेको बेसी खेती मालिका गाउँपालिका 6 को फूलबारीमा थियो। त्यही ठाउँमा गएर अर्यालले झण्डै 40 लाख रूपियाँ खर्च गरी आकर्षक घर, भान्सा कोठा र शौचालय सहित सुविधायुक्त घर बनाउनु भएको छ। शहरले दिएको अवसर र सुविधा अस्वीकार गर्न नसकिए पनि जीवनको वास्तविक आनन्द आफ्नै गाउँघरमै लुकेको हुन्छ भन्ने उदाहरण अर्याल हुनुहुन्छ। उहाँले आफ्नो जीवनपछि पनि घर कसैलाई बेच्न नदिने कबोल छोरा नातिलाई गराएको सुनाउनु भयो। यो खबर हामीले गोरखा पत्रबाट लिएका हौं।
0: अब विदेशको खबर। चीनको झेन्झौ 2-1 अन्तरिक्ष अभियान सफल भएको छ। अन्तरिक्ष अभियानमा सहभागी 3 जना अन्तरिक्ष यात्री 210 दिनको सफल अन्तरिक्ष बसाई सकेर शनिबार सकुशल बेजिङ पुगेको चिनिया समाचार संस्था सिन्वाले जनाएको छ। उनीहरू शुक्रबार बेलुका सुरक्षित रूपमा पृथ्वीमा अवतरण गरेका हुन्। अन्तरिक्षमा लामो समय बिताएर फर्किएका 3 जना अन्तरिक्ष यात्रीहरूको स्वास्थ्य अवस्था राम्रो रहेको चीनको मानवयुक्त अन्तरिक्ष कार्यक्रम सम्बन्धी निकायले जनाएको छ। साथै झेन्झौ 2-1 अन्तरिक्ष अभियान पूर्ण रूपमा सफल भएको पनि पुष्टि छ। अभियानका क्रममा उनीहरूले अन्तरिक्ष केन्द्रमा रहेर विभिन्न वैज्ञानिक अनुसन्धान, प्राविधिक परीक्षण तथा अन्तरिक्ष केन्द्रको नियमित सञ्चालनसँग सम्बन्धित महत्वपूर्ण जिम्मेवारीहरू सफलतापूर्वक निर्वाह गरेका छन्। 210 दिनको अन्तरिक्ष बसाई चीनको अन्तरिक्ष अनुसन्धान तथा प्रविधि विकासका दृष्टिले महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। यस सफलताले भविष्यका थप उन्नत अन्तरिक्ष अभियान तथा वैज्ञानिक अनुसन्धानका लागि महत्वपूर्ण आधार तयार गरेको विश्वास गरिएको खबरमा उल्लेख छ।
1: अब खेल खबर। श्रीलंकालाई हराउँदै नेपाल 7 महिला च्याम्पियनशीप फुटबलको सेमी फाइनलमा पुगेको छ। भारतको गोवामा रहेको जवाहरलाल नेहरू रंगशालामा हिजो भएको समूह एकको अन्तिम खेलमा नेपालले श्रीलंकालाई 2-0 गोलले हरायो। नेपालका रश्मी कुमार घिसिङ र कप्तान रेणुका नगरकोटीले गोल गरे। यो जितसँगै नेपाल समूह एकको विजेता बनेको छ। यस्तै यो समूहबाट भूटान उपविजेता बन्दै सेमी फाइनलमा पुगेको छ। प्रतियोगितामा हिजै भएको अर्को सेमी फाइनलमा भारतले बंगलादेशलाई 3-0 गोलले हराउँदै समूह बीको विजेता बनेको छ। अब नेपालले सेमी फाइनलमा बंगलादेशसँग खेल्नेछ भने भारतले भूटानसँग खेल्नेछ। सेमी फाइनलका खेलहरू पर्सि बुधबार हुनेछन्। 8 संस्करणको 7 महिला च्याम्पियनशीपको फाइनल खेल यही जेठ 23 गते हुनेछ। भारतले सबैभन्दा धेरै 5 पटक उपाधि जितेको छ भने बंगलादेश पछिल्लो 2 संस्करणको विजेता हो। नेपाल अहिलेसम्म 6 पटक फाइनलमा पुगे पनि अझै उपाधि विहीन छ। खेल खबरमै इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटको उपाधि रोयल च्यालेन्जर्स बेंगलुरूले जितेको छ। गैराति भएको खेलमा बेंगलुरूले गुजरात टाइटन्सलाई 5 विकेटले हराएको हो। गुजरातले दिएको 162 रनको लक्ष्य पछ्याएको बेंगलुरूले 18 ओभरमा 5 विकेट गुमाएर भेटायो। बेंगलुरूका विराट कोहलीले अभिजित 75 रन बनाए। गुजरातका रसिद खानले 2 विकेट लिए। त्यसअघि अहमदाबादको नरेन्द्र मोदी रंगशालामा टस हारेर ब्याटिङ गरेको गुजरातले 8 विकेट गुमाएर 155 रन बनाएको थियो। गुजरातका वाशिङटन सुन्दरले अभिजित 50 रन बनाए। बेंगलुरूका रसिक सलामले 3 तथा भुवनेश्वर कुमार र जोस हेजलवुडले समान 2 विकेट लिए। यो सँगै बेंगलुरूले लगातार 2 पटक आईपीएलको उपाधि जितेको छ। गुजरातले भने सन् 2022 उपाधि जितेको थियो। आईपीएलको फाइनल खेल हेर्न जाने दर्शकका लागि हिजो विशेष रेल सेवा समेत सञ्चालन गरिएको थियो। आईपीएल क्रिकेटमा 10 टोली सहभागी थिए।
0: काया कैरनमा अब केही खबर संक्षेपमा। काठमाडौँ उपत्यका सहित देशका धेरै ठाउँको मौसम यति बेला सफा छ। दिउँसो पछि भने बदली र केही ठाउँमा हल्कादेखि मध्यमसम्मको वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महासंघले जनाएको छ।
1: संस्थागत विद्यालयबाट प्रदान हुने कक्षा 11 र 12 प्लस टूको छात्रवृत्तिका लागि काठमाडौँ महानगरपालिकाले हिजो छनौट परीक्षा सम्पन्न गरेको छ। 83 वटा केन्द्रमा 22,016 जनाले परीक्षा दिएका हुन्। महानगरका अनुसार अनलाइन प्रणालीबाट आवेदन दिएका 26,888 विद्यार्थी मध्ये 26,603 आवेदन स्वीकृत भएको थियो।
0: सरकारले पछिल्लो चुनावमा प्राप्त मतका आधारमा राष्ट्रिय मान्यता प्राप्त दलहरूलाई राज्य कोषबाट अनुदान दिने व्यवस्था गर्न बहस चलाउने प्रस्तावबारे दल र राजनीतिक विश्लेषकहरू विवादित भएका छन्।
1: खानेपानी आयोजनाको मोटर बिग्रिएपछि उदयपुरको कटारी बजार तथा आसपासका बस्तीमा पानी आपूर्ति बन्द भएको एक हप्ता भयो। खानेपानीको हाहाकार हुँदा पनि स्थानीय सरकारले विकल्प नदिएपछि उपभोक्ता दबावमा उत्रनु पर्यो। स्थानीयहरूले रित्तो गाग्री सहित कटारी नगरपालिकाका मेयर राजेश चन्द्र श्रेष्ठको घर घेरेपछि भने हिजो दिउँसो दमकलबाट पानी वितरण गरिएको खबर हामीले नयाँ पत्रिकाबाट लिएका
0: हौं। उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
1: नेपाल भारत सीमा सम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्ति विवादमा विपक्षी दल कूटनीतिज्ञ र सीमाविदद्वारा आलोचना। प्रधानमन्त्रीको अभिव्यक्ति सीमा वारपारको जग्गा भोगाधिकारसँग सम्बन्धित रहेको परराष्ट्रको स्पष्टीकरण।
0: विपक्षीको अवरोधका बीच प्रतिनिधि सभा नियमावली पारित। विपक्षी दलहरूद्वारा नाराबाजी, धकेला धकेल र बेल घेराउ।
1: बजेटमा मध्यम वर्गलाई उठाउन खोज्दा न्यून वर्गलाई उपेक्षित नगरिएको अर्थमन्त्रीको दावी। उत्पादन र उद्यम मार्फत न्यून वर्गलाई दिगो रूपमा माथि उकास्ने लक्ष्य रहेको भनाई।
0: चीनको झेन्जोउ 21 अन्तरिक्ष अभियान सफल। 3 अन्तरिक्ष यात्री सकुशल पृथ्वीमा फिर्ता।
1: र श्रीलंकालाई हराउँदै नेपाल साफ महिला च्याम्पियनशीपको सेमी फाइनलमा। गुजरातलाई हराउँदै बेंगलुरूले जित्यो आईपीएल क्रिकेटको उपाधि।
0: र अन्त्यमा आजको कार्टुन। आज हामीले गजत्सभा शीर्षकमा अविनले बनाउनु भएको कार्टुन लिएका छौं। प्रधानमन्त्रीले हिजो संसदमा सीमाबारे बोलेको विवादित अभिव्यक्तिसँग यो कार्टुन सम्बन्धित छ। यसअघि पनि प्रधानमन्त्रीका कतिपय व्यवहार र गतिविधिको विवाद हुँदै आएको थियो। प्रधानमन्त्रीका यस्ता क्रियाकलाप ढाकछोप गर्न उहाँका सहयोगी पार्टीका नेतृत्व र सरकारी निकायलाई अप्ठ्यारो पर्दै गएको विषयसँग यो कार्टुन केन्द्रित छ। यहाँ दुईजना मान्छे प्रधानमन्त्रीको कार्यालयको ढोका बाहिरबाट भित्र हेर्दैछन् र एकजनाले भन्दैछ, यता टाल्यो उता भुवाङ्ग, उता टाल्यो यता भुवाङ्ग। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। उमालेको या शुद्धिकरण गरेको पानी मात्र पिउने

0: एक्सरे हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
1: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।

0: कर्णाली प्रदेश सरकार फेरबदल हुने चर्चा, बजेट कार्यान्वयन सँगै आगामी बजेटका लागि योजना निर्माणमा अलमल,
1: कर्णाली छोरी सम्मेलन 10 बुद्धे घोषणा पत्र जारी गर्दै सम्पन्न,
0: डडेलधुराबाट सशस्त्र प्रहरीका 2 जवान बेपत्ता, खोजी कार्य जारी,
1: प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिको चौतर्फी विरोध, अभिव्यक्ति सच्याउनु पर्ने सीमाविदहरूको माग,
0: र श्रीलंकालाई हराउँदै नेपाल 7 महिला च्याम्पियनशीपको सेमी फाइनलमा, गुजरातलाई हराउँदै बेंगलुरूले जित्यो आईपीएल क्रिकेटको उपाधि।
1: हिमाल पहाड तराई जोड्छौं सबैलाई बिहानको भेरी खबरबाट ढिलु रावत र टेकराज केसीको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np हाम्रो पात्रो .com मोबाइल एप्लिकेशनका साथै दैलेखको रेडियो मातृभूमि, रेडियो हाम्रो समावेशी जाजरकोटको रेडियो हाम्रो पाइला, बर्दियाको रेडियो टाइगर, सम्वाद एफएम र रेडियो गेरुवा एफएमबाट पनि सुनिरहनु भएको छ।
0: अब खबर विस्तारमा। कर्णाली प्रदेश सरकार फेरबदल हुने चर्चा चुलिँदै गएको छ। 2 हप्ता अघि कर्णाली सरकारको नेतृत्व कंग्रेसले गर्ने सभापति गगन थापाले सुर्खेतमा भएको कार्यक्रममा बताएपछि सरकार परिवर्तन हुने चर्चा चलेको हो। सरकारको नेतृत्व फेरबदलको चर्चा शुरू भएसँगै बजेट कार्यान्वयन र आगामी बजेटका लागि योजना कार्यान्वयनमा भने अलमल भएको छ। आर्थिक वर्ष सकिन 1.5 महिना बाँकी छ। कर्णाली सरकारले 10 महिनामा 29% मात्र बजेट खर्च गर्न सकेको छ, जुन अहिलेसम्मकै कम खर्च हो। तत्कालीन कंग्रेस एमालेको केन्द्रीय समीकरण अनुसार 2081 साउनदेखि कंग्रेसको समर्थनमा एमाले संसदीय दलका नेता यमदाल कणेल मुख्यमन्त्री बन्नुभएको थियो। दुई दल बीच भएको त्यति बेला भएको आधा आधा कार्यकाल सत्ता साझेदारी गर्ने सहमति भएको थियो, जस अनुसार कंग्रेस संसदीय दलका नेता जीवन बहादुर साई गत चैतमै मुख्यमन्त्री बन्नुपर्थ्यो। तर पार्टीभित्रको नेतृत्व परिवर्तन, प्रतिनिधि सभा सदस्य निर्वाचनको परिणाम लगायतका कारण नेतृत्व परिवर्तनमा केही ढिलाइ भएको कंग्रेसका प्रमुख सचेतक हितप्रद बहादुर विष्टले बताउनुभयो। सरकारी फेरबदलको चर्चाकै कारण कर्णालीमा आगामी वर्षको बजेट तयारीको काम पनि ढिलो गरी शुरू भएको थियो। प्रदेश सरकारले असार 1 मा बजेट ल्याउने भए पनि 1 साता अघि नै मात्रै गत वर्षकै हाराहारीमा झण्डै 32 अर्बमा मन्त्रालयलाई सिलिङ विवरण वितरण गरेको छ। सरकारकै सुस्तताका कारण यो वर्ष राजस्व संकलनमा पनि लक्ष्य भेटाउन मुस्किल देखिएको छ। प्रदेश लेखा नियन्त्रकको कार्यालयका अनुसार यो वर्ष 96 करोड़ रूपियाँ आमदानी गर्ने लक्ष्य लिएको सरकारले 2 महिना बाँकी रहँदा 59.96 करोड़ रूपियाँ मात्रै आमदानी गरेको छ। चैतसम्म 48.3 करोड़ रूपियाँ आमदानी गरेको सरकारले वैशाखमा भने 11.93 करोड़ रूपियाँ राजस्व संकलन गरेको आर्थिक मामिला तथा योजना मन्त्रालयका उपसचिव चेतन कुमार तिमल सिन्हाले बताउनु भएको छ।
1: यस्तै कर्णाली सरकारले यो वर्ष बजेट विनियोजन गरेको झण्डै 3,000 योजना मध्ये करिब 1,600 योजना मात्रै काम शुरू हुन सकेको छ। यो वर्ष 32.69 करोड़ रूपियाँको बजेट ल्याएको सरकारले वैशाखसम्म 9.63 करोड़ रूपियाँ मात्रै खर्च गर्न सकेको छ। कार्यालयका अनुसार सरकारले यो अवधिमा चालुतर्फ 41.37% खर्च गरिसकेको छ भने विकास बजेट मुस्किलले 21.5% मात्रै खर्च गरेको छ। गत वर्ष वैशाखभित्र 32.65% बजेट खर्च गरेको सरकारले भने त्यसभन्दा अघि यही अवधिमा करिब 35% खर्च भएको प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयको तथ्याङ्क छ। सबैभन्दा बढ़ी विकास बजेट 10.73 अर्ब रूपियाँ रहेको भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयले यो वर्ष 743 योजना मध्ये अझै करिब 100 योजनामा काम शुरू नै गर्न सकेको छैन। मन्त्रालयले अहिलेसम्म 2.46 अर्ब रूपियाँ मात्रै खर्च गर्न सकेको छ। मन्त्रालयका प्रवक्ता रमेश सुवेदीले पछिल्लो समय इन्धनको मूल्य वृद्धि र निर्माण सामग्रीको अभावले विकास निर्माणमा ठूलो असर परेको बताउनुभयो। कर्णाली सरकारको सुस्तताको असर प्रशासनिक पुनर्संरचना र केही नियुक्तिमा पनि परेको देखिएको छ। कर्णाली प्रदेश लोकसेवा आयोग गत वर्ष पुष 3 गतेदेखि अध्यक्षविहीन अवस्थामा छ। सत्तारूढ़ कांग्रेस र एमाले बीच भागभण्ड नमिल्दा झण्डै 1.5 वर्षदेखि आयोग नेतृत्वविहीन बनेको हो। लामो समयदेखि आयोगको अध्यक्ष पद रिक्त हुँदा नीतिगत समस्या झेल्नु परेको आयोगका सूचना अधिकारी चन्द्रवीर शाहीले बताउनु भएको छ।
0: वीरेन्द्रनगरमा आयोजना गरेको कर्णाली छोरी सम्मेलनको 2रो संस्करण 10 बुधे घोषणा पत्र जारी गर्दै सकिएको छ। सम्मेलनले बाल विवाह, लैंगिक विभेद, छाउपटी लगायतका कुप्रथा कर्णालीका छोरीहरूको भविष्य निर्माणका लागि बाधक बनेको निष्कर्ष निकालेको छ। सम्मेलनले बाल विवाह अन्त्यका लागि प्रदेश तथा स्थानीय सरकार बीच रणनीति एवं कार्ययोजना निर्माण गरी कार्यान्वयन गर्न माग गरेको छ भने महिनावारीलाई मर्यादित र सुरक्षित बनाउने कानून निर्माण गर्न तीनैवटै तहका सरकारसँग आग्रह गरेको छ। त्यस्तै विद्यालय तथा सामुदायिक संस्थाहरूमा महिनावारी आरम्भ कक्षको व्यवस्था गरी महिनावारी स्वच्छता तथा सेवा तथा आवश्यक सामग्रीको व्यवस्था गर्न माग गरेको आयोजक ज्योति फाउन्डेशनका अध्यक्ष ज्योति कटुवाले बताउनुभयो। उहाँले छोरीहरूको उच्च शिक्षा अध्ययनका लागि कर्णाली प्रदेश सरकार र 79 स्थानीय तहलाई छोरी विशेष छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्न पनि माग गरेको बताउनुभयो। सम्मेलनले सामुदायिक संस्थागत विद्यालयहरूमा गुणस्तरीय एवं समावेशी भौतिक संरचना निर्माण गर्न तीनवटै तहका सरकारसँग माग गर्दै घोषणा पत्र जारी गरेको हो। कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयको समन्वयमा शनिबारदेखि आयोजना गरेको सम्मेलनमा कर्णालीका 10 जिल्लाका छोरीहरूसँग छोरीका मनका कुरा शीर्षकमा छुट्टा छुट्टै छलफल गरेको थियो भने विज्ञ सरकारी अधिकारी जनप्रतिनिधि लगायतका प्यानल छलफल भएको थियो। कार्यक्रममा बोल्दै कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले कर्णालीका छोरीहरूको सशक्तिकरणका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको
1: यासा गुम्बा संकलनका लागि डोल्पाको पाटन पुगेका जाजरकोट नलगाड नगरपालिका 11 निवासी 43 वर्षीय लोकबहादुर सिंहको मृत्यु भएको छ। डोल्पो बुद्धु गाउँपालिका 3 धोर टास्कीको 3 जङ्गे खोला पाटनमा यासा गुम्बा संकलनका लागि पुगेका सिंह बिरामी भएपछि उपचारका लागि सदरमुकाम ल्याउँदै गर्दा काइकी गाउँपालिका 7 लैनीमा मृत्यु भएको प्रहरीले जनाएको छ। बिरामी भएर जेठ 12 धोबाट दुनेतर्फ आउँदै गर्दा बाटोमै मृत्यु भएको जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी निरीक्षक टोपेन्द्र बुढा मगरले बताउनु भएको छ।
0: यदि खबरमा खबरको सिलसिला जारी नै छ, यसलाई भने यो छोटो विश्राम।
2: डढिलो व्यवस्थापनको लागि डिभिजन वन कार्यालय बर्दियाको अनुरोध। वन एक महत्वपूर्ण प्राकृतिक स्रोत हो, यो स्रोतको दिगो उपयोगको लागि यसको संरक्षण गर्नु सबै नागरिकको दायित्व पनि हो। गर्मी र सुक्खायामको शुरूआत सँगै वन जंगलमा डढेलो लाग्ने सम्भावना भएकोले डढेलोबाट वन विनाश हुन नदिन पूर्व सचेतना अपनाऊ।
3: डढेलोले भुइँमा खसेको बिउको साथै नयाँ पलाएको मुना र बिरुवाहरूलाई नष्ट गरी प्राकृतिक पुनरुत्पादन हुन दिँदैन।
2: डढेलो वन जंगलको शत्रु हो, यसले वन जंगल जस्तो अमूल्य प्राकृतिक स्रोतको विनाश गर्नुको साथै स्वच्छ वातावरणमा समेत प्रतिकूल असर गर्दछ।
3: डढेलोले वन्य जन्तु तथा पन्छीको वासस्थान र आहार नष्ट गर्दछ।
4: डढेलोले सतही भूक्षय बढाउँदछ। वनमा निरन्तर डढेलो लाग्नाले उपयोगी प्रजाति रुख बिरुवा नष्ट भई अनावश्यक झाडी र काँडाले वन क्षेत्र ढाक्दछ।
2: डढेलोले वन जंगल नजिकका घर बस्तीलाई समेत आगलागी गराई ठूलो जनधनको क्षति गराउँदछ। वन जंगलको सतहको माटोलाई सुरक्षित राख्ने पात पतिङ्गर तथा झारपातलाई जलाई माटोको मलिलोपन तथा चित्यानलाई नष्ट गरी सुक्खा र रुख बनाउँदछ
3: र डढेलोले वनको प्राकृतिक सौन्दर्यतालाई नष्ट पार्दछ। त्यसैले वन जंगलमा डढेलो लाग्न नदिन आफ्नो वरिपरिको वन डढेलो लाग्न सक्ने क्षेत्र पहिचान गरी सो क्षेत्रमा विशेष निगरानी राखौं। वन क्षेत्रमा पिकनिक वनभोज जाँदा आगो बालेपछि निभाएर मात्र छोडौं। वन जंगल भएर जाने बाटो वा छेउछाउमा हिँड्दा वा यात्रा गर्दा चुरोट बिडीका ठुटाहरू नफालौं। कहीँ कतै वन डढेलो लागेको देखेमा सम्बन्धित सामुदायिक वन नजिकको वन कार्यालय वा सुरक्षा निकाय जिल्ला प्रशासन कार्यालयमा खबर गरौं तथा सुरक्षित तवरले वन डढेलो नियन्त्रण कार्यमा जुटाउँ जुटाउँ। वनमा डढेलो लगाउने कार्य गैर कानूनी हो। वन ऐन 2076 दफा 50(4) अनुसार वनमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा कसुर गर्ने व्यक्तिलाई आगलागीबाट नोक्सानी भएको बिगो असुल गरी 3 सहित वा 60,000 जरिवाना वा दुवै सजाय हुने भएकाले यस्ता कार्य नगरौं नगरौं। आगलागीबाट आफू पनि बचौं, अरूलाई पनि बचाउ।
4: डिभिजन वन कार्यालय बर्दिया, सम्पर्क फोन नम्बर 084-420-156।
5: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
6: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टी तेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौ। खाना पकाउने ग्यास सुरक्षित राखौ।
5: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
6: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं, पानीका स्रोतलाई व्यवस्थित गरौं, समुदायसँग सहकार्य गरौं।
5: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
6: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौ। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौं।
5: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: किशोरावस्था भविष्य निर्माण गर्ने समय हो। लागू पदार्थको एकपटकको प्रयोगले पनि लत, मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ। साथीको दबावमा होइन, आफ्नो सपनाको पक्षमा निर्णय गरौं। तनाव भए खुल्ला कुरा गरौं। समाधान लागू पदार्थ होइन, लागू पदार्थबाट टाढा बसौं। स्वस्थ र उज्यालो भविष्य रोजौं। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।
9: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 MHz, गर्जनसँग बात झै।
10: साथी र 97-6-78-84-566।
11: सबैको मन सुने
12: रेडियो भेरी एफएम।
1: तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले कर्णाली प्रदेश सरकार फेरबदल हुने चर्चा, बजेट कार्यान्वयनसँगै आगामी बजेटका लागि योजना निर्माणमा अलमल, 10 बुधे घोषणा पत्र जारी गर्दै कर्णाली छोरी सम्मेलन सम्पन्न, छाउपडी लगायतका कुप्रथा, कर्णालीका छोरीहरूको भविष्य निर्माणका लागि बाधक बनेको निष्कर्ष लगायतका खबर प्रस्तुत गर्यौं।
0: अब बाँकी खबर, जुम्लाको हिमा गाउँपालिका 3 स्थित जोगीबाडामा 6.34 करोड़ को लागतमा पक्की पुल निर्माण हुने भएको छ। कर्णाली प्रदेश सरकारको भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयको बजेटमा हिमा नदीमाथि पक्की पुल निर्माण हुने पूर्वाधार विकास कार्य जुम्लाका प्रमुख रूपक बहादुर रावलले बताउनुभयो। मन्त्रालयको विनियोजन बजेट कार्यालयले बुलपत्र आह्वान गरेको थियो। 6.34 करोड़मा पक्की पुल मल्ल कन्स्ट्रक्सन दैलेखसँग निर्माण गर्न सम्झौता भएको पूर्वाधार विकास कार्य जुम्लाका प्रमुख रावलको भनाइ छ। हिमा नदीमाथि पक्की पुल निर्माण नहुँदा गाउँसम्म पुग्न सवारी साधनदेखि स्थानीयवासीलाई शास्ति हुने गरेको थियो। पक्की पुल निर्माण पछि बड्की, जोगीबाडा, च्यामा र मुफला गाउँका स्थानीयवासी प्रत्यक्ष लाभान्वित हुनुभएका छन्। विकट गाउँ बस्तीका स्थानीयले उत्पादन गर्ने कृषि तथा पशुजन्य उत्पादन बजारसम्म ल्याउन र स्थानीय आवाजात गर्न सुविधा पुग्ने हिमा तीनका वडा अध्यक्ष धनवीर रोकायले बताउनुभयो। पुल 40 मिटर लामो रहेको छ। आगामी 2 वर्षमा निर्माण पूरा गर्ने लक्ष्य राखिएको छ।
1: बाँके लगायतका जिल्लामा अत्याधिक गर्मी बढ़ेको छ। त्यहाँका अधिकांश सामुदायिक विद्यालयमा टीनको छानाले बनेका कक्षा कोठा रहेका छन्। नेपालगंजको चर्को गर्मीमा विद्यालयका बालबालिका टीनको छाना मनि उकुस मुकुस भई तरतरी पसिना चुहाउँदै पढ्न बाध्य छन्। छिनछिनमा बिजुली जाने समस्या, पंखाको अभावमा साना बालबालिकाको स्वास्थ्य र पढ़ाई दुवै प्रभावित भएको विद्यालयका शिक्षकहरूले बताएका छन्। अत्याधिक गर्मीको मौसममा पटक पटक विद्युत अवरूद्ध हुने समस्याले टीनको छाना मनि पढ़ाई सकसपूर्ण बनेको विद्यार्थीहरूको भनाइ छ। अधिकांश विद्यालयले प्राथमिक तहका साना बालबालिकालाई टीनको छाना मनि राखेर पढ़ाउने गरेका छन्। गर्मीका कारण विद्यार्थीहरू पटक पटक पानी खान जाने, टाउको दुख्ने, थकान हुने जस्ता समस्या देखिने गरेको नेपालगंज उपमहानगरपालिका 20 राजा स्थित आदर्श माध्यमिकका शिक्षक हीरा गौतमले बताउनुभयो। डुडुवा गाउँपालिका 4 स्थित श्री माध्यमिक विद्यालय शाहपूर्वाका सहायक प्रधानाध्यापक टीका खड्का र नेपालगंज 10 स्थित शारदा आधारभूत विद्यालयका शिक्षक अल्का वर्णवालले पनि गर्मीका कारण विद्यालयहरूको टीनका छानामुनि बस्न विद्यार्थीहरू बाध्य भएको बताउनुभयो। विद्यालयमा सामान्य प्राथमिक उपचारको व्यवस्था मात्र भएकाले बिरामी विद्यार्थीहरूलाई सकेसम्म विद्यालयमै सम्हाल्ने, नसके घर पठाउने गरिएको उनीहरूको भनाइ छ। टीनका छानामा एउटा कक्षा कोठाको आवाज अर्को कक्षा कोठामा सुनिने गरेको बताइएको छ। बर्षाइमा पानी पर्दा टीनका पाताले ठूलो आवाज निकाल्ने भएकाले पढ़ाईमा थप अवरोध हुने शिक्षकहरूको भनाइरहेको छ। तर नेपालगंजको गर्मीमा यो प्रभावकारी नभएको शारदा आधार विद्यालयका शिक्षक धर्मराज जोशीले बताउनुभयो। नेपालगंज उपमहानगरपालिका शिक्षा तथा खेलकुद महाशाखा प्रमुख गोर्खबहादुर थापाले टिनको छानामा जिप्सन राखेर तापक्रम घटाउने प्रयास गरिएको र नयाँ भवनहरू टिनका छाना नभएको बताउनु भएको छ।
0: डडेलधुराको परशुराम नगरपालिका पाँचबाट सशस्त्र प्रहरीका एक जवान सहित दुईजना बेपत्ता भएका छन्। जिल्ला प्रहरीकाले डडेलधुराका अनुसार बेपत्ता हुनेमा परिगाउँ स्थित सशस्त्र प्रहरी बलको बोर्डर आउटपोस्ट बीओपीमा कार्यरत प्रहरी जवान ओम प्रकाश पुन मगर र स्थानीय 56 वर्षीय तीर्थ बहादुर थापा मगर रहनु भएको छ। प्रहरी नायब परीक्षक जीएसपी वरुण बहादुर सिंहका अनुसार शुक्रबारदेखि सम्पर्क विहीन भएका दुवैजना मामा भान्जाराता पर्ने बताएको छ। महाकाली नदी किनारमा उनीहरूले प्रयोग गरेको ट्युब फेला परेकाले नदीमा
1: अहिले देशका केही ठाउँमा मौसम सामान्यतया सफा रहेको छ। दिउँसो पछि केही ठाउँमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत कोशी बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भूभागका थोरै ठाउँहरूमा तथा कोशी र लुम्बिनी प्रदेशका तराई भूभागका एक दुई ठाउँमा मेघगर्जन चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। राति पनि सुदूरपश्चिम र कर्णाली प्रदेशको हिमाली र पहाड़ी भूभाग लगायत कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका हिमाली भूभागका एक दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
0: भेरी खबरमा खबरको सिलसिला अझै जारी छ। अल्ला भनेरको छोटो विश्राम।
13: विगत लामो समयदेखि तपाईँहरूको विश्वासमा स्थापित किसान एग्रो एन्ड अर्डर सप्लायर्सले किसानहरूको माग र चाहनालाई मध्यनजर गरी नयाँ व्यवस्थापनका साथ स्वदेशकी प्रविधि र पुँजीमा आधारित श्री मुक्तिनाथ कृषि तथा ट्रेनिङ कम्पनीद्वारा उत्पादित मुक्तिनाथ एवं कृषिनरी ब्रान्डका कृषि औजार उपकरणहरू र जसका आवश्यक पार्टहरूको बर्दिया जिल्लाको एकमात्र आधिकारिक विक्रेताको रूपमा निशुल्क परामर्श सेवासँगै कारोबार शुरू गरिसकेको सहर्ष जानकारी गराउँदै समयमै मौकाको फाइदा लिन हुन हार्दिक अनुरोध गर्दछौ।
14: ठाकुर बाबा लगायत यस क्षेत्रका सम्पूर्ण किसान वर्गको हौसला अनि सारथी बन्न आजको लगानी भोलिको उपलब्धता गुणस्तरीयतामा हाम्रो प्रतिबद्धताका साथ सिजन अनुसार गुणस्तरयुक्त उन्नत तथा हाइब्रिड विभिन्न बालीका बिउ बिजनहरू प्राङ्गारिक तथा रासायनिक मलखाद च्याउको विभिन्न प्रजातिको बिउहरू रासायनिक विषादी तथा झारनाशक विषादी सूक्ष्म तत्व एवं भिटामिनहरू इन्डियन तथा चाइनिज ब्रान्डका मिनी टिलर पावर टिलर टिपर मकै रोप्ने आलुको ड्याम बनाउने रोप्ने मेसिन कम्बाइन मिल राइस मिल र थोपा सिंचाई सेटहरू प्लास्टिक टनेल ग्रिनेट सिल्भर नेट पावर स्पेयर टंकी नर्मल स्पेयर टंकी भाइजर मास्क विषादी छता प्रयोग हुने बुट सहितको एप्रोन गार्डन उपकरणहरू लगायत माग बमोजिम गुणस्तरीय सामग्रीहरू उपलब्ध गराइनुका साथै यस मानारोपी मुरी फलाउने वर्ष सिजनका लागि हजुरहरूको माग तथा रोजी खोजेक मसिना तथा बासनादार एवं चितवनको मसिनो साबिते धानको जात लगायत उन्नत र नेपाल सरकारद्वारा सूचीकृत हाइब्रिड जातका धान बिउहरू थोक एवं खुद्रा रूपमा सुपथ मूल्यमा उपलब्ध गराइनुका साथै कृषि औजार उपकरण मिनी पावर टिलर मर्मतका लागि अनुभवी मिस्त्रीद्वारा सशुल्क होम सर्भिस सेवा र भेटेरिनरी प्राविधिक एवं लामो समय सरकारी सेवामा कार्यरत कृषि प्राविधिकद्वारा निशुल्क परामर्श सेवा समेत उपलब्ध भइरहेको सहर्ष जानकारी गराउँदछौ।
13: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोस्। श्री किसान एग्रो एन्ड अर्डर सप्लायर गुलरिया रोड भुरीगाउँ बजार बर्दिया रोप राइटर सुनिता कुमारी शाही बम सम्पर्क मोबाइल नम्बर 9861443492 र 9415978917।
15: के तपाईँलाई दिशा गर्दा मलद्वारमा दुखाइ हुने चिलाउने पोल्ने र रगत आउने जस्ता समस्याहरू भएको छ?
16: आउनुहोस्, माथि उल्लेखित भएका समस्या तपाईँमा पनि छ भने विश्वकै उत्कृष्ट छार सूत्र विधिद्वारा बवासिर भगन्दर तथा फिसल रोगको सफल उपचार अब चौधरी आयुर्वेद औषधालय नेपालगंजमा 25 वर्षदेखिको अनुभवी डाक्टरहरूबाट पूर्ण रूपले उपचार गरिन्छ।
14: मलद्वारमा हुने रोगको लक्षण: मलद्वारमा चिलाउने, चिरा पर्ने, घाउ आउने, दिशामा रगत देखा पर्ने, दिशा गर्दा दुखाइ हुने।
15: उपचारबाट हुने लाभहरू: रोगबाट सधैँका लागि छुटकारा पाइनुका साथै दैनिक रूपमा कामकाज गर्न अप्ठ्यारो नहुने, साथै कुनै पनि प्रकारको जोखिम नहुने।
14: आयुर्वेदिक उपचार: मृगौला, पत्थरी, मधुमेह, सुगर रोग, छाला सम्बन्धी रोग, महिलामा हुने विभिन्न रोग जस्तै महिनावारीको खराबी, सेतो पानी जाने, पेट सम्बन्धी रोग, पिनास, पुरानो टाउको दुखाई, पुरुषको नपुंसकता, अनुहारमा हुने डन्डीफोर तथा दागहरू आदि रोगको विशेष उपचार गरिन्छ। बिरामी जाँच्ने समय: गर्मीमा बिहान 8 बजेदेखि 11 बजेसम्म, बेलुका 4 बजेदेखि 7 बजेसम्म, जाडो महिनामा बिहान 9 बजेदेखि 12 बजेसम्म र बेलुका 3 बजेदेखि 5-30 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
16: चौधरी आयुर्वेद औषधालय, जिल्ला प्रशासन, सिडिओ कार्यालयको सामुन्ने, नेपालगंज बाँके।
15: डाक्टर अनिल कुमार चौधरी, कन्सल्टेन्ट आयुर्वेद विज्ञ, नेपाल सरकारबाट मान्यता प्राप्त एवं परामर्श चिकित्सक। सम्पर्क नम्बर 98480-27590 र 081-534-328। फेरि सुन्नुहोस् है, 98480-27590।
17: यो हो तपाईँको आफ्नै रेडियो, रेडियो टाइगर 99.2 मेगाहर्ज।
18: डाक्टर आरके झाद्वारा सशुल्क जाँच गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई मौकाको फाइदा उठाउन हुन अनुरोध गर्दछौ। डाक्टरद्वारा दिइने सेवाहरू: छाला, कपाल तथा यौन सम्बन्धी सम्पूर्ण उपचार। हाम्रा दैनिक सेवाहरू: हडजोली तथा नशा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा, कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा,
0: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागेद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
18: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, वीरेन्द्रनगर 4 एरी चोकदेखि 200 मिटर उत्तरतर्फ। सम्पर्क फोन नम्बर 083-590-693।
11: रेडियो भेरी
16: एफएम।
1: तपाईँ अहिले सबैको मन सुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सेरोफेरसँगै अन्य खबरहरू प्रस्तुत गर्यौं। अब लागौं बाँकी खबरतर्फ। प्रधानमन्त्री बालेन्द्र शाहले हिजोको संसद बैठकमा नेपालले पनि भारतीय जमीन मेचेको अभिव्यक्ति दिएपछि यसको चौतर्फी विरोध भएको छ। प्रधानमन्त्री जस्तो गरिमामय र जिम्मेवार पदमा बसेको व्यक्तिले संसदको रोस्टमबाटै नेपालले पनि अरूको सीमा मेचेको छ भन्नु अत्यन्तै गैर जिम्मेवार र लज्जास्पद अभिव्यक्ति भएको राजनीतिज्ञ र कूटनीतिज्ञहरूको भनाइ छ। उनीहरूले प्रधानमन्त्री जस्तो व्यक्तिले आफ्नो देशको भौगोलिक अखण्डता र सार्वभौम सत्ताको रक्षा गर्नु ठाउँमा उल्टे आफ्नै देशलाई दोष देखाउनु राष्ट्रिय हितमाथि गम्भीर आघात पुर्याएको पनि टिप्पणी गरेका छन्। हिजोको संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले पनि भारतको सीमा मेचेको जानकारी आफूलाई भएको बताउनु भएको थियो, तर यो अभिव्यक्ति गलत भन्दै सीमाविदहरूले खेद प्रकट गरेका छन्। सीमाविद बुद्धिनारायण श्रेष्ठ, प्राध्यापक डाक्टर पीताम्बर शर्मा, प्राध्यापक डाक्टर नरेन्द्र खनाल, डाक्टर जगत भूषाल, सीमाविद प्रभावकर शर्मा र डाक्टर द्वारिकानाथ ढुङ्गेलले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको भनाइले आफूहरूलाई आश्चर्यमा पारेको बताएका छन्। यसैबीच परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीको अभिव्यक्ति सीमा वारपारको जग्गा भोगाधिकारसँग सम्बन्धित रहेको भन्दै प्रष्टीकरण दिएको छ। मन्त्रालयले विज्ञप्ति निकालेर प्रधानमन्त्रीले संसदमा उल्लेख गरेका विषय मूलत 10 गजा क्षेत्र अतिक्रमण र क्रस बोर्डर अकुपेशन अर्थात सीमा वारपारको जग्गा भोगाधिकारसँग सम्बन्धित रहेको बताएको हो। नेपाल भारत सीमा निर्धारण गर्दा नदी सिमाना क्षेत्रमा फिक्स्ड बाउन्ड्री प्रिन्सिपल अवलम्बन गरेको कारणले क्रस बोर्डर अकुपेशन भई एक देशका नागरिकले अर्को देशको भोगाधिकारभित्र पर्ने जग्गामा खेतीपाती गर्ने तथा बसोबास गर्ने अवस्था रहेको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ। दुवै देशले सीमा सम्बन्धी विवादलाई कूटनीतिक माध्यम र आपसी छलफलबाट समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेको पनि परराष्ट्र मन्त्रालयले उल्लेख गरेको छ।
0: देशैभर दर्ता भएका गाड़ीको संख्या 62 लाख माथि रहेको पाइएको छ। अर्थ मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार चालू आर्थिक वर्ष फागुन मसान्तसम्म कुल गाड़ीको संख्या 62,50,732 पुगेको छ। चालू आर्थिक वर्षको फागुन मसान्तसम्म मात्रै 2,81,981 दर्ता भएका थिए। दर्ता भएका गाड़ी मध्ये 50 लाख भन्दा धेरै मोटरसाइकल रहेका छन्।
1: नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत रहेको बताएको छ। अन्तर्राष्ट्रिय बजारमा मूल्य बढे पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत राखिएको निगमले जनाएको छ। निगमका अनुसार यसअघि जस्तै पेट्रोलको भाव पहिलो वर्गको लागि लिटरको 214.50 रुपियाँ, दोस्रो वर्गको लागि 216 रुपियाँ र तेस्रो वर्गको लागि 217 रुपियाँ कायम रहेको छ। यस्तै डिजेल तथा मट्टी तेलको भाव पनि यसअघि जस्तै पहिलो वर्गको लागि 222.50 रुपियाँ, दोस्रो वर्गको लागि 224 रुपियाँ र तेस्रो वर्गको लागि 225 रुपियाँ कायम रहेको जनाएको छ।
0: भेरी खबरको अन्त्यमा अब केही खेल खबर। एसियन गेम्स पुरुष क्रिकेट राउण्डमा नेपालले शानदार जित निकालेको छ। सिंगापुरमा भएको खेलमा नेपालले चीनलाई 221 रनको फराकिलो अन्तरले हराएको, नेपालले दिएको 314 रनको विशाल लक्ष्य पछ्याएको चीन 4 गाभै 92 रनमै समेटिएको हो।
1: श्रीलंकालाई हराउँदै नेपाल 7 महिला च्याम्पियनशीप फुटबलको सेमी फाइनलमा पुगेको छ। भारतको गुवामा रहेको जवाहरलाल नेहरू रंगशालामा भएको समूह एक अन्तिम खेलमा नेपालले श्रीलंकालाई 2-0 गोल अन्तरले हरायो। नेपालका रश्मि कुमारी घिसिङ र कप्तान रेणुका नगरकोटीले गोल गर्नुभयो। यो जितसँगै नेपाल समूह एकको विजेता बनेको छ। नेपाल समूह चरणको पहिलो खेलमा भूटानलाई 1-0 गोल अन्तरले हराएको थियो।
0: र इन्टर प्रिमियर लिग आइपीएल क्रिकेटको पार्टी रोयल च्यालेन्जर्स बेंगलुरूले जितेको छ। गराती भएको खेलमा बेंगलुरूले गुजरात टाइटन्सलाई 5 विकेट हराएको, गुजरातले दिएको 162 रनको लक्ष्य पछ्याएको बेंगलुरूले 18 ओभरमा 5 विकेट गुमाएर लक्ष्य भेटायो। यसअघि अहमदाबादको नरेन्द्र मोदी रंगशालामा टस हारेर ब्याटिङ गरेको गुजरातले 8 विकेट गुमाएर 155 रन बनाएको थियो। यससँगै बेंगलुरूले लगातार 2 पटक आइपीएलको उपाधि जितेको छ।
1: खेल खबरसँगै बिहानको भेरी खबर सकियो। विदा हुनु अघि अहिलेसम्मका मुख्य खबरहरू फेरि एकपटक।
0: कर्णाली प्रदेश सरकार फेरबदल हुने चर्चा, बजेट कार्यान्वयनसँगै आगामी बजेटका लागि योजना निर्माणमा अलमल,
1: 10 बजे घोषणा पत्र जारी गर्दै कर्णाली छोरी सम्मेलन सम्पन्न, छाउपडी लगायतका कुप्रथा कर्णालीका छोरीहरूको भविष्य निर्माणका लागि बाधक बनेको निष्कर्ष,
0: डरेलधुराबाट शस्त्र प्रहरीका दुईजना बेपत्ता, खोजी कार्य जारी,
1: प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिको चौतर्फी विरोध, अभिव्यक्ति सच्याउनु पर्ने सीमाविदहरूको माग,
0: र श्रीलंकालाई हराउँदै नेपाल 7 महिना च्याम्पियनशीपको सेमी फाइनलमा, गुजरातलाई हराउँदै बेंगलुरूले जित्यो आइपीएल क्रिकेटको उपाधि।
1: हवस् त तपाईँ हाम्रो भेट अहिले बिहान 8 बजेको भेरी हाइलाइट्समा हुनेछ। त्यतिन्जेलसम्मको लागि बिहानको भेरी खबरबाट समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित ढिलु रावत र टेकराज केसी विदा हुन्छौ। नमस्कार।
17: यो हो रेडियो टाइगर 90.2 MHz। रेडियो टाइगर स्टूडियो टाइम। अहिले बिहानको 7 बजेको छ।
19: एस टाइम्सका प्रायोजक पुलिगाउँ बजारको एक

0: अवस्था पनि त्यही लगाएर बस्नुहुन्छ। कति पैसाको लोभ मान्नुहुन्छ कि बुढा? अब त भनेको मान्नुहोस् न।
1: कुरा चाहिँ बुढीको पनि ठिकै हो। मैले कोट प्यान्ट नसिलाउने भने हो र पल्लाघरको स्यामी अनि तिम्रो देवर हरेके छ नि, हामी तिनीले त एउटै ठाउँमा लुगा कपडा सिलाउने पनि निर्णय गर्यौं त।
0: ए, आज त गजबकै कुरा सुनाउनु भयो नि बुढा। हाम्रा छोराछोरीको लागि पनि स्कुल ड्रेस सिलाउनु पर्यो, स्कुल लागि थाहा छैन।
1: त्यो तिमीले धन्दै मान्नु पर्दैन क्या बुढी। हाम्रै भोरी गाउँ बर्दियामा कर्म स्टोर एन्ड टप कृष्णा टेलर छ नि, हो त्यही गएर अब सबैका ड्रेसहरू सिलाउने निर्णय गरिसकेका छु। ल म अहिले लागे है त, खोइ त्यो बाकसबाट पैसा झिकेर ल्याउन, मलाई हतार भइसक्यो।
0: हस् म लिएर आउँछु। कर्म स्टोर एन्ड टप कृष्णा टेलर्सका विशेषताहरू।
1: हजुर, हाम्रो यहाँ कोट, स्टक कोट, जुहारी कोट, दौडा सुरुवाल, सर्ट प्यान्टका साथै लेडिज कपडाहरू विभिन्न डिजाइनमा सुपथ मूल्यमा सिलाइने व्यवस्था रहेको छ। यसका साथै हाम्रो यहाँ स्वदेशी तथा विदेशी ब्रान्डका सबै स्कुल ड्रेस, निजामती कर्मचारीका ड्रेसहरू, संस्थाका ड्रेसहरू सुपथ मूल्यमा उपलब्ध गराइने कुरा समेत सम्पूर्णमा सहर्ष जानकारी गराइन्छ।
0: प्रोप्राइटर लक्ष्मण चौधरी, सम्पर्क मोबाइल नम्बर 9864-35-80-76, 9848-067-187 र 9869-54-78।
1: कर्म स्टोर एन्ड टप कृष्णा टेलर्स, ठाकुर बाबा नगरपालिका, वडा नम्बर 1, भोरी गाउँ बर्दिया।
2: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
3: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
2: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
3: हेर्नुहोस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउथे, तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौं स्वास्थ्य समस्या निम्तने। पंखा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
2: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
3: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
4: अब बन्ने घर बस्न योग्य घर। युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा ठाकुर बाबा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
5: नमस्ते डाक्टर साहब।
6: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त, के हो?
5: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
6: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। अनि खाना कति हो खान्छ नि?
5: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
6: हेर्नुहोस्, अहिलेको समस्या नै यही, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
5: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
6: स्क्रिनकै कारण उसलाई निन्द्र नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
5: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
6: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
7: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अमलबाट जोगाउनुहोस्।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: गर्जन छ सधैँ, बाघ झैं, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: के तपाईँलाई दिसा गर्दा मलद्वारमा दुखाइ हुने, चिलाउने, पोल्ने र रगत आउने जस्ता समस्याहरू भएको छ?
1: आउनुहोस्, माथि उल्लेखित भएका समस्या तपाईँमा पनि छ भने विश्वकै उत्कृष्ट छार सूत्र विधिद्वारा बवासिर, भगन्दर तथा फिसर रोगको सफल उपचार अब चौधरी आयुर्वेद औषधालय नेपालगंजमा 25 वर्षदेखिको अनुभवी डाक्टरहरूबाट पूर्ण रूपले उपचार गरिन्छ।
2: मलद्वारमा हुने रोगको लक्षण: मलद्वारमा चिलाउने, चिरा पर्ने, घाउ आउने, दिशामा रगत देखा पर्ने, दिशा गर्दा दुखाइ हुने।
0: उपचारबाट हुने लाभहरू: रोगबाट सधैँका लागि छुटकारा पाइनुका साथै दैनिक रूपमा कामकाज गर्न अप्ठ्यारो नहुने, साथै कुनै पनि प्रकारको जोखिम नहुने।
2: आयुर्वेदिक उपचार: मृगौला, पत्थरी, मधुमेह, सुगर रोग, छाला सम्बन्धी रोग, महिलामा हुने विभिन्न रोग जस्तै महिनावारीको खराबी, सेतो पानी जाने, पेट सम्बन्धी रोग, पिनास, पुरानो टाउको दुखाई, पुरुषको नपुङ सत्ता, अनुहारमा हुने डन्डीफोर तथा दागहरू आदि रोगको विशेष उपचार गरिन्छ। बिरामी जाँच्ने समय: गर्मीमा बिहान 8 बजेदेखि 11 बजेसम्म, बेलुका 4 बजेदेखि 7 बजेसम्म, जाडो महिनामा बिहान 9 बजेदेखि 12 बजेसम्म र बेलुका 3 बजेदेखि 5:30 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
1: चौधरी आयुर्वेद औषधालय, जिल्ला प्रशासन, सिडिओ कार्यालयको सामुन्ने, नेपालगंज, बाँके।
0: डाक्टर अनिल कुमार चौधरी, कन्सल्टेन्ट आयुर्वेद विज्ञ, नेपाल सरकारबाट मान्यता प्राप्त एवं परामर्श चिकित्सक। सम्पर्क नम्बर 98480-27590 र 081-534-328। फेरि सुन्नुहोस् है, 98480-27590।
3: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ, बाज्दै।

0: म गर्व गर्दछु मेरो देश नेपाल प्रति, म गर्व गर्दछु हाम्रा पुर्खाहरूप्रति जसले अमेरिका बन्नुभन्दा 8 वर्ष पहिले मेरो देश नेपाल बनाएका थिए। आउनुहोस् हामी सबै एकजुट भई देशको विपत्तिलाई बिर्सेर यो देशलाई अघि बढाउँ।
1: मेरो त कहलाई सरदान जली।

देश एउटा साझा फुलबारी हो, जहाँ नाक छाला बिलाइ भएको छ। नेपाली पहिचान क्षेत्रको मानव प्रभावको अनुपम पहिचान रहेको मेरो देश नेपाल, लाखौं लाख नेपाली जनताका सपना र पीड़ाका आँसुपछि यो देशलाई गन्तव्यको बाटोमा पुर्याउनु छ।

0: तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज।
1: रेडियो टाइगर स्टुडियो टाइम। अहिले बिहानको 8 बजेको छ। यस टाइम चेकका साथमा केपी पोली क्लिनिक भृग बजार बर्दिया।
2: अन्त कहाँ हुनु नि, नमन सपिङ सेन्टरमा हो।
3: अरे अरे सपना, तिमी कता जान लागे कि?
4: कहाँ हुनु, नमन सपिङ सेन्टरतिर।
3: ए रमेश पर्ख न, कता हेरेको के?
5: कहाँ रहिनी दिदी, नेपालगञ्जमा पाइन सक्कु सामान नमन सपिङ सेन्टरमा पाए म फेरि नमन सपिङ सेन्टरमा जाइटु।
3: नै सबैजनाले नमन नमन भन्छन्, के छ र त्यहाँ?
2: के छैन र त्यहाँ? खाद्य तथा किरानाका सामान, कस्मेटिक सामान, दैनिक उपभोग्य सामग्री, होटलका लागि आवश्यक सम्पूर्ण सामान, गिफ्ट खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगएर कहाँ जाउँ त सबैजना?
3: प्रोप राइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी, सम्पर्क मोबाइल नम्बर 98 5 70 29 0 17 र 98 5 70 35 5 82।
2: नमन सपिङ सेन्टर, ठाकुर बाबा नगरपालिका।

0: यहाँ नास्ता खाने कुरा पनि त भएन।
1: जहाँ पाए त्यही जाने पनि होइन, भोलिगाउँ बजारको बाटो भन्दा पारी साउथ मिष्ठान्न भण्डार छ हेर त, त्यही जाने हो नि।
2: साउथ मिष्ठान्न भण्डारमा चिया, छोला समोसा, दुनट पकौडा, चाउमिन, भटौरा पाउनुका साथै अर्डर अनुसारका केक र सबै प्रकारका मिठाईहरू सुपथ मूल्यमा उपलब्ध छ। स्मरण रहोस्, हाम्रो यहाँ स्पेशल खुवा उपलब्ध छ। शुद्ध शाकाहारी नास्ताका लागि ठाकुरबाबा नगरपालिका एक भुरीगाउँमा रहेको साउथ मिष्ठान्न भण्डारण नास्ता पसललाई सधैँ सम्झनुहोस्। प्रोपराइटर भीम बहादुर छेत्री, सम्पर्क मोबाइल नम्बर 98482598950 र 98

को समस्याको समाधान रेडियोको माध्यमद्वारा घरमै बसिबसि तपाईँहरूलाई हामी दिइआइरहेका छौं। हामीलाई प्रत्यक्ष रूपमा कुराकानी गर्दा तपाईँले भूत भविष्य र वर्तमान सम्बन्धीको मात्रै होइन धर्मका बारेमा, संस्कार संस्कृतिको बारेमा र शास्त्रका आचरणको बारेमा पनि धेरैभन्दा धेरै ज्ञानहरू हामीबाट लिन पाउनुहुन्छ। जुन ज्ञान हामीले प्राप्त गरेका छौं त्यो ज्ञान अधुरो भयो भने अझ अध्ययन गरेर हामी तपाईँलाई अवश्यमेव जानकारी भने गराउने नै छौं। कार्यक्रम ज्योतिष दर्पण यतिखेर हामी रेडियो शङ्खुवा सभाको स्टुडियोबाट हामी यतिखेर कार्यक्रमलाई प्रसारण गरिरहेका छौं। केही दिनदेखि हामी शङ्खुवा सभामा आएका छौं। तपाईँ तमाम श्रोतालाई थाहा छ भोजपूर्वका र शङ्खुवा सभाका श्रोताहरूलाई नआत्तिकन आज भोलि पर्सि दुई चार दिनभित्रमा नआत्तिकन आउनुहोला। आतिर धेरै भीड़भाड़ भन्दा यसपालि हामीले के भनेका छौँ भने शुरूदेखि नै शान्त भएर शुरूदेखि नै आएर फर्किनुभन्दा हिजो धेरै मान्छे फर्किनुभयो। तपाईँहरू अब अलिकति थोरै ढिलो आउनु पर्यो, मतलब छिटो आउनु पर्यो अनि नआत्तिकन आउनु पर्यो। सबैजना आत्तिनु भयो भने फेरि गाह्रो हुन सक्छ। त्यसो भएको हुँदा हामी केही दिन रहन्छौँ नै, तपाईँहरूलाई छोड्दैनौ। तपाईँहरू अब हामी जाने बेला भए भनेर रेडियोबाट जानकारी गराउँछौ। ढुक्क भएर नआत्तिकन रेडियो सुन्दै गर्नुहोला। आउन छोड्नु भयो भने फेरि मान्छे आउन छोड्नु भयो भनिहाल्छु म। पाँच दस दिन अझै रहन सक्ने सम्भावना छ। हिजोको जस्तो उपस्थिति भयो भने अझै हामी लगभग पाँच सात दिनको दस दिनको बसाई रहन सक्छ। खानबारीमा हामी चाँदनी चौकमा रहेका छौं, होटल होराइजनमा रहेका छौं। तपाईँहरूसँग प्रत्यक्ष रूपमा कुराकानी गर्न र तपाईँसँग भेट्नको लागि कार्यक्रमको यतिखेर हामी शुरूवाती चरणमा छौं। कार्यक्रमलाई तपाईँले फोन गरेर सुसज्जित बनाउनुहोला। म भने कार्यक्रमलाई जोड्ने गरिकन अगाडि बढाउँछु। पञ्चाङ्ग र ग्रह गोचर बारे

आज मिति 2083 साल आज जेठ महिनाको 18 गते आज सोमबार तदनुसार ईस्वी सन् 2026 आज जुन 1 तारिक नेपाल सम्मत 1146 अनलागा रौद्र नाम संवत्सर श्री सूर्य उत्तरायण ग्रीष्म ऋतु अधिक ज्येष्ठ कृष्ण पक्ष सूर्योदयमा आज प्रतिपदा यानि कि परेवा भन्नुहुन्छ तपाईँहरू होइन अथवा के भन्नुहुन्छ प्रतिपदा परेवाहित हुने होइन आज सूर्योदयमा प्रतिपदा तिथि 25:36 पाला दिनको 3:25 ज्येष्ठ नक्षत्र 33:13 पाला दिनको 6:28 सिद्धियुग 2:43 पाला 33:58 पाला आज आनन्द युगमा पद्मयुग रहेको छ। आजको निर्माणको समय रह्यो 34:18 पाला बिहान सूर्योदय 5:10 जाँदा भयो साँझ सूर्यास्त 6:54 रहनेछ। पालो अब ग्रह गोचरको सूर्य वृष राशिमा चन्द्रमा यतिखेर वृश्चिक राशिमा रहनु भएको छ तर आज साँझको 6:28 पछाडि भने चन्द्रमा धनु राशिमा प्रवेश गर्दै हुनुहुन्छ। मंगल ग्रहको अवस्था यतिखेर मेष राशिमा रहनु भएको छ भने बुध ग्रह मिथुन राशिमा रहनु भएको छ। बृहस्पति कर्कट राशिमा प्रवेश गरेको देखिएको छ ग्रहको गोचरबाट। त्यस्तै गरेर यहाँबाट हेर्दा शुक्र मिथुन राशिमा रहेका छन् भने आजको दिनमा यहाँ हेर्दाखेरि शुक्रको अवस्था मिथुनमा शनि मीन राशिमा राहु कुम्भ राशिमा र केतु भने सिंह राशिमा आजको ग्रहहरूबाट यहाँ संकेत देख्न सकिन्छ। यो जानकारी सहित अब कार्यक्रममा राशिफल बताउँछु म तपाईँलाई। आजको दिन कसरी हुन्छ तपाईँको दिनको व्यतीत हामी तपाईँलाई जानकारी गराउँछौ। अर्को कुरा भनौं रेडियो शंखपर सभा सन्ध्या हुनुहुन्छ खानबारी आउने रहर गर्दै हुनुहुन्छ अहिले अब तुरन्तै हिँडेर पालो नआउन सक्छ। आज हिँड्नु भएन भने सुखभर नहिँड्नु भोलितिर आउनु पर्सितिर आउनु न आत्तिकन आउँदाखेरि एउटा कुरो के समस्या भइरहेको छ भने यहाँ धेरै समय लाग्ने भनेको चाहिँ जिज्ञासा भन्ने एउटै कुरोलाई दोहोऱ्याई तेह्रै सोधिदिनुहुन्छ। आउने आगन्तुक सज्जनहरूले चाहिँ सुखभर कपीमा लेखेर आउनुभयो भने कति चाँडो हुन्छ चिनाहेर्दा 5-10 प्रश्नहरूको उत्तर दिनुपर्छ तर त्यहाँ तपाईँहरूलाई अलिक टाइम लगाइदिनुहुन्छ। सबैलाई पालो दिने हामी शङ्ख सभा लगभग 77 सालदेखि 78, 79, 80, 81, 82, 83 6 वर्षको अन्तरालपछि आइरहेका छौं। हेर्नुहोस् त फेरि आउन कहिले हो कहिले थाहा छैन हरेक जिल्ला जानुपर्छ। शङ्ख सभा मात्रै आयो भने फेरि त्यहाँ चाहिँ किन गइरहेको छ हाम्रोतिर आउनु भएन अरूले गुनासो गर्नुहुन्छ। त्यसो भएको हुँदा सबैको चिना हेर्ने हो चिना पनि सबैको बनाउँदैछौ हामी। तपाईँलाई 5 कुण्डली भएको अन्तर्राष्ट्रिय

0: स्तरको चिना, जुन चिना चाहिँ देशमा विदेशमा जताबाट पनि हेर्न मिल्ने खालको चिना हामी बनाउँछौ, त्यो चिनाको लागि पनि तपाईँहरू तयारी भएर आउनुहोला। तर अलिकति समय लिएर आउनु, अलिकति समस्या चाहिँ नानी बाबुको समस्या हुँदो रहेछ। सानो सानो बालबच्चाहरू आउँदाखेरि असाध्य माया पनि लाग्ने, तर अब हतार पनि गर्न नहुने, फेरि मायालाई हतार पत्र चिनाहरू पठाइहाल्न पनि नमिल्ने, फेरि धेरै कुराको समस्या छ। त्यसो भएको हुँदा मिलाएर अलिकति समय चाहिँ तपाईँहरू लिएर आउनुको लागि अनुरोध गरे, खानबारीमा रहेका छौं है। अनि जिज्ञासाहरू कपीमा लेखेर ल्याउनु, सकभर साल महिना गते समय घरमै सल्लाह गरेर आउनु। यहाँ आउने गुरु मेरो हेर्न मन लागेको छ भने खै त साल भने ए पहन चाहिँ मम्मीलाई फोन गर्छु भन्ने चाहिँ नहोस्। पहिले नै फोन गरेर कपीमा लेखेर बार पनि लेख्नु, समय पनि लेख्नु, सबै कुरा लेखेर आउनु होला है। अब कार्यक्रममा यिनै जानकारी सहित तपाईँलाई जानकारी गराउँछु आजको मेष आदि बारे राशिफल कसरी व्यतीत हुन्छ। राशिफल राशिफलमा मेष राशिको लागि दिन राम्रो छ। चौथो चन्द्रमाले कहिलेकाहीँ माफ गर्नुहोला, चौथो बृहस्पतिले कहिलेकाहीँ उन्नति त गराउला, तर अध्यात्म चिन्तनमा भने केही समस्याहरू पार्ने युग देखिन्छ। लग्नमा मंगल छन्, अलि रिस कडा हुन सक्छ, सावधानी अपनाउनु राम्रो हुन्छ। नबनेका काम बन्दै जान सक्ने युग छ। प्रेममा सफलता, सांगीतिक क्षेत्रमा रुचि वृद्धि छ। आजको दिनबाट हेर्दा अलिकति छैटौं ग्रह शत्रु बढ़ी लाग्न सक्छन्, उन्नति र प्रगतिमा अरूले डाहा गर्न सक्छन्, पारिवारिक जय झगडा हुन सक्ने युग छ। लामो दूरीको यात्राहरूमा सहज हुनेछ, काममा सफलता मिल्नुका साथ साथमा पारिवारिक जनबाट शुभ देख्न सकिन्छ। मन परेको व्यक्तिहरूसँग भेटघाट हुनुका साथ साथमा पराक्रम बन्ने छ बाह्रौं बृहस्पति, धर्म कर्ममा अलि रास आउनेछ। कृषि र पशु चौपायबाट पनि धन सामान्य नै आर्जन गर्न सकिनेछ। कन्या राशिको लागि उन्नति र प्रगतिको लागि धेरै कुरामा सहज हुन्छ, मन परेका व्यक्तिहरूसँग भेटघाट रहने युगहरू देख्न सकिन्छ। मान सम्मानमा वृद्धि राशिमा संकेत छ। वाणिज्य कर्ममा शुभ छ, जग्गाको काममा सफलता हात पर्ने युग देखिन्छ। प्रेममा सफलता युग छ। पठन पाठनमा शुभ हुन्छ, धर्म कर्ममा रुचि बन्नेछ, पारिवारिक रमझममा आजको दिन व्यतीत रहनेछ। काममा अधुरो रहनेछ, खेलकुदमा मन जान सक्छ, तर कार्य सफलतामा भने अलिकति केही अप्ठ्यारो स्थिति भए पर्न सक्ने सम्भावनाको युग राशि धनुराशिलाई संकेत देख्न सकिन्छ। मान सम्मानमा वृद्धि हुनुका साथ साथमा इष्टमित्रहरूले साथ दिने युग छ। बृहस्पतिको पूर्ण दृष्टि आजबाट शुरू भयो, अधुरा कामहरू पूरा हुन्छन्। आजदेखि अध्यात्म सँगसँगै विद्यार्थीको लागि भने असत्य सफलताको बाटाहरू अगाडि सर्दैछन्। लग्नमा राहु हुनुको साथ साथमा धार्मिक क्षेत्रमा पनि मन जान सक्छ, तर यात्रा भने कठिनाई हुन सक्छ। तपाईँले सोचेर अगाडि बढ्नु, औषधि मूल्यमा धन खर्च वृद्धि हुन सक्छ। ओम धन्वन्तरे नमः मन्त्र जप गर्नु राम्रो हुने योग छ। उन्नति र प्रगतिको लागि धेरै कुरामा सहज हुन्छ, मन परेका व्यक्तिहरूसँग भेटघाट हुनेछ। लामो दूरको यात्राहरूमा पनि सहज हुनुका साथ साथमा तपाईँको काममा सबैलाई उन्नति र प्रगति गराउने खालका वातावरण मिल्न सक्छ। लग्नमा शनि छन्, कहिले काहीँ भने अध्यात्म चिन्तनमा मन टुक्रिन सक्ने योग छ।
1: के तपाईँ भूत वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
2: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
1: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्घाल्नु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण वेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
2: सम्पर्क
1: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97658 98142 73601।
2: पुनश्च संगीतमय पुराण वाचनका लागि सम्झन सक्नुहुनेछ।
3: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
4: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
3: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
4: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योतिष दर्पण।

0: हजुर, कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौ। हामी तपाईलाई धेरै भन्दा धेरै जानकारी दिइरहेका छौ। हामी आज अधिक मास, यो अहिले चलिरहेको पुरुषोत्तम मास, भगवान नरनारायणले लिनुभएको मास, भगवानको प्रिय मास, मासहरूमा उत्तम मास, हरेक ती तीन वर्षमा छुट्टिएर आएको भाग लगाइएर दिइएको मास, अथवा भनौँ पवित्र महिनाको मास। यो मासमा के गर्ने, के नगर्ने भन्ने कुरामा धेरैलाई मैले जानकारी गराइरहेको छु। कतिले त दिउँसो फोनबाट पनि सोधिरहनु भएको छ भने रेडियोबाटै पनि जानकारी गराए सबैलाई जानकारी हुन्थ्यो कि भनेर सबैको इच्छा छ। त्यसो भनेको हुँदा अपुप दान गर्नुपर्छ मैले भने है। अपुप दान काँसको पात्रमा अब सकभर सुनको मूर्ति सहित भन्छ क्या, भन्नलाई सुनको टुक्रा भन्छ क्या। अब यो सबै दिन त सम्भव नहोला होइन, थोरै सुन, 1000 सुनको टुक्रो, अब आजभोलि त धेरै महँगो भयो सुन पनि, असाध्य थोरैका आँखाले कम्ती देखिने स्थानमा भयो भने दिए राम्रो हुन्छ ब्राह्मणलाई है। अब अपुप दान चाहिँ हरेक दिनको नाममा दिने गरिन्छ, विशेष गरी मैले अस्ति पनि भनेको थिएँ, हरेक नाम पढेर 33 मालपुवा अथवा अपुप भनौँ, अब हामी गाउँघरमा मालपुवा भनौँ, काँसको थालीमा राखेर रा, मन्त्र सहित नाम पढ्नुपर्छ, मैले धेरैचोटि भनेको छु। अब अथवा भगवान नारायणको पत्नीको नाम लक्ष्मी भनियो, कहिले होइन चरा लक्ष्मी भनियो, कहिले स्थिर लक्ष्मी भनियो, अथवा कहिले के लक्ष्मी भनियो, तर पुरुषोत्तम महिनाको लक्ष्मीको नाम भने विपुल लक्ष्मी हो, असाध्यै धेरै सम्पत्ति प्राप्त गर्ने लक्ष्मी है। अनि पुरुषोत्तम भगवानलाई मालपुवा दान गर्दाखेरि कहिलेकाहीँ पुत्र पौत्रादि पनि वृद्धि हुन्छन्, आयु आरोग्य ऐश्वर्य अभिवृद्ध्यार्थम भन्नु पर्यो है। त्यति मात्रै होइन, भुक्ति मुक्ति फल प्राप्ति काम भन्नु पर्यो। अपुप दान, मालपुवा दान, एउटा काँसको थालीमा 33 नामले 33 मालपुवा दान गर्यो, सकभर सुनको सानो टुक्रो राख्यो भने पृथ्वी दान सम्म फल प्राप्त भनेर संकल्प गर्नुहुन्छ गुरुहरूले। तपाईँले पृथ्वी दान गरेको फल प्राप्ति हुन्छ भनेर धेरै कुरा भयो नि त, गडबडी भएन, यी सबै कुराहरूलाई पनि त्यसले राम्रो काम गर्छ भने छ शास्त्रले। खाका नखाका, गरेका नगरेका, पाप धर्म सबै कुरालाई चाहिँ धेरै कुरामा राम्रो हुन्छ भन्छ शास्त्रले। त्यसो भएको हुँदा भगवान पुरुषोत्तमलाई नि सम्झेर, मलमासलाई नि सम्झेर, त्यसरी भगवानलाई चाहिँ ब्राह्मणलाई सम्झेर, ब्राह्मणलाई पनि फेरि विष्णु स्वरूपेणे ब्राह्मणलाई सम्झेर दान गरे भने धेरै ठूलो फल प्राप्ति हुन्छ भनेर शास्त्रमा लेखेको छ। भगवान पुरुषोत्तमलाई यो महिनामा विशेष अपुभहरू दान गर्ने बेला प्रार्थना गर्नुपर्छ। प्राय जसो गुरुहरूले भन्दै हाल्नुहुन्छ तपाईँले त्यो काम गर्ने बेला, भन्ने कि विष्णु रूपिन सहस्त्रांशो सर्व पाप प्रणाशन अपुपान्न प्रदानेन मम पापम विपोहतु। हजारौं हजारौं हात भएका, हजारौं हजारौं स्वरूप भएका, हजारौं हजारौं लीला गर्नेवाला तिनै विष्णु स्वरूपको भगवान पुरुषोत्तमलाई म यो मालपुवा दान गर्दैछु, त्यो मालपुवा दान गरेर मेरो सम्पूर्ण पापहरू, आजसम्म गरेका पाप, शरीरले मनले कर्मले धर्मले गरेका पापहरू नाश हुन् भनेर। नारायण जगत द्विज भास्कर प्रतिरूपक, आहा सूर्य स्वरूप भएका भगवान जगतलाई चाहिँ, जगत बीज जगतलाई चाहिँ सृष्टिकर्ता तिनै भगवान नारायणलाई, नरनारायणलाई, श्रीमन नारायणलाई दाने नाने न पुत्रांश सम्पदस्थ विवर्धय, पुत्रहरू प्राप्ति हुन् भनेर, पुत्रहरूको सम्पद बढ़ोस् भनेर, ऐश्वर्यहरू वृद्धि होस् भनेर। अब ती भगवानको स्वरूप कस्तो छ, अरू भगवान त हामीले देख्यौं मन्दिरमा, यो पुरुषोत्तम भगवानको चाहिँ स्वरूप र मन्दिर छैन गुरु भनेर कसैले मनमा शंका गर्यो भने, यस्य हस्ते गदा चक्रे गरुडो यस्य वाहन, जसको हातमा गदा चक्रहरू छन्, बुझ्नुभयो, जसको हातमा गदा चक्रहरू छन् त्यस्तै भगवानलाई बुझ्नुभयो कि भएन? गरुडो यस्य वाहन, जुन भगवानको वाहन गरुड हुनुहुन्छ। शङ्ख करतले यस्य, आत्मा शङ्ख छ। यस्य मे विष्णु प्रसिद्धतो, त्यही विष्णु भगवानलाई म प्रसन्न पार्दछु भन्ने अन्तिमलाई हेर्नुहोस् त्यहाँ शास्त्र के भन्छ। यत्रो बेर मैले के भने, छोराहरू पनि राम्रा हुन्छन् रे, लक्ष्मी पनि भनेको पैसा पनि आउँछ अरे, उन्नति प्रगति सबै हुन्छ अरे, तर भइदियो के भने धेरै कुरामा ध्यान दिनुपर्छ। भइदियो कानेर गएर बिग्रियो भने मैले के भने, सन्तान पनि वृद्धि हुन्छ, ऐश्वर्य पनि वृद्धि हुन्छ, सबै कुरा वृद्धि हुन्छ, तर तपाईँहरूले के गर्नु पर्यो, अन्तिममा भगवानसँग माग्न चाहिँ भएन नि फेरि, किनभने यो संकल्प गरेर मलाई राम्रो होस् भन्ने होइन, यो चाहिँ भगवानलाई वृद्धि होस्, भगवानलाई राम्रो होस्, भगवानलाई आनन्द होस्, भगवानलाई सुख होस् भनेर भगवानसँग मागिने कर्म हो। यो पुरुषोत्तममा कुनै पनि आफूले आफूलाई प्रसन्न पार्नको लागि गर्ने होइन, अथवा मेरो छोरो राम्रो होस् भनेर नगर्नु, यो गर्दा चाहिँ त्यसो हुन्छ, तर अन्तिममा के भन्नु पर्यो, तिनै भगवानलाई जसको हातमा शङ्ख चक्र गदा पद्म लिनुभएको छ, गरुडमाथि सवार गर्नुहुन्छ, साथमा लक्ष्मीलाई लिएर चलिरहनुहुन्छ, सबैको घर घरमा विराजमान हुनुहुन्छ, तिनै नरनारायण भगवान पुरुषोत्तम विपुल लक्ष्मी सहित भएका ऐश्वर्य सम्पन्न भएका भगवानलाई प्रसिद्ध प्रसन्न पार्नको लागि यी सबै कर्महरू गर्दैछु भनेर अन्तिममा भगवानलाई नै छोडिदियो भने बल्ल यो दानको चाहिँ पुण्य प्राप्त हुन्छ। है, सम्झिनु भएको छ कि सम्झिनु भएको छैन? पक्कै पनि सम्झिनु भयो होला। सम्झिनु भएन भने अब मैले भने अब बुझ्नु होला, यो महिनामा आफूले लिन हुँदैन है त। त्यसो भएको भए हामीले यसलाई पनि जान्यौं, अब हामी तपाईँहरूलाई जानकारी गराउँछौ। यो जानकारी गराउँदाखेरि धेरैभन्दा धेरै कुराको जानकारी तपाईँलाई भयो। अब हामी तपाईसँग प्रत्यक्ष रूपमा कुराकानी गर्दै भूत भविष्य र वर्तमानतर्फ लागिहाल्छौ। फोन अब फटाफट रूपमा विश्राम मात्रै लिएर अरू केही कुरा नगरिकन आज फोनै मात्र लिने, किनभने खानबारी आएर फेरि गुरुले फोनै लिन छोड्नुको भन्नुहुन्छ होइन। हामी खानबारी आएको 3 दिन भयो, तर फोन चाहिँ हामीले दिन दिन लिएका छौँ है, अझै धेरै दिनुपर्ने कुरा पनि छ। कोही जिज्ञासु हुनुहुन्छ, स्वागत गर्छु। ए भगवान्, राधे राधे हजुर, प्रभु कहाँदेखि को बोल्दै हुनुहुन्छ? नेपाल डाँडाबाट, यी पारीबाट मैले देखिरहेको छु यहाँबाट। अनि कुन रेडियोबाट सुनिन्छ नेपाल डाँडामा? रेडियो सन्तोषवा हो, खानबारी एफएम होइन क्या? कति वर्ष भयो कार्यक्रम सुन्न थाल्नु भएको? बल्ल 1 वर्ष भयो भनेपछि अब हाम्रो आगमन भएको थाहा छ कि छैन? कहाँनिर पर्यो ठ्याक्कै नेपाल डाँडा कहाँनिर भन्नु त? आम्बोटे माथि टारमा, कि तल्तिरपट्टि टारमै पर्यो? ल ठिक छ, के अरे तपाईँको नाम?
1: मेरो तारा कार्की।
0: ल ताराजी, अहिले कसको बारेमा हेर्नुहुन्छ अहिले यहाँ?
1: मेरो छोराको बारेमा गुरु।
0: छोराको साल महिना गते समय भनिदिइहालौँ त, के रहेछ हेरिहालौँ।
1: 2065
0: साल
1: पुस 5 गते,
0: पुस महिनाको 5 गते के बार भएको थियो जन्म?
1: शनिबार।
0: कति बजे?
1: बेलुका 7:30 बजे।
0: 7:30 बेलुका। कुन जिल्लामा भएको जन्म चाहिँ?
1: भजपुरमै हो, यही
0: नेपाल डाँडाको टारमै घरमै हो।
1: हजुर।
0: कति राम्रो फाँट्छ नि?
1: हजुर।
0: कति राम्रो फाँट्छ होइन?
1: हजुर।
0: 65 सालको पुसको 5 गते 7:30 साँझ हस्ता नक्षत्रको दोस्रो पावन नाम जुड्यो, स्वबाट नाम आउँछ, षष्ठ कुमार अथवा शशिधर नाम राख्नु, कन्या राशि हुन्छ। अलिकति यो मान्छेलाई धर्ममा मन लाउनु पर्यो, पेटको रोगी हुन्छ रे, दाँतको रोगी हुन्छ रे, भनेको केही मान्दैन रे हो।
1: अहिले
0: टिपन मैले बनाएको हो, कहिले फोनबाट कि पोहोर पराग यहाँ आउँदा? 77 सालमा।
1: हजुर।
0: अनि 77 सालमा मलाई भेटेको मान्छेले कार्यक्रम चाहिँ 1 वर्ष मात्रै पो सुनेको भन्ने हो त, 6 वर्ष अगाडि आएको।
1: घरिघरि सुन्ने रेडियो बिग्रिहाल्थ्यो पुरो, त्यही भएर
0: रेडियो रेडियो किन्नु पर्यो नि हजुर है। राहु छ है, अनि मैले कालसर्प परेको छ, बुटीहरू लाउनु पर्छ, बिहिबार व्रत बस्नु पर्छ भनिन
1: भन्नुभयो, बनाएर उताबाट पठाइदिनु भएको नि त्यति बेला भन्न चाहिँ
0: अब यो मैले भने कालसर्प युगको शान्ति गर्ने राहु चलेछ अहिले, एघार वर्षदेखि राहु चलेको छ, राहुले असाध्य खराबी गरायो, पढाइमा पनि कमजोरी बनाउँछ, अलिक धार्मिक हुनुपर्छ मैले पहिले पनि भनेको थिएँ होला होइन, अलिक धार्मिक बन्नु है भन्न मैले पहिले पनि भनेको थिएँ होला, खोइ त भने अनि केही लक्षणै फरक छैन त नि, किन हो त नि यसो गरे, सर्वनाशाय रावे, यो सर्व यसो ख्याल गर्नु, किताब लिएर यानि कि बुक लिएर पढ्न थाले हाई हाई गर्छ हुन्छ यसो दिउँसै पनि, यो अलिकति राहुको शान्ति गर्नु, सबै कुरो तपाईँलाई थाहा हुँदैन, राहुको 18,000 पल्ट हरे ओम कया नक्षत्र आपुवधुदी सदा वृत सखा कया सचिष्टया वृता ओम राम राहवे नमः, यो मन्त्र जप गर्नुपर्छ बुझ्नुभयो, अनिखेर चाहिँ बृहस्पति पनि नीच भएर बसेको छ सप्तम स्थानमा, अन्न पानी रुच्दैन यसलाई, पेटमा समस्या आउँछ, पेटमा ग्यास्ट्रिक वृद्धि हुन्छ, हजुर
1: कहिले रुच्छ कहिले रुच्दैन,
0: ए हजुर त्यही त हो त, अब दिनदिनै रुच्दैन भने तपाईँ मलाई फोनै गर्नुहुन्थ्यो नि, हस्पिटल दौडाएर कुदिहाल्नुहुन्थ्यो नि, ग्रहको प्रभाव आइसकेको छ, चाँडै गरेर शान्ति गर्नु, कालसर्पको शान्तिहरू गर्नुपर्छ, सुनको सर्प बनाउनुपर्छ, फेरि ध्यान दिनु नि, शान्तिको छ त्रिफणायुक्तम सुवर्ण मूर्ति नाम भन्छ क्या शास्त्रले चाहिँ, अब गुरुले लेखा हुन्छ कहाँ लेखा छ भन्छ, लेखेको ठाउँ पढ्नु पर्यो नि, कहाँ लेखा छ भन्छ भन्न भएन होइन, मैले भने छु सामान्यतः त्यही कालसर्पकै पुस्तकमा पनि पहिलो पानामा त्यही लेखा छ त, त्यही त्यही पढे हुन्न, त्यो त गर्नु पर्यो नि, सुन तपाईँले हामीले एक तला सुन मागेको छैन, सानो यसो विधि त कम्तीमा गर्नु होइन र, फेरि तपाईँ घरमा पैसा नआउने पनि छैन, राम्रो छ त पैसा आउँदा भए ठिकै छ, राहु सर्वनाश आयो, राहुले अलिकति विनाश गर्छ राम्रो हुँदैन, अर्को कुरा छ तपाईँको छोरा अहिले कति वर्ष हुनुभयो भन्दा 18 वर्ष होइन, 14 वर्षदेखि 18 वर्षसम्म यो छोरो असाध्य चञ्चल, चोटपटक पनि लाग्यो होला,
1: चोटपटक त लागेको छैन गुरु, अहिले
0: ख्याल गर्नु है, भ्रामरी भन्ने कुरा छ, असाध्य चञ्चलै छ, राहुको शान्ति कालसर्प शान्ति बिहिबार व्रत गुरुचन्द्रलेको शान्ति, अर्को कुरा मैले पहिले तपाईँलाई के भनेको थिएँ भने घरको ठ्याक्रक्कै पूर्वपट्टि फर्किँदा देब्रे हातपट्टिको साइडमा घडेरी बाङ्गो भएको ठाउँ सुन्नु अब यहाँ, त्यहाँपट्टि ठुलो रुखको छाया पर्ने अथवा जरा आइपुगेको छ घरमा, के छ भन्नु त,
1: कटहरको बिरुवा छ गुरु,
0: अनि किन रोप्या त, मैले हुन्न भने होइन, पहिले पनि भने होइन, मान्नु हुन्न, अनि जिन्दगीभरि उही चिना मात्रै हेराउने गर्ने केही होइन, अनि के शान्ति हुन्छ त, लै लै भरि लै है, ल त्यही गरौँ, कालसर्पको कवचहरू लाउनु भएको छ भने खानबारीमा आउनु होला, हामी खानबारीमा आएका छौँ, अझै 5-7 दिन 10 दिनसम्म बस्छौँ है, तपाईँ यहीँ आएर छोरा लिएर आउनु, सम्झाइ बुझाइ गर्छु, बिहिबार अब बिहिबारको दिन व्रत सुरु गर्नु होला, अहिलेसम्म गर्नु भएर हिँड्छ होला कि सुरु गर्नुभयो,
1: छोराले गर्नुपर्ने कि मैले गुरु,
0: ए बल्ला सोध्नुहुन्छ कहिले, पहिले मैले भनेको थिएँ त्यही कुरा आमै कर्किने आमै बर्बाद हो नि, बिहिबार छोराले लसुन प्याज माछा मासु नखाने, केराको बटमा गएर पूजा गर्ने, भगवान विष्णुको आराधना गर्ने कति राम्रो हुन्थ्यो, अलिकति धार्मिक बन्नु पर्यो, धर्ममा विश्वासै गर्दैन छोरो, ए बाउलाई हेराएर हुन्छ आमा भन्ने खालको छोरो हो यो, हो कि होइन, अब तपाईँहरूले मान्छे कतिजना पठाउनुहुन्छ त्यहाँबाट, तपाईँहरू आउनुभयो भने बहने नभए जाने हामी, तर हिजो अस्ति झन अस्तिको दिन तिन दिन चिनाहरू, यो राम्रो उपस्थिति छ, यसपालि हामीले भनेका छौँ सकभर पहिले जस्तो भिडभाड गरेर मान्छे फर्काउने काम नगर्ने, बरु एक दुईवटा चिना कम हेर्ने, बरु एक घन्टा पहिले नै चिनाहरूले काम बन्द गर्ने, तर भिडभाड नगरौँ है भनेको छु मैले है, ल अहिले छुट्टिन्छु है, राधे राधे, हामी कार्यक्रम ज्योतिष तर्पणको व्यवसायमा छौँ, हामी प्रत्यक्ष रूपमा कुराकानी गर्ने र तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका जानकारीहरू दिने प्रयासमा लागिरहेका छौँ, कार्यक्रममा यतिखेर फेरि पनि कोही जिज्ञासुको आगमन भइसकेको छ, म उहाँलाई कार्यक्रममा स्वागत गरिहाल्छु, को हुनुहुन्छ, राधे राधे हजुर देउता,
2: राधे राधे गुरु,
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ, ममताजी आरामै हुनुहुन्छ, बझाङको कुन ठाउँमा हुनुहुन्छ यतिखेर, बुङ्गल नगरपालिका, कुन रेडियोबाट कार्यक्रम सुन्ने गर्नु भएको छ, रेडियो सेरो सेरो सुन्नुहुन्छ दिनदिनै कि कहिले काहीँमा चाहिँ, कब कब सुन्ना छु होइन, दिनदिनै त समय नमिल्ने हो मेरो, होइन रेडियो बज्दैन आज बज्यो ल है रेडियोको साथीहरू के हो यहाँको गुनासो आउँछ रेडियो दिँदै नै बजाउनु होला है। अहिले कसको बारेमा हेर्नुहुन्छ ममताजी?
2: छोरीको बारेमा।
0: कति सालमा जन्मिनु भयो तपाईँको छोरी चेली?
2: 2066 साल। असोज महिनाको 8 गते।
0: 8 गते के बार परेको थियो?
2: बिहेबार।
0: कति बजे?
2: राति 2 बजे।
0: ठ्याक्कै 2 बजे हो?
2: 2 बजे।
0: 2 बजेर कति मिनटमा भएको थाहा छ?
2: 2 बजे हो।
0: ठ्याक्कै 2 बजे राति। के बारको राति के बारको बिहान?
2: शुक्रबारको बिहान बिहेबारको राति।
0: बिहेबार रात शुक्रबार प्रभात समयमा कति गते राति कति गते बिहान यो पनि भनिदिनु एकचोटि।
2: 8 बजे राति 9 बजे।
0: तपाईँको छोरीको लागि यहाँबाट हेर्दा ज्येष्ठ नक्षत्रको दोस्रो पामा नाम जो ज्येष्ठ अलिकति पिर्ने हुन्छ, ज्येष्ठ नक्षत्रको लागि सामान्य शान्ति गराउनु अझ राम्रो, अथवा ज्येष्ठाजु पिर्छ भन्ने हुन्छ होइन। यादव यशोदा नाम आउँछ, बुढैयाको य है, अर्को ए होइन, यशोदा बुढैयाको य अथवा याम कुमारी वृश्चिक राशि हुन्छ। अलिक पढाइमा असाध्य कमजोरी छोरीको युग आयो, पढाइमा ध्यान दिनु पर्यो। 12 मांगलिक छ, वैवाहिक जीवन बिग्रिन सक्छ अथवा प्रेम विवाह भएर बिहे हुन सक्छ चाँडै, धेरै कुरामा ध्यान दिनुहोला। अहिले छोरी 17 वर्ष अनुभव, पढ्न मन छैन, घरभन्दा बाहिर बस्ने रहर गर्नुभएको छ। 18 वर्ष पछाडि संकटा भन्ने कुरा आउँछ, झन् धेरै नै खत्तमै छ ग्रह, के गर्ने? यस्तो छ क्या, फेरि भनिन सप्तम स्थानमा गुरु चन्द्रले परेको छ, बृहस्पति निज भएको छ, पेट त दुखी नै हाल्छ। त्यसमा पनि अर्को कुरो के भइदियो भने अब झन् ग्रह चल्दैछ, झन् खत्तम ग्रह चल्दैछ, झन् बिग्रिँदैछ, ध्यान दिनु, प्रेम नगर्न भन्नु, अनि अलिकति धर्म कर्म घरमा पूजा पाठ केही जिरो छ। फेरि मस्टरको पूजा गर्नुहुन्न त्यहाँ तपाईँहरू भने ममताजी, मस्टरको पूजा गर्नुहुन्न बिहान बिहान? गर्नु पर्यो नि त, त्यही त भन्नु हजुर, अलिकति धार्मिक बन्नु पर्यो क्या, अनि खाली चाहिँ अनि चिनाएर मात्रै भाग्य चम्किन्छ भन्न भएन, अलिकति मस्टको पूजा गर्नु पर्यो, बिहान बेलुका धूप बत्तीहरू गर्नु पर्यो, साँझ बत्ती गर्नु पर्यो, अनि यसो भगवान्लाई नारायणसम्म भन्नु पर्यो, राधे राधे भन्नु पर्यो, ओम नमः शिवाय, केही न केही त गर्नु पर्यो नि, परेन? केही गर्नु भएको छैन, सबै कुराको शान्ति गरौं। अब गुरु चन्द्रयोग बृहस्पति बिहिबारको व्रत 12 मांगलिकले भोलि प्रेम विवाह गर्न सक्छन्, यसलाई विशेष ध्यान दिनुहोला। प्रेम परिसकेको छ भनिदिनु छोरीलाई, घर परिवारबाट सम्झाइ बुझाइ गर्नु, गाली नगर्नु, सम्झाउने यता छोरीलाई गाली गर्नुभयो भने अर्कै रूप लिन सक्छन्। अहिले छुट्टिन्छु, राधे राधे। वास्तुको लागि ठिक छ, नराम्रो छैन। बुवा आमासँग ठिक छ, दाजुभाइसँग ठिक छ, अलिकति कम बोल्ने हो, त्यही त सप्तम स्थानमा गुरु चन्द्र लेख्छ, मैले यत्रो प्रमाण सहित भनिरहेको छु, सप्तम स्थानमा राहु र बृहस्पति भयो भने गुरु चन्द्रले भन्छन्। अर्को कुरा, सप्तम स्थानमा बृहस्पति निज भयो, सप्तम घर बिग्रियो। अर्को कुरा, सप्तम घरको मालिक शनि सूर्यसँग बसिया छ, सूर्य र शनि मिल्दैनन्, धेरै कुरामा समस्या हुन्छ। अहिले छुट्टिन्छु, राधे राधे। हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा यतिखेर बझाङसँग कुराकानी गर्यौं। बझाङका सज्जनहरूले पनि कार्यक्रम दैनिक रूपमा सुन्न पाउनु भएको छैन भनेर रेडियोबाटै भनिहाल्नु भयो, सुनिहाल्नु भएको छ। रेडियोका साथीहरूलाई चाहिँ अलिकति अनुरोध गर्छु, सकभर एकदम समयमा हामीलाई कार्यक्रम चाहिँ जोड दिनको लागि अनुरोध गरे। छोटो विश्राम लिन्छु अनि उपस्थित हुन्छु, हामी सँगै रहनुहोला।
3: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म कार्यक्रम ज्योतिष दर्पण, भूत्र वर्तमानको स्मरण गर्दै ज्योतिष शास्त्र अनुसार सुनौलो भविष्य तय गर्नका लागि ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा हरेक बिहान मुलुकभरका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष दर्पण सुन्न नसुझाउनुहोला।
4: के तपाईँ भूत वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
5: त्यसको भने आउनुहोस्
4: ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा
5: हामी कहाँ वृन्दावनबाट अध्ययन पुरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्घाल्नु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग र ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ।
4: सम्पर्क
5: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97648 3742
4: पुनश्च संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
6: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
7: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
6: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
7: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योतिष दर्पण।

0: कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा तपाईँलाई पुनः स्वागत गर्दै उपस्थित भइसकेको छु। म ज्योतिष पण्डित लक्ष्मण सुवेदी सदाको झैं आज पनि हामी निरन्तर रूपमा तपाईँहरूसँगै छौं र तपाईँहरूसँगै भएर धेरै भन्दा धेरै कुराहरूको जानकारी, भूत भविष्य र वर्तमान समाधिका जिज्ञासाहरूको समस्याको समाधान लगायत विभिन्न कुराहरूको जानकारी दिने प्रयासमा हामी लागिरहेका छौं। निरन्तर छौं, हामी निरन्तर तपाईँसँग वर्षौंदेखि मैले भनिहाले, धेरैवटा साथीहरूले के भन्नुहुन्छ नि, गुरु यसपालि आउनुभयो, आगोमा आउनुहुन्न, आउँदै कार्यक्रम छोड्नुहुन्छ, के गर्ने होला भन्नुभएको थियो। हामी धेरै वर्षदेखि दशौं वर्षबाट तपाईँहरूसँग छौं। 77 सालमा त हामी खाँदबारी दुईचोटि आइसकेका थियौं, हेरिछ त अहिले तेस्रोचोटि पर्यो, तीनचोटिमा पर्यो हामी यसपालि। यसपालि हामी तपाईँसँग प्रत्यक्ष भेट्नको लागि धेरै वर्षपछि धेरैले के भन्नुभएको थियो भने, एकचोटि पहिले हेराएको, मेरो छोराको जागिर हुन्छ भन्नुभएको थियो, भयो, अब के हुने हो, फेरि हेर्न मन थियो, भेटेरै भन्नुभएको थियो, भएको छ, अब फेरि आउनु भएको छ। अनि एउटा कुरा भन्न मन लाग्यो फेरि आज, मैले गुरुहरूलाई गाली गरेको होइन, मैले गुरुहरूलाई सम्झाएको मात्रै हो, तर म सम्झाउन लायक पनि होइन हुन चाहिँ, तर पनि कहिले काहीँ त्यो अलिक अप्ठ्यारै स्थिति आउँछ क भन्नै पर्यो। कुनै पनि व्रतबन्धहरू गर्दा चाहिँ तपाईँहरूले के गर्नुपर्छ भने, सूर्यलाई जुराउने हुँदा नजुरेका नै गर्छु भने त हामीलाई सोध्नै परेन, तर तपाईँको घरमा फूल लिएर तपाईँलाई 500 रुपियाँ भेटी लिएर जुन भक्त आएर, गुरुदेव मेरो छोराको राशि यो हो, मेरो छोराको व्रतबन्ध जुर्छ कि जुर्दैन भनेर आइसकेपछि उहाँलाई हामीले भन्ने कर्तव्य, नजुरेकन गर्नुहुन्छ, सप्ताहको अन्तिममा गर्नुहुन्छ, तीर्थमा लगेर गर्नुहुन्छ, अब के गर्नुहुन्छ आफ्नो नाममा छ, त हामी त्यसलाई धेरै अरूको बारेमा धेरै बोल्नै पर्दैन, तर मेरो ढोकामा, तपाईँको ढोकामा भनेको गुरुबाको ढोकामा, गुरुबा मेरो छोराको व्रतबन्ध जुर्छ त भनेर आउनुभयो भने, अब नआएर है त्यसरी बोलिया हो कि आइआ पनि झुट बोलिदिया हो थाहा भएन, बृहस्पति जुराउनुपर्छ, सूर्य जुराउनुपर्छ, त्यस्तै गरेर चन्द्रमा पनि जुराउनुपर्छ। जुन बृहस्पति जुन सूर्य चौथो आठौं बाह्रौं निन्दित गरेको छ है, ध्यान दिनुहोला। मलाई हिजो एउटा बुवा आउनु भएको थियो यहाँ, लामा कार्की कि खै के कार्की भन्ने भा, यतै तुम्रिन टापतिर गरेको तपाईँ घर भन्नु त सुन्नु भएको छ भाले, आज उहाँको नातिको चाहिँ एकदम धेरै कुरा बिग्रिया रहेछ, अनि मैले भने कर्म बिग्रियो नि, अनि मैले त व्रतबन्ध गरेँ भन्नुभयो, कहिले, यही वैशाखमा गरे अरे, कति गते, 5 गते अरे, राम राम राम, अनि थियो त साइत भनेको, खै गुरुबार चैतमा जुराउनु भएको थियो भन्नुभयो। मैले फेरि चैतको हेरेँ, बृहस्पति मिथुन राशिमा थियो, त्यो बाबुको मिन राशि थियो, नाम चाहिँ देवराज थियो, उहाँले सुन्नुभयो घरमा, सुन्नुहोस् कहीँ हुन्न भनिदिनुपर्छ कहिले काहीँ, देवराजको मिन राशि हुन्छ होइन, अनिखेर के हुन्छ, अनिखेर मिथुनमा बृहस्पति हुँदा के हुन्छ, चौथो भएन, मिन मेष वृष मिथुन चारो भएन, अनि चारोमा गर्नुहुन्थ्यो त बा भने मैले गाली गरेँ उहाँलाई, भनेको सम्झाएँ के गाली हुन्छ र होइन, अनि भन्नुभयो के गर्ने, जसो जसो बाहुन बाजे उसी स्वाहा भन्नुभयो, हामीलाई उल्टै मलाई नि दोहोरेर जानुभयो उहाँले, भन्न खोजेको गुरुलाई नि अब यसै गरिदिन्छन् के गर्ने भन्नुभयो, त्यही भएर मैले सम्झाउँछु है, यस्तो छ, कहिले काहीँ अप्ठ्यारो पर्छ, म बुझ्छु नि त कुरा, कहिले काहीँ अप्ठ्यारो पर्छ, नगरी नहुने भयो, आमा बाउ विदेशमा आएर गर्ने के गर्ने गुरु, त्यो खण्डमा हामीले चाहिँ छ भन्न हुँदैन क्या, कम्तीमा त्यो मान्छेले के भन्नुपर्छ भने, गुरुबाले हुँदैन भन्नुभएको थियो, तर हाम्रो काम परिवेश त्यस्तै भएर हामीले काम छिन्ने काम गर्यौं, सकेको गुरु, गुरुलाई दोष छैन भने, अँ गुरुबाले हेरे हो भन्नुभयो, एउटा कुरा बृहस्पति चौथो, अर्को चैतमा साइत हेरे अरे, अनि लग्नको दिन पारेर, लग्नको दिन चाहिँ न आविदेश राज केही गर्दै नगरिकन उहाँलाई जुठो सुत्केर के परेछ, अनि यो पहिली साइत हेराएको वैशाखमा गर्नै पर्छ भन्नुभएको थियो गुरुबाले, कुन गुरु मलाई थाहा छैन, राधे राधे, हुँदैन गर्नलाई, कहीँ लेखेकै छैन त्यो शास्त्रमा होइन, नान्दीमुखी श्राद्ध ढोकामा गएर चाहिँ घिउको धाराले नुहाउने त्यसलाई वसुधारा भनिन्छ होइन, द्वारा मातृका पूजा भन्छौँ क्या हामी, त्यो कर्म श्राद्धहरू गर्ने यी कर्महरू गरेपछि चाहिँ रोकिँदैन सामान्य जुसो सुकेर, अब त्यो गर्दैन गरे त कसरी रोकिएको भन्ने, त्यो बेला भएन त फेरि अब साइज जुराहरू गर्नु पर्थ्यो, बल्ल आजबाट कर्कट राशिमा बृहस्पति जानुभएको छ, अब फेरि जान्दिनु होला, व्रतबन्ध विवाह हेर्दै हेर्दाखेरि जुराउँदाखेरि सबै कुरा हेराउनु होला, कहिलेकाहीँ अप्ठ्यारो पर्छ क्या, अप्ठ्यारो स्थितिमा म बुझ्छु, तर घरमै भएको केटाकेटी छन्, घरमै बाबा आमा छन्, कतै जाँदैनन्, अर्को साल गर्ने, भइहाल्छ नि त्यो भएन, आफूले काम पाइन्छ भन्ने गर्न पनि भएन। हाम्रो काम भनेको ठ्याक्कै क्या हुने कुरोलाई हुन्छ, नहुने कुरोलाई हुँदैन, ठ्याक्कै बोलिदिनु पर्यो हामीले। जे मन लाग्छ त्यही गर भने तपाईँ हामीसँग हेर्न आउनुहुन्छ, आउनु हुँदैन, त्यसो भएको हुँदा तपाईँले ध्यान दिनुहोला है। आदरणीय सज्जनहरू, हामी तपाईँलाई धेरैभन्दा धेरै कुराहरूको जानकारी दिँदै तपाईँहरूलाई धेरैभन्दा धेरै कुराहरूको जानकारी दिनेछौ। चिनाहरू बनाउँदा पनि त्यस्तै गरी राम्रो खालका चिनाहरू नामहरू जुराउनु होला। जी अक्षरबाट नाम छ त्यही अक्षरको आधारमा नाम राख्नुपर्छ। पहिलो पाउ हुन्छ, दोस्रो पाउ हुन्छ, तेस्रो पाउ हुन्छ, धेरै कुरामा फरक पर्छ है। त्यसो भएको हुँदा एकदम ध्यान दिनुहोला। मैले यो बेला सबैलाई भन्ने गरेका छु, कम्तीमा साहित्यहरूको लागि कम्तीमा पुराण लाउँदा, कम्तीमा रुद्री पूजा लाउँदा, कम्तीमा जुराउनु पर्छ के, उल्टो फल मिल्छ फेरि घरमा अशान्ति हुन्छ नि है। यतिखेर कैजुग यहाँ सुन्नुहुन्छ, म उहाँलाई कार्यक्रममा स्वागत गर्छु। राधे राधे हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ यतिखेर? बागमती जी हारमै हुनुहुन्छ निकै छु म, तपाईँलाई निकै छ क्या? क्या गर्दा छु अहिले? कार्यक्रम सुन्दा, दैनिक सुन्दा छौ कि कब कब सुन्दा छौ रे?
1: दैनिक रूपमा गुरु।
0: कुन रेडियोबाटी सुन्दा छौ कार्यक्रम? लिपुलेकबाटी बजेन। कुन बाटो सुन्दै हुनुहुन्छ अहिले? बैतडीबाटी सुन्दा छौ? कहिले कहिले कब त बैतडीबाटी कब लिपुलेकबाटी सुन्दा छु। आज आज चाहिँ बैतडी बजीको होइन? कसको हेराउने हो अहिले? चेली
1: मङ्सिर 19 गते रात बुधबार 1:30 भोलिपल्ट बिहिबार हुने बेला गुरु, 19 गतेको राति 20 गतेको बिहान।
0: जिल्ला कुन भइगयो त?
1: जिल्ला दार्चुला गुरु।
0: दार्चुला जिल्ला, योभन्दा पहिले हेरेको थियौँ कि थिएन हामीले?
1: पहिले टिकट काटेर हेरेको गुरुबा।
0: चित्रा नक्षत्रको चौथो पावट रीता नाम राखे कि रिमा नाम राखे मैले?
1: नाम खै के भन्नुभएको, 20 बे गुरु मैले।
0: तुला राशि हुन्छ? मैले राजुक परेको छ, असाध्य राम्रो भाग्यमानी छोरी भनेको थिएँ हो
1: हजुर गुरु।
0: असाध्य राम्रो भाग्य रहेछ। अहिले 4 वर्षदेखि 18 वर्षसम्म राहु भन्ने ग्रह छ हो
1: हजुर गुरु। त्यो राहु र उल्का भनेको थियो गुरुबाले, त्यसको शान्ति गरे गुरु।
0: राम्रो भयो। अब यो राहु त 18 वर्षदेखि सकिनै सक्यो अब होइन? 21 वर्षसम्म उल्का छ। पहिले शान्ति गरेपछि पहिले भन्दा निको भयो नि होइन? राम्रो भएको छ। लु अब एकचोटि फेरि उल्काको फेरि शान्ति गर्ने हो कि? राहु त सकिएछ, राहु त 18 वर्ष 4 महिनाबाट सकियो, अब एकचोटि फेरि उल्काको तिनै पहिले जुन जुन गुरुबाले शान्ति गर्दा राम्रो भएको छ तिनै गुरुबालाई बोलाएर उल्काको जप गरेर लाउनु पर्यो। अलि रिसाउने बानी छ क्या पहिले भन्दा आजभोलि फेरि? पेटमा खासै त्यस्तो देखिँदैन, सामान्य उल्काले हुन सक्छ, नभएदेखि टाउको मात्रै शनि गएर बसेको रहेछ। अलिअलि झनझन त रिसाउने, तर बोली साह्रै मिठो छ नि फेरि। आहा मिठो राम्रो होइन, बोली मिठो हुन्छ नि, राम्रो हुन्छ त बोली मिठो छ, ठिक छ, राम्रो छ भाग्य, पढाइ लेखाइमा राम्रै हुन्छ, राज्य छ, भोलि सरकारी जागिरमा निको हुन्छ अलिकति। यस्तो मान्छेले त जे पढे पनि हुन्छ, ब्याङ्किङ सम्बन्धी, एजुकेसन सम्बन्धी, नर्सिङ सम्बन्धी, टेक्निकल सम्बन्धी पढ्दा हुन्छ, जे पढ्दा राम्रो छ, राम्रो छ ग्रह।
1: तपाईँले भन्नुभएको त्यो ब्याङ्किङ सम्बन्ध अनि के अरे त्यो नर्स सम्बन्धी भने फार्मेसी सम्बन्ध कस्तो
0: हुन्छ? फार्मेसी भनेको त्यही त हो नि, नर्स त हो नि, औषधि सम्बन्धी राम्रो हुन्छ। मैले अहिले पनि त्यही त भनिरहेको छु नि, राम्रो छ क्या, पढाइ राम्रो छ, अलिकति रिसलाई कन्ट्रोल गरेर छोरी भन्नु होला, फकाउनु होला, अनि उल्काको फेरि एकचोटि शान्ति गर्नु, धेरै कुरामा राम्रो हुन्छ, अरू केही गर्नु पर्दैन, नातिनु है, राम्रो छ चिना, भाग्यमानी छोरीको चिना हो यो है त
1: हजुर।
0: राम्रो राम्रो एकदम ज्ञानी मान्छे।
1: स्वास्थ्य
0: सम्बन्धी उल्का त्यही त, उल्काले अलिअलि स्वास्थ्यमा कहिले काहीँ बिगार्छ, नभए त्यस्तो नराम्रो छैन, राम्रै छ है दुई अङ्क राम्रो हुन्छ, पूर्व पहेँलो भनेको थिएँ नि मैले पहिले, त्यही त हो नि, एकै पहिले हेरेकै हो क्या हो नि, हामीले जे पाए त्यही बोल्दैनौँ, पहिले जे बोल्यौँ त्यही बोल्छौँ, हेरेर बोल्ने हो कुण्डलीमा।
1: हो त्यो रेकर्ड गरेको थियो पूर्व अनि त्यसको
0: पूर्व पूर्व पहेँलो दुई अङ्क राम्रो हुन्छ. अहिले छुट्टिन्छु है बागमतीजी. राधे राधे.
1: विदेशको कस्तो छ गुरु विदेश?
0: अब पहिले एक्काइससम्म उर्जाको शान्ति गर्नु अनि बल्ल अगाडि बढाउनु है.
1: त्यो कुरा अशान्त गर्न लायक हो कहिले गर्दा राम्रो हुन्छ गुरुबासँग गर्ने हो मैले त्यो छोरीको लागि
0: पहिले पनि हामीले नै शान्ति गरे हो.
1: होइन त्यो यहाँको गुरुबाले गरे हो अनि राम्रोसँग भइरहेको छैन कि मम्मी भनिएको छ कि त्यो छोरीले.
0: ए भनेपछि त छोरीलाई नि चित्त बुझेन.
1: हजुर गुरु त्यो राम्रो.
0: अब यस्तो छ अब यो ग्रह शान्ति गर्नलाई दिउँसो फोन गर्नु होला अनि यो असार महिनामा हामी बा खानदारीतिर शान्ति गर्दै हिँड्ने कि भन्ने छौँ. अब कतिजना हुनुहुन्छ यहाँ? यहाँ धेरैजना हुनु भएर पनि हामी असारमा भरतपुर पुगेपछि हामी भरतपुर आइपुगेका छौँ है. ग्रह शान्ति गर्नेमा फोन गर्नु भन्छ त्यो बेला फोन गर्नु होला अथवा आज भोलि नै फोन गरेर हामीसँग सम्पर्कमा उता अफिसमा फोन गरेर नम्बर छोड्नु होला. दिउँसो यही नम्बरमा फोन गरेर जानकारी दिनेछु. अहिले छुट्टिन्छु. राधे राधे. असारमा हुन्छ. राधे राधे. बागमती ठगुन्ना दार्चुलासँग कुराकानी गर्यौं. अघि बजाङसँग पनि कुरा गर्यौं अनि दार्चुलासँग पनि कुरा गर्यौं अनि भोजपुरसँग पनि कुराकानी गर्यौं. आज तीनटा जिल्लाबाट फोन आइरहेको छ. अर्को जिल्लाबाट फेरि कोही जिज्ञासु हुनुहुन्छ होला सायद सकभर अर्को जिल्लाबाट आइदिए राम्रो. सबैजना सबैतिरबाट छरिएर पहिले पहिले फोन गरेका साथीहरूले अलिबार एक महिना चुप लाएर बसौँ त अरूलाई पनि पालो दिउँ त है. कोही जिज्ञासु हुनुहुन्छ? राधे राधे. हजुर
2: गुरुजी जय श्री राधे.
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ?
2: म तपाईँको निकै ठुलो त कालीकोटबाट नवीन देवपुरा बोल्छु.
0: नवीन जहा मेसेज कमेन्ट असाध्यै धेरै गर्ने मान्छे होइन?
2: हजुर तपाईँको गाईको नसुनाएर नछुटाएर लेखी सुन्ने गर्छु गुरु. त्यही भएर कमेन्ट गर्न मन लागिहाल्छ.
0: ठिक छ ठिक छ. मैले तपाईँको कमेन्ट पढिरहन्छु प्राय जसो.
2: हजुर
0: रेडियो नयाँ कर्णालीमा कार्यक्रम घन्किरहेको छ होइन?
2: हजुर घन्किरहेको छ गुरु. म अहिले अनलाइनबाट सुनेको छु नयाँ कर्णालीमा पनि घन्किरहेको छ.
0: ए अहिले कसको बारेमा हेर्नुहुन्छ?
2: म आफ्नै बारेमा हेरौँ न भनेर फोन गरेको.
0: लुता कति सालमा जन्मिनु भयो हेरौँ त?
2: म 2063 साल असोज महिनाको 12 गते.
0: असोज महिनाको 12 गते के बार परेको थियो? 12 गते
2: बिहे गर्नु.
0: कति बजे?
2: समय 12 बजेर 8 मिनटमा बिहे. राति
0: 12 बजेर 8 मिनटमा राति.
2: हजुर
0: के बारको राति के बारको बिहान?
2: बुधबारको राति बिहिबारको बिहान.
0: कति गते राति कति गते बिहान?
2: 11 गते राति 12 गते बिहान.
0: 11 गतेको राति 12 गतेको बिहान है.
2: हजुर
0: कालीकोटमै भएको जन्म हो कि कहाँ हो?
2: हजुर कालीकोटमै.
0: राशिको नाम चाहिँ नुबाट नाम आउँछ. नुर नुर प्रसाद. वृश्चिक राशि हेर्नुपर्छ कि हेर्नु भएको छ?
2: हजुर वृश्चिक राशि हेर्नु गर्छु गुरु. राशिको नाम चाहिँ सिनामा यादव छ त.
0: ना निनु नि नो या यु ज्येष्ठा फरक परे त प्रभु. यता भोलिपल्ट त ज्येष्ठ आउँछ पर्नु है. हेरिदिए हजुर त पनि 12 गतेको समयमा तपाईँको चाहिँ 12 गतेको रातिको समयमा चाहिँ तपाईँको यादव आउँछ. एकचोटि चिना फोटो खिचेर हाल्नु होला फेरि कुराकानी गरौँ. राजे छुट्टी हौ. राधे श्याम.
2: हुन्छ गुरु. राधे.
0: हामीसँग हुनुहुन्थ्यो नवीन देवकोटा कालीकोट. हामीले जिल्लाको नाम पनि लिन थालेका छौँ. कालीकोट भनेको चाहिँ कालीकोट जिल्लाबाट भन्न खोजे हो. कहिले भोजपुर, कहिले बझाङ, कहिले दार्चुला, कहिले कालीकोट. अब कहाँको श्रोता हुनुहुन्छ गेस गरौं. तपाईँको पालो पो पर्ने हो कि है? कुन जिल्लाबाट हुनुहुन्छ सम्पर्क गर्नु होला. राधे राधे. हजुर
3: राधे राधे गुरुजी.
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ? टेकराज भट्टजी बोल्दै हुनुहुन्छ. बागलुङको कुन ठाउँमा हुनुहुन्छ?
3: बागलुङको काठीकोला गाउँ.
0: काठीकोला माथि पर होइन? माथि डाँडा पर.
3: हजुर
0: कति घन्टा हिँड्नुपर्छ तलबाट बजारबाट कि आजले गाडी जान्छ काठीखोलामा?
3: बस बोलेरोहरू चल्छन्.
0: बोलेरोहरू चल्न थाल्नु होला है. काठीखोला कहाँनिर पर्छ? ए तलपट्टि पारिपट्टिको भित्र पर है. वारीपट्टि के छ अरे यो के वारीपट्टि चाहिँ काठीखोलामा वारीपट्टि पौडेलहरू हुनुहुन्छ बढी होइन?
3: म त यताको मान्छे चाहिँ होइन. यता चाहिँ काम विशेष ल्याएको.
0: ए घर चाहिँ कहाँ तपाईँको?
3: घर चाहिँ मेरो पुर्ख्यौली चाहिँ बैतडी.
0: ए बैतडीबाट जागिरको लागि जानुभयो होला?
3: हजुर जागिरको
0: सिलसिला. ए भन्छ हजुर सबै कुरो थाहा छैन. काठीखोलाका पौडेलहरू धेरै हुनुहुन्छ मसँग चिनाएर आउने मान्छे.
3: हजुर
0: अहिले कार्यक्रममा आउनुभयो अनि कसको बारेमा हेर्ने अहिले?
3: छोराको बारेमा हेर्न खोजेको
0: साल महिना गते समय भनिहाल्नु त
3: 2073 साल जेठ महिना 22 गते
0: जेठ महिना 22 गते
3: सोमबार राति 10:04 डोटी हस्पिटलमा भएको कुरो
0: 10:04 बेलुका
3: राति 10:04 डोटी
0: डोटी शैलेश्वरीमा कि तलपट्टि
3: माथि शैलेश्वरी माथि नै जिल्ला हो
0: छोरा कि छोरी
3: छोरा
0: राशिको नाम रूपेश नाम आउँछ त्यो राशि हुन्छ तुला राशि यस्तो कस्तो छ भने द्वादशीको दिनमा जन्म भएको रहेछ लग्न मकर छ मकर लग्नको मालिक शनि एकादश स्थानमा आय स्थानमा छ राम्रो छ पढाइमा अलिकति राजयोग परेको छ थोरै समस्याहरू हो कि जस्तो लाग्यो पढाइमा अरू कुरामा त एकदम राम्रो छ यतिखेर ग्रहलाई सामान्य शान्ति गरौँ चञ्चली ग्रहहरू छन् 16 वर्षसम्म राहु छ यो राहुलाई शान्ति नगरे पढाइमा कमजोरी बनाइदिन्छ अन्य कुराको लागि राम्रो छ के छ ठ्याक्कै भन्नु त अहिले कुरा
3: हजुर
0: पढाइमा कस्तो छ ठ्याक्कै भन्नु त
3: पढाइमा त्यति उचाइ छैन ठिकै छ भन्नु गुरु
0: राहुको शान्ति गर्नु होला भोलि फ्याट बिग्रियो भने छोड्यो भने छोडिहाल्यो राहुको शान्ति गर्नु अनि पाप कर्तरी गरेर परेको छ पेटमा समस्या आउँछ पिसाब नलीहरूमा समस्या पिसाब पोल्ने जस्ता समस्याहरूले सताउन सक्छ विशेष ध्यान दिनु है
3: पेट दुख्यो भन्छ
0: मैले भने त पेटमा समस्या छ क्या ग्रहमै छ यो पाप कर्तरी गरेर परेको छ यसलाई शान्तिहरू गर्ने यसलाई पूजापाठहरू गर्ने कामहरू गर्नु धेरै कुरामा राम्रो हुन्छ है त
3: के गर्दा के होला गुरुजी
0: त्यही त राहुहरूको शान्ति गर्ने राहुहरूको कवचहरू लाउने नवग्रहको कवचहरू लाउने ग्रहको शान्तिहरू गर्ने पूजापाठहरू गर्ने गर्दा राम्रो हुन्छ है राधे राधे कार्यक्रमको अन्तिममा छौँ छुट्टी आज कार्यक्रममा हुनुहुन्थ्यो काठी खोला बागलुङबाट हामीसँग आफ्नो जिज्ञासा राखेर गइसक्नु भएको छ अब कार्यक्रमको हामी यतिखेर अन्तिम भागमा पनि छौँ कार्यक्रम सुन्दै हुनुहुन्छ संघ सभाको सबैलाई थाहा छ अलि हल्ला धेरै गरिदिनु है भन्नुभएको थियो मलाई हिजो रेडियोबाट धेरै भनिदिनु त हाम्रोतिर सबैले थाहा पाउनु भएको छैन भन्ने हुनुहुन्थ्यो थाहा पाउनु होला ज जसले यहाँ आएर चिनाएर जानुभएको छ उहाँहरूले सबैले आफ्नो गाउँमा भनिरहनु भएको छ अरे त्यसो भएको हुँदा तपाईँहरू जहाँ हुनुहुन्छ बिस्तारै आउनु नआत्तिकन आउनु 5-10 दिनमा तपाईँहरू सँगै रहनेछौँ हामी अनि तपाईँहरूको चिन्ह टिप्पणी बनाउनेछौँ ग्रह शान्ति पनि गर्नेछौँ यहीँ आएर सबै कुराको जानकारी छ खानबारी कहाँनिर आउने होला रेडियो सुन्दै हुनुहुन्छ भने चाँदनी चोक चोकैमा भने पनि हुन्छ चाँदनी चोकबाट फुलपाती चोक जाने बाटोमा होटल होराइजन कता हो भन्ने आउनु होटल होराइजनको दोस्रो तलामा हामी रहेका छौँ आजको लागि कार्यक्रमको निर्धारित समय सकिएको छ भोलि म उपस्थित हुन्छु आजको लागि चाहन्छु राधे राधे जय श्री कृष्ण राधे राधे

0: Radio Tiger Studio Time. यति बेला बिहानको 9 बजेको छ.
1: किसान.
2: A complete piping solutions.

नमस्कार, म सम्झना महर्जन। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। प्रतिनिधि सभाको बैठकमा आजदेखि बजेटमाथिको छलफल शुरू हुँदै प्रतिनिधि सभा नियमावली 2083 पारित। रासोपा सभापति लामिछानेको भारत भ्रमण आजदेखि उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटघाट गर्ने कार्यक्रम। कर्णालीका छोरीहरूको सशक्तिकरणका लागि 10 बुँदे कर्णाली घोषणा पत्र जारी। बाल विवाह, लैंगिक विभेद, कुप्रथा लगायत विभेदहरूको अन्त्य गर्न माग। अमेरिकासँग आफ्नो अधिकार सुरक्षित नभएसम्म कुनै सम्झौता नगर्ने इरानको अडान। रोक्का गरिएको 12 अर्ब डलर बराबरको सम्पत्ति जारी गर्नुपर्ने शर्त। र साफ महिला च्याम्पियनशीपको सेमी फाइनलमा नेपालले बंगलादेशसँग खेल्ने। नेपाल खबरमा अब पूरा खबर। प्रतिनिधि सभाको बैठकमा आजदेखि बजेटमाथिको छलफल शुरू हुँदैछ। सरकारले आर्थिक वर्ष 2083-84 लागि प्रस्तुत गरेको बजेटमाथि आजदेखि दफावार छलफल शुरू हुने संघीय संसद सचिवालयले जनाएको छ। यसैबीच प्रतिनिधि सभा नियमावली 2083 पारित भएको छ। प्रतिनिधि सभाको हिजोको बैठकबाट नियमावली पारित भएको हो। बैठकमा प्रतिनिधि सभा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन 2083 पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नु भएको थियो। प्रस्तावलाई सभाको बहुमतले पारित गरेको हो। सभामुख डोल प्रसाद अर्यालले प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन 2083 नियम 2 देखि 263 सम्म र अनुसूची 1 देखि 7 सम्म नियमावलीको अंग बनेको घोषणा गर्नुभयो। बैठकले नियमावली मस्यौदा समितिको प्रतिवेदनका सम्बन्धमा सभापति पराजुलीले जवाफ दिने क्रममा स्वीकार गर्नुभएको संशोधन स्वीकृत गरेको थियो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले सभापति रवि लामिछानेको भारत भ्रमण कार्यक्रम

0: धारासोभा प्रतिनिधि मण्डलले अध्यक्ष नवीन सहित पार्टीका अन्य वरिष्ठ नेताहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको भाजपाको विज्ञप्तिमा उल्लेख छ। भाजपाको वैदेशिक मामिला विभागका प्रमुख डाक्टर विजय चौथाइवालेले जारी गर्नुभएको विज्ञप्ति अनुसार यो भ्रमणले रासोपा र भाजपा दुवै पार्टीबीच सहकार्य शुरू गर्ने उद्देश्य राखेको छ। साथै संगठनात्मक अभ्यास, लोकतान्त्रिक प्रक्रिया र जनमुखी राजनीतिक पहुँचका विषयमा अनुभव आदान प्रदान गर्ने अपेक्षा गरिएको छ। भाजपाले रासोपा प्रतिनिधि मण्डलसँग रचनात्मक सम्वाद हुने विश्वास समेत व्यक्त गरेको छ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत रहेको बताएको छ। अन्तर्राष्ट्रिय बजारमा मूल्य बढे पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत राखिएको निगमले जनाएको छ। निगमका अनुसार यसअघि जस्तै पेट्रोलको भाव पहिलो वर्गको लागि लिटरको 214.50 रूपियाँ, दोस्रो वर्गको लागि 216 रूपियाँ र तेस्रो वर्गको लागि 217 रूपियाँ रहेको छ। यस्तै डिजेल तथा मट्टीतेलको भाव पनि यसअघि जस्तै पहिलो वर्गका लागि 222.50 रूपियाँ, दोस्रो वर्गका लागि 224 रूपियाँ र तेस्रो वर्गको लागि 225 रूपियाँ कायम रहेको निगमले जनाएको छ। काठमाडौँ उपत्यका सहित देशका धेरै ठाउँको मौसम यति बेला सफा छ। दिउँसोपछि बदली र केही ठाउँमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत कोशी, बागमती, गण्डकी प्रदेशको हिमाली र पहाड़ी भूभागका थोरै ठाउँमा तथा कोशी र लुम्बिनी प्रदेशका तराई भूभागका एक दुई ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। राति पनि सुदूरपश्चिम र कर्णाली प्रदेश हिमाली र पहाड़ी भूभाग लगायत कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली भूभागका एक दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार बन्जाङभित्रका खबरसँगै अरू खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध,
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौ, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौ,
1: विद्युतीय उपकरण बन्द गरौ, टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौ,
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौ,
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौ, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौ,
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौ।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: सीधा कुरा, प्रष्ट विचारी हो। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। कर्णालीका छोरीहरूको सशक्तिकरणका लागि 10 बुँदे कर्णाली घोषणा पत्र जारी गरिएको छ। ज्योति फाउण्डेशनको आयोजनामा सुर्खेतको वीरेन्द्रनगरमा कर्णाली छोरी सम्मेलन 2083 कार्यक्रमबाट 10 बुँदे कर्णाली घोषणा पत्र जारी गरेको हो। हिजो रस्ती सञ्चालन भएको कार्यक्रममा कर्णालीका छोरीहरूबाट प्राप्त सुझावका आधारमा 10 बुँदे कर्णाली घोषणा पत्र सार्वजनिक गरिएको हो। सम्मेलन मुख्य गरेर कर्णालीका छोरीहरूको उज्जवल भविष्य निर्माणका लागि बाधक बनेका बाल विवाह, लैंगिक विभेद, कुप्रथा लगायत विभेदको अन्त्यका लागि प्रदेश तथा स्थानीय सरकारसँग रणनीति एवं कार्ययोजना निर्माण गरी कार्यान्वयन गर्न माग राखेको छ। यसैगरी महिनावारीसँग सम्बन्धित विभेदकारी र हानिकारक अभ्यासहरू नष्ट गर्दै महिनावारीलाई मर्यादित र सुरक्षित बनाउन संघ प्रदेश र स्थानीय कानूनको पूर्ण कार्यान्वयन गर्न सरोकारवाला निकायसँग माग गर्ने, विद्यालय तथा सामुदायिक संस्थामा महिनावारी आराम कक्षको व्यवस्था गरी महिनावारी स्वच्छता सेवा

0: तथा आवश्यक सामग्रीको व्यवस्था गर्न माग गर्ने निर्णय गरेको छ। छोरीहरूको उच्च शिक्षा अध्ययनका लागि कर्णाली प्रदेश सरकार र 79 वटै पालिकाहरूलाई छोरी विशेष छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्न तथा सञ्चालनमा रहेका कार्यक्रमलाई व्यवस्थित तथा उपलब्धिमूलक बनाउन सामुदायिक र संस्थागत विद्यालयमा गुणस्तरीय र समावेशी भौतिक संरचना निर्माण गर्न तीनै तहका सरकारसँग माग राख्दै प्रविधिको दुरूपयोगबाट हुने हिंसा र दुर्व्यवहारको अन्त्यका लागि प्रभावकारी कानूनी शैक्षिक र संरचनागत सुधारको पैरवी गर्ने घोषणा पत्रमा उल्लेख छ। सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशको सहकार्य र समन्वयमा 2 दिनसम्म सञ्चालन भएको सम्मेलनमा कक्षा 11 र 12 अध्ययनरत कर्णालीका 79 पालिकाबाट 2-2 जना छोरी राउटे राजी कुसुन्डा बाडी बोटे समुदाय अपाङ्गता भएका तथा लैंगिक र यौनिक अल्पसंख्यक सीमान्तकृत लोपोन्मुख समुदायका छोरी सहित झण्डै 250 भन्दा बढ़ी छोरीहरूको सहभागिता थियो। सम्मेलन अवधिभर 85 जना छोरीहरूले आफ्नो जीवन संघर्षका कथा प्रस्तुत गरेको आयोजक संस्थाका अध्यक्ष ज्योति कटुवालले जानकारी दिनुभयो। अब विदेशको खबर। इरानले अमेरिकासँग आफ्नो अधिकार सुरक्षित नभएसम्म कुनै सम्झौता नगर्ने अडान लिएको छ। अमेरिकाले इरानलाई कड़ा शान्ति प्रस्ताव फिर्ता पठाएको रिपोर्टहरू बाहिर आएपछि इरानी वार्ता टोलीका प्रमुख वार्ताकारले इरान अमेरिकासँग जस्तो सुकै सम्झौतामा पनि सहमत हुन नसक्ने बताएका अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ। प्रस्तावमा कुनै पनि परिवर्तनले मध्यपूर्व युद्धलाई औपचारिक रूपमा अन्त्य गर्ने र हर्मुज जलमार्गलाई पुनः खोल्ने सम्झौतालाई थप ढिलाइ गर्न सक्छ। न्यूयोर्क टाइम्स र एक्सियोसले अमेरिकी स्रोतलाई उद्धृत गर्दै ट्रम्पले कड़ा शर्तहरू साथ इरानलाई नयाँ ढाँचा फिर्ता पठाउनु भएको जनाए पनि विस्तृत विवरण खुलाइएको छैन। ट्रम्पले आफ्ना प्राथमिकतामा इरानलाई कुनै पनि आणविक हतियार विकासबाट रोक्ने र नाकाबन्दी गरिएको हर्मुज जलमार्गलाई पुनः खोल्नुपर्ने बताउनु भएको छ। इरानले आफ्नो आणविक कार्यक्रमका बारेमा ठोस वार्तामा संलग्न हुनु अघि रोक्का गरिएको 12 अर्ब डलर बराबरको सम्पत्ति जारी गर्नुपर्ने बताएको छ। यसैबीच इरानको रिभोल्युसनरी गार्डले हिजो इरानको जल क्षेत्रमा प्रवेश गर्न लागेको अमेरिकी ड्रोन खसालेको जनाएको छ। अब खेल खबर। साफ महिला च्याम्पियनशीप फुटबलको सेमी फाइनलमा नेपालले बंगलादेशसँग खेल्ने भएको छ। भारतको गोवामा रहेको जवाहरलाल नेहरू रंगशालामा हिजो भएको समूह बीको अन्तिम खेलमा घरेलु टोली भारतले बंगलादेशलाई 3-0 पराजित गरेपछि सेमी फाइनल समीकरण पूरा भएको हो। अब सेमी फाइनलमा नेपालले बंगलादेशसँग खेल्नेछ भने भारतले भूटानसँग खेल्नेछ। नेपाल समूह एको विजेता बन्दा बंगलादेश समूह बीको उपविजेता बन्यो। समूह एबाट यसअघि नेपाल समूह विजेता र भूटान समूह उपविजेताको रूपमा सेमी फाइनल प्रवेश गरिसकेको छ। समूह बीबाट घरेलु टोली भारत समूह विजेता र बंगलादेश समूह उपविजेताका रूपमा सेमी फाइनल पुगेका हुन्। सेमी फाइनलका खेलहरू भने पर्सि बुधबार हुनेछन्। 8 संस्करणको साफ महिला च्याम्पियनशीपको फाइनल खेल जेठ 23 गते हुनेछ। भारतले सबैभन्दा धेरै 5 पटक उपाधि जितेको छ भने बंगलादेश पछिल्लो 2 संस्करणको विजेता हो। पछिल्लो 2 संस्करणको फाइनलमा बंगलादेशले उपाधि जित्दा नेपाललाई नै पराजित गरेको थियो। सन् 2022 र 2024 काठमाण्डुमा भएको साफ महिला च्याम्पियनशीपमा नेपाल फाइनलमा बंगलादेशसँग पराजित हुँदा उपाधि जित्नबाट वञ्चित भएको थियो। नेपाल अहिलेसम्म 6 पटक फाइनलमा पुगे पनि अझै उपाधि विहीन छ। चार भन्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। प्रतिनिधि सभाको बैठकमा आजदेखि बजेटमाथिको छलफल शुरू हुँदै प्रतिनिधि सभा नियमावली 2083 पारित। राष्ट्रपा सभापति लामिछानेको भारत भ्रमण आजदेखि। उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटघाट गर्ने कार्यक्रम। कर्णालीका छोरीहरूको सशक्तिकरणका लागि 10 बुँदे कर्णाली घोषणा पत्र जारी। बाल विवाह लैंगिक विभेद कुप्रथा लगायत विभेदहरूको अन्त्य गर्न माग। अमेरिकासँग आफ्नो अधिकार सुरक्षित नभएसम्म कुनै सम्झौता नगर्ने इरानको अडान। रोक्का गरिएको 12 अर्ब डलर बराबरको सम्पत्ति जारी गर्नुपर्ने शर्त। र साफ महिला च्याम्पियनशीपको सेमी फाइनलमा नेपालले बंगलादेशसँग खेल्ने।
1: गर्जन्छ सधैँ बाजु झैं रेडियो टाइगर 99.2 MHz।
2: लक्ष्मी ए लक्ष्मी, अफिस जाने बेला भइसक्यो, मेरो कोट प्यान्ट ल्याऊ त।
3: ए लिनुस् त।
2: यो होइन नि, बम्बई टेलर्समा सिलाएकोला ल्याऊ न, त्यो राम्रो छ कि।
3: बम्बई टेलर्समा सिलाएको मात्रै लगाउने भए आजै गएर अर्को एक जोड सिलाएर ल्याउनुहोस् न त।
2: अर्को जोड त सिलाउने नै हो, त्यो सँगै बुवाको लागि दौरा सरवाल, तिम्रो लागि कुर्ता सरवाल, सँगै भाइ र छोरा छोरीका लागि क्याम्पस र स्कुलको ड्रेस पनि त्यहीबाट सिलाउने हो।
3: ओहो बिनाजु, यति राम्रो कोट प्यान्ट लाउनु भएको छ त, कहाँबाट सिलाएर ल्याउनु भयो?
2: यो कोट प्यान्ट त हाम्रै भुरिगाउँ बजारमा रहेको बम्बई टेलर्समा सिलाएको हो नि।
4: हाम्रो यहाँ हान कपडा, स्कुल ड्रेस, कोट प्यान्ट, सलवार, ब्लाउज लगायत विभिन्न किसिमका ब्रान्डेड कपडाहरू सुपर मूल्यमा पाइन्छ।
5: बम्बई वस्त्रालय एन्ड फेमस बम्बई टेलर, भुरिगाउँ बजार, बर्दिया। सम्पर्क मोबाइल नम्बर 98485485।
6: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
7: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
6: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
7: हेर्नुहोस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे, तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौं स्वास्थ्य समस्या निम्तने। पंखा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
6: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
7: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
8: अब बन्ने घर बस्न योग्य घर। युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा ठाकुर बाबा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
9: के तपाईँ आफ्ना नानी बाबुहरूलाई परीक्षा पछिको खाली समयमा सदुपयोग गराएर 1, 2 र 3 महिने कम्प्युटर कोर्सहरू सिकाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने आउनुहोस्, यस क्षेत्रकै सुविधा सम्पन्न सर्वोत्कृष्ट स्थानमा रहेको एआर कम्प्युटर एजुकेशन सेन्टरमा आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्।
10: गुणस्तरीय कम्प्युटर शिक्षा आजको आवश्यकता, डिजिटल नेपाल निर्माणमा सबैको सहभागिता भन्ने मूल नाराका साथ विभिन्न कोर्सहरूमा 2083-84 को लागि नयाँ भर्ना खोलेको सहर्ष जानकारी गराउँदछौ।
9: नेपाल सरकारबाट मान्यता प्राप्त कोर्सहरूमा 1 महिने इन्टरनेट कोर्स, 1 महिने प्रोग्रामिङ कोर्स, 3 महिने बेसिक कोर्स, 3 महिने ग्राफिक कोर्स, 1 महिने एकाउन्टिङ कोर्स, 3 महिने हार्डवेयर कोर्स, 3 महिने मोबाइल रिपेयरिङ कोर्स,
10: 6 महिने डिप्लोमा कोर्स, 1 वर्षे प्रोफेसनल डिप्लोमा कोर्स, 1 वर्षे डिप्लोमा कोर्स, 3 महिने कम्प्युटर रिपेयरिङ र अन्य एडभान्स कोर्सहरू।
9: समूहमा आउने विद्यार्थीहरूलाई विशेष छुटको व्यवस्था भएको, एसई दिएका विद्यार्थीहरूलाई 15% छुट, कक्षा 5 र 8 का विद्यार्थीहरूका लागि 10% छुटको व्यवस्था रहेको। यही 82 साल चैत महिनाको 20 गतेदेखि 30 गतेसम्म भर्ना भएका कक्षा 5 र 8 का विद्यार्थीहरूलाई भर्ना शुल्क छुट दिइनेछ। साथै एसई दिएका विद्यार्थीहरूलाई नयाँ वर्षको 1 गतेदेखि 15 गतेसम्म भर्ना हुने विद्यार्थीलाई भर्ना शुल्क छुट गरिनेछ। दलित, जनजाति, अपाङ्ग, पिछडिएका वर्गहरूका लागि विशेष छुटको व्यवस्था रहेको सहर्ष जानकारी गराउँदछौ। प्रोप्राइटर आशाराम चौधरी, सम्पर्क मोबाइल नम्बर 98-482-66-857 र 98-195-45-522। एआर कम्प्युटर इन्स्टिच्युट, भुरिगाउँ बजार, बर्दिया।
11: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 MHz। गर्दन त सधैँ बाघ छ।

0: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
1: होइन, के भन्नुभएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अरूलाई भन्न पाइन्छ?
0: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन् अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
2: अङ्कल अङ्कल आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
3: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
4: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
0: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
5: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
6: अरूको सम्मान गरौ, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: बाँके, बर्दिया, दाङ र रोल्पा जिल्लाका सार्वजनिक निकायहरूमा भ्रष्टाचार जन्ने कसुर भएको थाहा पाएमा वा कुनै राष्ट्र सेवक कर्मचारीले घुस रिश्वत माग गरेमा निम्न ठेगानामा उजुरी गरौं। मोबाइल नम्बर 9858043888, कार्यालय प्रमुख 9858045788, सूचना अधिकारी र फोन नम्बर 081550626, 081550627, फ्याक्स नम्बर 081550726, 24 घण्टा सम्पर्क गर्न सकिने मोबाइल नम्बर 9858053488, साथै पैसा नलाग्ने टेलिफोन नम्बर 107 समेत सम्पर्क गर्नुहोला र कार्यालयको इमेल ciaanepalganj@gmail.com। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटोल, सम्पर्क कार्यालय नेपालगंज।
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन छ सधैँ बाट नै।

0: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
1: तपाईँलाई थाहा छैन, नेपालगंजको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
0: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
1: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
0: अन्कल सेवाहरू:
1: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी, अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिशा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ। सम्पर्क फोन नम्बर 081-533-719, 98-480-22-229 र 98-605-22-229।
2: यो हो रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 MHz।
1: रेडियो टाइगर स्टुडियो टाइम। अहिले बिहानको 10 बजेको छ।
2: ए नानी, कता हिँड्यो बा? आज भोलि त हात बिहार पनि गतिलो हुन छाड्यो, बिरानी पनि खुबै हुन थाल्यो, गाह्रो पो भयो त बा।
3: ल काका, किन चिन्ता गर्नु भएको? घर संसार स्टोर छ नि।
4: ओ, अब चिन्ता छोड्नुहोस्। तपाईँको भान्सालाई शुद्ध र विषादी रहित बनाउनका लागि आएको छ घर संसार स्टोर। अर्ग्यानिक र विषादी रहित खाद्यान्नका लागि सम्झिनै पर्ने गन्तव्य घर संसार स्टोर। तपाईँको स्वास्थ्य आवश्यकतालाई ध्यानमा राख्दै दैनिक रूपमा भान्सामा प्रयोग हुने खाद्य सामग्रीहरू विषादी रहित बनाउन घर संसार स्टोरले ल्याएको छ अर्ग्यानिक विषादी रहित खाद्यान्नहरू। पहाड़ी तथा रैथाने गेडागुडी दालहरू, शुद्ध र ताजा कोदो र फापरको पिठो, जुम्ली मासी र स्थानीय अनधि चामल, घरमै तयार गरिएको शुद्ध घिउ र मह, रैथाने बासनादार काला नमक चामल लगायत अन्य विभिन्न स्थानीय कृषि उपजहरू। थप जानकारीका लागि प्रोपराइटर राधा रिजाल 98-6-971-777। घर संसार स्टोर, रेडियो टाइगर भएको भवन, ठाकुरबाबा नगरपालिका 1, भुरीगाउँ बर्दिया।
0: निजी पोलिक्लिनिकहरू मध्ये केपी पोलिक्लिनिक प्राली फुरीगाउँ बर्दियाले बर्दियामै पहिलो विश्वस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको सम्पूर्णमा जानकारी गराउँदछौ। केपी पोलिक्लिनिकका सेवा तथा सुविधाहरू:
5: दैनिक बिरामी जाँच, डिजिटल एक्सरे, भिडियो एक्सरे, प्याथोलोजी ल्याब, भाँचिएको हात खुट्टामा प्लस्टर लगाउने, गुणस्तरीय फार्मेसी, मुटुको ईसीजी, माइनर अपरेशन, सुरक्षित गर्भपतन तथा परिवार नियोजन सेवा लगायत प्रत्येक शनिबार हात जोड्ने तथा नसा, बाथरोग एवं मेरुदण्ड रोग विशेषज्ञ डाक्टरद्वारा सेवा प्रदान गरिन्छ। मासिक रूपमा महिला तथा प्रसुति रोगको विशेषज्ञ सेवा, पेट, छाती, कलेजो, मृगौला सम्बन्धी फिजिसियन सेवा, नाक कान घाँटी रोग, छाला तथा यौन रोग, मानसिक तथा नशा रोग सम्बन्धी विशेषज्ञ सेवा समेत प्रदान गरिने जानकारी गराउँदछौ।
0: थप जानकारीका लागि सम्पर्क केपी पोलिक्लिनिक प्राली, ठाकुरबाबा नगरपालिका 1, फुरीगाउँ बर्दिया। सम्पर्क फोन नम्बर 084-40-30-82।
6: होइन अञ्जना, पैसा छन् शान्ति गनेर बसेकी छौ त कताको तयारी हो?
7: तयारी त तयारी नै हो, यसपालिको दसैँमा टिभीएस कम्पनीको स्कुटी किनौ कि भन्ने तयारी गर्दैछु।
6: अनि टिभीएस कम्पनीको किन नि?
7: टिभीएस कम्पनीको बाइक र स्कुटीमा माइलेज राम्रो दिने, पार्ट पुर्जा सस्तो र जता पनि पाइने भएकाले टिभीएस नै मेरो रोजाइ हो।
6: ओहो, टिभीएस को बाइक र स्कुटीमा यत्रो सुविधा रहेछ, त्यसो भए म पनि टिभीएस कम्पनीकै बाइक किन्छु। बरु किन्न पो कता जाने हो?
7: अब कता हुनु नि, हाम्रै भुरीगाउँमा रहेको लाछा मोटरसाइकल वर्कसपमा जाने नि। त्यहाँ त दसैँ र तिहारको उपलक्ष्यमा सस्तो अनि सुपथ मूल्यमा नेपालगंजकै मूल्यमा टिभीएस कम्पनीको स्कुटी र बाइक समाधान बिक्री भइरहेको छ। यति मात्रै कहाँ हो र, आफ्नै गाउँ ठाउँमा कमाई खाने ई रिक्सा साथै जुनसुकै कम्पनीका बाइक, स्कुटी र ई रिक्साका पार्ट पुर्जा पाउनुका

0: अडिलो व्यवस्थापनको लागि डिभिजन वन कार्यालय बर्दियाको अनुरोध।
1: वन एक महत्वपूर्ण प्राकृतिक स्रोत हो, यो स्रोतको दिगो उपयोगको लागि यसको संरक्षण गर्नु सबै नागरिकको दायित्व पनि हो। गर्मी र सुक्खायामको शुरूआत सँगै वन जंगलमा डडेलो लाग्ने सम्भावना भएकोले डडेलोबाट वन विनाश हुन नदिन पूर्व सचेतना अपनाऊ।
2: डडेलोले भुइँमा खसेको बिउको साथै नयाँ पलाएको मुना र बिरुवाहरूलाई नष्ट गरी प्राकृतिक पुनरुत्पादन हुन दिँदैन।
0: डडेलो वन जंगलको शत्रु हो, यसले वन जंगल जस्तो अमूल्य प्राकृतिक स्रोत को विनाश गर्नुको साथै स्वच्छ वातावरणमा समेत प्रतिकूल असर गर्दछ।
2: डडेलोले वन्य जन्तु तथा पन्छीको वासस्थान र आहार नष्ट गर्दछ।
1: डडेलोले सतही भूक्षय बढाउँदछ। वनमा निरन्तर डडेलो लाग्नाले उपयोगी प्रजाति रुख बिरुवा नष्ट भई अनावश्यक झाडी र काँडाले वन क्षेत्र ढाक्दछ।
0: डडेलोले वन जंगल नजिकका घर बस्तीलाई समेत आगलागी गराई ठूलो जनधनको क्षति गराउँदछ। वन जंगलको सतहको माटोलाई राख्ने पात पतिङ्गर तथा झारपातलाई जलाई माटोको मलिलोपन तथा चित्यानलाई नष्ट गरी सुक्खा र रुख बनाउँदछ
2: र डडेलोले वनको प्राकृतिक सौन्दर्यतालाई नष्ट पार्दछ। त्यसैले वन जंगलमा डडेलो लाग्न नदिन आफ्नो वरिपरिको वन डडेलो लाग्न सक्ने क्षेत्र पहिचान गरी सो क्षेत्रमा विशेष निगरानी राखौं। वन क्षेत्रमा पिकनिक वनभोज जाँदा आगो बालेपछि निभाएर मात्र छोडौं। वन जंगल भएर जाने बाटो वा छेउछाउमा हिँड्दा वा यात्रा गर्दा चुरोट बिडीका ठुटाहरू नफालौं। कहीँ कतै वन डडेलो लागेको देखेमा सम्बन्धित सामुदायिक वन नजिकको वन कार्यालय वा सुरक्षा निकाय जिल्ला प्रशासन कार्यालयमा खबर गरौं तथा सुरक्षित तवरले वन डडेलो नियन्त्रण कार्यमा जुटाउ। वनमा डडेलो लगाउने कार्य गैर कानूनी हो। वन ऐन 2076 को दफा 50(4) अनुसार वनमा आगो लगाउने वा आगलागी जाने कुनै कार्य गरेमा कसुर गर्ने व्यक्तिलाई आगलागीबाट नोक्सानी भएको बिगो असुल गरी 3 वर्ष सहित वा 60,000 सम्म जरिवाना वा दुवै सजाय हुने भएकाले यस्ता कार्य नगरौ। आगलागीबाट आफू पनि बचौं, अरूलाई पनि बचाउ।
1: डिभिजन वन कार्यालय बर्दिया, सम्पर्क फोन नम्बर 0484-20-156।
3: यो हो रेडियो टाइगर 90.2 मेगाहर्ज। रेडियो टाइगर स्टुडियो टाइम। यति बेला बिहानको 11 बजेको छ।

0: यो हो रेडियो टाइगर 90.2 मेगाहर्ज। रेडियो टाइगर स्टूडियो टाइम। अहिले दिउँसोको 3 बजेको छ।
1: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 90.2 मेगाहर्ज। गर्दन सँगै बात झै
2: यो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। नेपालले भारतको भूमि मिचेको भन्ने प्रधानमन्त्री बालेन्द्र शाहको भनाईप्रति विपक्षी दलको विरोध। माफी मागेर भनाई फिर्ता नलिएसम्म संसद चल्न नदिने अडानपछि संघीय संसदका दुवै सदनको बैठक स्थगित। पूर्वाधार आयोजनाका कानूनी अवरोध हटाउन संक्षेप ल तयार। वन क्षेत्र उपयोग सम्बन्धी निर्णय 3 महिनाभित्र दिनुपर्ने बाध्यकारी व्यवस्था। दाङमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा बाबुसराको ज्यान गयो, एकजना घाइते। डडेलधुरामा नदीले बगाएको अवस्थामा 2 जनाको शव। मलेसियामा 16 वर्ष मुनिका बाल बालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध। कम्पनीहरूले प्रयोगकर्ताको उमेर अनिवार्य प्रमाणीकरण गर्नुपर्ने। र विश्वकप फुटबलमा गोलकिपर रणनीतिक टाइम आउट प्रतिबन्ध। नेपाल खबरमा अब पूरा खबर। प्रतिनिधि सभा बैठकमा विपक्षी दलका सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाहले हिजो भारतको सीमा नेपालले मिचेको छ भन्ने अभिव्यक्ति दिनुभएकोमा त्यसलाई रेकर्डबाट हटाउन माग गरेका छन्। प्रतिनिधि सभा बैठक शुरू हुने बित्तिकै बोलेका कांग्रेस सचेतक निष्कल राई, एमालेका प्रमुख सचेतक एन महर, नेकपाका प्रमुख सचेतक युवराज दुलाल, राप्रपा दलको नेता ज्ञानेन्द्र बहादुर साई, श्रम संस्कृति पार्टीका आरएन राई लगायतले प्रधानमन्त्री के तथ्य पेश गर्नु पर्यो, होइन भने रेकर्डबाट हटाउनु पर्यो भनेर अपील गर्नुभएको हो। उहाँहरूले प्रधानमन्त्रीको अभिव्यक्तिले झण्डै 3 करोड़ नेपालीको शिर निहोरिएको बताउनु भएको छ। यदि प्रधानमन्त्रीले सत्य बोल्नु भएको हो भने कहाँ कहाँ नेपालले भारतको भूमि मिचेको हो, एक एक तथ्य आफूहरूलाई चाहिएको सांसदहरूले बताएका छन्। त्यसअघि आज बसेको विपक्षी दलको बैठकले प्रधानमन्त्री बालेन्द्र शाहले हिजो संसदमा दिएको अभिव्यक्तिलाई लिएर आज संसद अवरोध गर्ने निष्कर्ष निकालेको थियो। कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकमा कांग्रेस सहित एमाले, नेकपा र राप्रपाको सहभागिता थियो। कांग्रेस संसदीय दलका सचेतक निष्कल राईका अनुसार प्रधानमन्त्रीको अभिव्यक्तिलाई विपक्षी दलहरूले गम्भीरतापूर्वक लिँदै भर्सना गरेका छन्। प्रधानमन्त्री शाहले हिजो प्रतिनिधि सभामा दिएको नेपाल भारत सम्बन्धी अभिव्यक्तिलाई लिएर टिका टिप्पणी भइरहेको छ। लिम्पिया

0: धुरालीको लेख र कालापानीबारे सांसदहरूले उठाएको प्रश्नको जवाब दिने क्रममा उहाँले नेपालले पनि धेरै ठाउँमा भारतीय भूमि मिसेको अभिव्यक्ति दिनुभएको थियो। विपक्षीहरूले अवरोध गरेपछि संसद बैठक 15 मिनटका लागि स्थगित भएको छ। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिप्रति सांसदहरूले आपत्ति जनाउँदै विरोध गरेपछि राष्ट्रिय सभाको बैठक पनि स्थगित भएको छ। सांसदहरूले नाराबाजी गरेपछि अध्यक्ष नारायण प्रसाद दाहालले 20 मिनटका लागि स्थगित गर्नुभएको बैठक त्यसपछि शुरू भएको छैन। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका सभापति रवि लामिछाने भारत भ्रमणका लागि नयाँ दिल्ली जानुभएको छ। राष्ट्रपाको नेतृत्वमा सरकार गठन भएपछि सभापति लामिछानेको यो पहिलो औपचारिक भारत भ्रमण हो। भ्रमणका क्रममा सभापति लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने भनिए पनि दुवै पक्षले आधिकारिक रूपमा भने यसबारे जानकारी गराएका छैनन्। भारतीय सत्तारूढ़ दल भाजपाले हिजो निकालेको प्रेस विज्ञप्तिमा सभापति लामिछानेले पार्टीका राष्ट्रिय अध्यक्ष नितिन नवीन र अन्य शीर्ष नेताहरूलाई भेट्ने उल्लेख छ। सरकारले पूर्वाधार विकास आयोजनाहरूमा देखिएका कानूनी र प्रक्रियागत अवरोध हटाउन सनसेट लको मस्यौदा तयार गरेको छ। राष्ट्रिय योजना आयोगका सदस्य तथा समितिका संयोजक अर्जुन जङ थापाका अनुसार वन ऐन, वातावरण संरक्षण ऐन र जग्गा प्राप्ति ऐन लगायत विभिन्न कानूनमा रहेका दोहोर र अव्यवहारिक प्रक्रियाका कारण विकास योजना वर्षौंदेखि रोकिने अवस्था अन्त्य गर्ने यो कानून प्रस्ताव गरिएको हो। प्रस्तावित व्यवस्था अनुसार स्वीकृत वातावरणीय प्रभाव मूल्यांकनमा निर्माण सामग्रीको स्रोत स्पष्ट उल्लेख भएको अवस्थामा पुनः छुट्टै परीक्षण गर्नु नपर्ने र वन क्षेत्र उपयोग सम्बन्धी निर्णय 3 महिनाभित्र दिनुपर्ने बाध्यकारी व्यवस्था गरिनेछ। पूर्व सचिव केशव कुमार शर्माले यो कानून कुनै एक परियोजनाका लागि नभई समग्र कानूनी संरचनाका अवरोध हटाउने लीगल फ्रेमवर्क सनसेट लको रूपमा आउनुपर्ने बताउनुभयो। पहिलो त्रैमासिकभित्र यो विषय टुंगिए बाँकी 3 त्रैमासिकमा पुँजीगत खर्च र आयोजना कार्यान्वयनलाई तीव्र गति दिन सकिने उहाँको भनाइ छ। दाङमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको ज्यान गएको छ, एकजना घाइते भएका छन्। बिहान 6 बजेतिर तुलसीपुरको गुल्मचोक पार गरेर केही उत्तरतर्फ विपरीत दिशामा रहेका टिप्पर र मोटरसाइकल ठोकिएका हुन्। दुर्घटनामा लम्ही नगरपालिका वडा नम्बर 5 का 35 वर्षीय मनोज नेपाली र उहाँका 5 वर्षका छोरा मिनराजको ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी होमबहादुर पराजुले जानकारी दिनुभयो। मनोजकी श्रीमती 34 वर्षकी अनुषा नेपालीको उपचार भइरहेको छ। रटेलधुराको परशुराम नगरपालिका वडा नम्बर 5 बाट गएको शुक्रबारदेखि बेपत्ता भएका सशस्त्र प्रहरी बलका जवान ओम प्रकाश कुन मगर र स्थानीय बासिन्दा तीर्थबहादुर थापा मगरको शव भेटिएको छ। 56 वर्षका थापाको शव परशुराम नगरपालिका 5 अन्तर्गत महाकाली नदीको कलपट्टी क्षेत्रमा र सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट बीओपीमा कार्यरत जवान कुन मगरको शव कञ्चनपुरको ब्रह्मदेवमा रहेको महाकाली नदी किनारमा भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी वरूण बहादुर सिंहले जानकारी दिनुभयो। मामा भान्जा नाता पर्ने दुवैजना बेपत्ता भएपछि महाकाली नदी किनारमा उनीहरूले प्रयोग गरेको ट्यूब फेला परेको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन

0: सञ्चालन गर्ने कम्पनीहरूले प्रयोगकर्ताको उमेर अनिवार्य रूपमा प्रमाणीकरण गर्नुपर्नेछ। साथै 16 वर्षभन्दा कम उमेरका बालबालिकालाई खाता दर्ता गर्न नदिने र त्यस्ता खाताहरू पहिचान गरी रोकथाम गर्ने जिम्मेवारी पनि सम्बन्धित कम्पनीहरूकै हुनेछ। यो नियम फेसबुक, इन्स्टाग्राम, टिकटक, युट्युब लगायत लाखौं प्रयोगकर्ता भएका प्रमुख सामाजिक सञ्जालहरूमा लागू हुनेछ। नियमको पालना नगर्ने कम्पनीहरूलाई 1 करोड मलेसियन रिङ्गटसम्म जरिवाना हुन सक्ने व्यवस्था छ। मलेसिया सरकारले बालबालिकालाई अनलाइन माध्यमबाट फैलने हानिकारक सामग्री, साइबर दुर्व्यवहार, मानसिक दबाव तथा सामाजिक सञ्जालको अत्यधिक प्रयोगबाट जोगाउने उद्देश्यले यस्तो कदम चालेको जनाएको छ। सरकारका अनुसार पछिल्ला वर्षहरूमा बालबालिकामाथि डिजिटल माध्यमबाट हुने विभिन्न जोखिम बढ्दै गएकाले कड़ा नियमन आवश्यक भएको हो। अब खेल खबर। सन् 2026 विश्वकप फुटबलमा गोलकिपर रणनीतिक टाइम आउट प्रतिबन्ध हुने भएको छ। अब खेलको समयमा गोलकिपर घाइते हुँदा अन्य खेलाड़ीहरू प्रशिक्षकसँग सल्लाह गर्न प्राविधिक क्षेत्रमा जान नपाउने भएका हुन्। फिफाका रेफ्री प्रमुख पियर लुइजी कोलिनाले गोलकिपर घाइते भएको बहानामा खेलको लय बिगार्ने विपक्षीको रणनीतिक टाइम आउटलाई रोक्न नयाँ नियम ल्याएको बताएका छन्। पछिल्लो वर्षहरूमा गोलकिपर रणनीतिक टाइम आउट निकै चर्चा र विवादको विषय बनेको छ। यस्तै अन्तर्राष्ट्रिय फुटबल एसोसिएशन बोर्ड आईएफबीले भिडियो असिस्टेन्ट रेफ्री भीएआर प्रोटोकल परिवर्तन गर्ने प्रस्तावलाई पनि स्वीकृत गरेको छ, जसअनुसार बल प्रहार गर्नु अघि कर्नर वा फ्री किकमा हुने फाउललाई रिभ्यू गर्न सकिनेछ। 23 संस्करणको फिफा विश्वकप एजेट 29 गतेदेखि मेक्सिको, अमेरिका र क्यानाडामा संयुक्त रूपमा शुरू हुनेछ। पहिलो पटक विश्वकप 3 देशको संयुक्त आयोजनामा हुँदैछ। यसपटकदेखि 48 टोलीले प्रतिस्पर्धा गर्दैछन्। सहभागी टोलीलाई 12 समूहमा छुट्याइएको छ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। नेपालले भारतको भूमि मिटेको भन्ने प्रधानमन्त्रीको भनाई प्रति विपक्षी दलको विरोध। माफी मागेर भनाई फिर्ता नलिएसम्म संसद चल्न नदिने अडान पछि दुवै सदनका बैठक स्थगित। पूर्वधार आयोजनाका कारणले अवरोध हटाउन संसद लतयार। वन क्षेत्र उपयोग सम्बन्धी निर्णय 3 महिनाभित्र दिनुपर्ने बाध्यकारी व्यवस्था। राङमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा बाबुसराको ज्यान गयो, एकजना घाइते। डडेलधुरामा नदीले बगाएको अवस्थामा 2 शव भेटियो। मलेसियामा 16 वर्ष मुनिका बाल बालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध। कम्पनीहरूले प्रयोगकर्ताको उमेर अनिवार्य प्रमाणीकरण गर्नुपर्ने। र विश्वकप फुटबलमा गोलकिपर रणनीतिक टाइम आउट प्रतिबन्ध।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहक

सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज गर्दन त सधैँ बाँझै

0: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
1: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
0: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
1: हेर्नुहोस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे, तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौं स्वास्थ्य समस्या निम्तने। पंखा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
0: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
1: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
2: अब बन्ने घर बस्न योग्य घर। युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा ठाकुर बाबा

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश केवालीसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: नेपालले भारतको जग्गा मिचेको भन्ने प्रधानमन्त्री शाहको अभिव्यक्ति अभिलेखबाट हटाएर माफी माग्नुपर्ने विपक्षीहरूको माग। संघीय संसदमा दुवै बैठक स्थगित। संसदमा अमर्यादित व्यवहार गर्ने सांसदमाथि छानबिन गर्न समिति गठन।
0: दैलेखमा जीप दुर्घटना हुँदा 3 जनाको ज्यान गयो, 5 जना गम्भीर घाइते। डाङमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा बाबु छोराको ज्यान गयो।
1: सही नीति, असल नियत र अब्बल क्षमतालाई आधार बनाएर सरकार अगाडि बढ़ने अर्थमन्त्री वाग्लेको प्रतिबद्धता। शिक्षा र स्वास्थ्यमा कर बढ़ाउनु भन्दा गुणस्तर सुधारतर्फ ध्यान दिने विज्ञको सुझाव।
0: युद्ध शुरू भए यता इरानी आक्रमणबाट अमेरिकाका 20 सैन्य स्थलमा क्षति। इरानमा 13,000 भन्दा धेरै लक्ष्यहरूमा आक्रमण गरेको अमेरिकाको भनाई।
1: र भारतमा जी इन्टरटेनमेन्टले विश्वकप फुटबल प्रसारण गर्ने।
2: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
3: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
2: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाई र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
3: यहाँ टियु अन्तर्गतका MBS, BBA, BBM र BBS कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
2: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 5351-990 सम्पर्क गर्नुहोला।
4: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
5: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार CMC क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
4: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन CMC क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
6: क्यान्सर विरुद्ध आशाको किरण, CMC क्यान्सर इन्स्टिच्युट।
7: फोन 056-494-333, 493-555।
2: नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरुरी सूचना। यस नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुष मसान्तसम्ममा 365 दिन भन्दा बढी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्था लिमिटेड।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। प्रधानमन्त्री बालेन्द्र शाहले हिजो प्रतिनिधि सभा बैठकमा नेपालले पनि भारतको जग्गा मिचेको बताएपछि विपक्षी दलहरूले कड़ा विरोध गरेका छन्। प्रधानमन्त्री शाहको अभिव्यक्ति सार्वभौम सत्ता प्रतिकूल रहेको भन्दै विपक्षी दलहरूले त्यसलाई सदनको अभिलेखबाट हटाउनुपर्ने र प्रधानमन्त्रीले थप स्पष्टीकरण दिनुपर्ने माग गरेका हुन्। आज बैठक शुरू हुनु अघि बसेको विपक्षी दलहरूको बैठकले प्रधानमन्त्रीको भनाईप्रति आपत्ति जनाउँदै त्यसलाई नसच्याएसम्म प्रतिनिधि सभा बैठक चल्न नदिने निष्कर्ष निकाल्यो। संयुक्त बैठक गरेर प्रतिनिधि सभा बैठकमा गएका विपक्षी दलहरूले प्रधानमन्त्रीले माफी मागेर भनाई फिर्ता लिनुपर्ने वा कहाँ मिचिएको हो स्पष्ट पार्नुपर्ने माग गर्दै बैठकमा अवरोध गरेका छन्। हिजो बेलुका परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीको भनाई मूलत 10 गजा क्षेत्र अतिक्रमण र क्रस बोर्डर अकुपेशन अर्थात सीमा वारपारको जग्गा भोगाधिकारसँग सम्बन्धित रहेको जनाएको थियो। तर सीमा वारपारको जग्गा भोगाधिकार र सीमा अतिक्रमण फरक कुरा भएका भन्दै दलहरूले विरोध गरेका हुन्। प्रधानमन्त्रीको अभिव्यक्ति विरूद्ध संसदमा अवरोधसँगै सड़कमा पनि प्रदर्शन भएको छ। विपक्षी दल नेकपा एमाले सड़कमा प्रदर्शन गरेको छ भने कांग्रेसको भातृ संस्था नेवी संघले पनि प्रदर्शन गरेको छ। विपक्षी दलहरूको मागबारे सत्तारूढ़ राष्ट्रपा

0: प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट भने अहिलेसम्म कुनै पनि प्रतिक्रिया आइसकेको छैन। प्रतिनिधि सभाको आजको बैठक शुरू भए लगत्तै सबै विपक्षी सांसदहरूले उभिएर विरोध जनाएपछि सभामुख डीपी अर्यालले आकस्मिक समयमा बोल्न समय दिनुभयो। बैठकमा नेपाली कांग्रेसका सांसद निष्कल राईले प्रधानमन्त्रीले संसदको रोस्टममा उभिएर राखेको धारणाले नेपालीहरूको शिर निहुरेको टिप्पणी गर्नुभयो। यस्तै नेकपा एमालेका सांसद ऐनबहादुर महरले प्रधानमन्त्रीले हचुवाका भरमा नेपालले अरूको भूमि मिचेको धारणा राखेको भन्दै त्यसलाई सदनको अभिलेखबाट हटाउनुपर्ने र प्रधानमन्त्रीले माफी माग्नुपर्ने बताउनुभयो। नेपाली कम्युनिष्ट पार्टी नेकपाका सांसद युवराज दुलालले प्रधानमन्त्रीको अभिव्यक्तिमा आत्मसमर्पणवादको पराकाष्ठ देखिएको भन्दै सत्ताधारी दलका सभापतिको भारत भ्रमणको पूर्व सन्ध्यामा त्यस्तो अभिव्यक्ति दिनु संशयपूर्ण रहेको बताउनुभयो। श्रम संस्कृति पार्टीका नेता आर्यन राईले त्यो अभिव्यक्तिका कारण गहिरो लज्जाबोध भएको भन्दै यस्ता संवेदनशील विषयमा व्यक्त गरिने अभिव्यक्ति सधैँ स्पष्ट, जिम्मेवार र राष्ट्रिय हित अनुकूल हुनुपर्ने बताउनुभयो। सभामुखले सांसदहरूले राखेका विषयमा आफ्ना ध्यानकर्षण भएको भन्दै बैठकको कार्यसूचीमा सहभागी हुन अनुरोध गरे पनि विपक्षी सांसदहरूले त्यसलाई अस्वीकार गरेपछि बैठक 15 मिनटका लागि स्थगित भएको थियो। त्यसपछि बसेको बैठकमा पनि अवरोध कायम भएपछि बैठक भोलि दिउँसोसम्मका लागि स्थगित भएको छ।
1: यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले दिएको अभिव्यक्तिको विरोधमा राजनीतिक दलहरूले राष्ट्रिय सभा बैठक पनि चल्न दिएनन्। एकपटक स्थगित गरेर त्यसपछि बसेको बैठकमा पनि राजनैतिक दलका सांसदहरूले अवरोध जारी राखेपछि अर्को बैठक भोलि दिउँसो 1 बजेका लागि तोकिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल र भारतबीचको सीमा विवादको सम्बन्धमा प्रतिनिधि सभा बैठकमा दिएको अभिव्यक्तिलाई लिएर राष्ट्रिय सभामा पनि विरोध भएको हो। राष्ट्रिय सभाका सांसदहरूले प्रधानमन्त्रीले सार्वजनिक रूपमा माफी माग्नुपर्ने र छानबिन समिति गठन गर्नुपर्ने माग गरेका छन्।
0: यसैबीच प्रतिनिधि सभाको बैठकमा हिजो भएको घटनाबारे छानबिन गर्न सभामुख डीपी अर्यालले समिति गठन गर्नुभएको छ। सदन अवरोध गर्दा अमर्यादित र आपत्तिजनक व्यवहार गरेको बताउँदै सभामुख अर्यालले समिति गठन गर्नुभएको हो। सचिव प्रकाश अधिकारी संयोजकत्वमा संघीय संसदको आन्तरिक सेवा तथा योजना व्यवस्थापन महाशाखा प्रमुख र प्रविधि व्यवस्थापन महाशाखा प्रमुख सदस्य रहेको समिति गठन गरेको उहाँले सभालाई जानकारी दिनुभयो। बैठकलाई नियमित कार्यसूचीमा लैजान बारम्बार प्रयास गरे पनि विपक्षीहरूले अवरोध कायम राखेपछि सभामुख अर्यालले समिति गठन गरेको बारेमा जानकारी गराउँदै बैठक भोलि दिउँसो 1 बजेका लागि स्थगित गरेको जानकारी गराउनु भएको हो।
1: यसैबीच नेपाली कांग्रेसका सभापति गगन थापाले सीमाबारे दिएको विवाद अभिव्यक्तिलाई लिएर माफी माग्न प्रधानमन्त्री बालेन शाहलाई आग्रह गर्नुभएको छ। प्रधानमन्त्री शाहले हिजो प्रतिनिधि सभा रोस्टमबाट नेपालले पनि भारतको जग्गा मिचेको रहेछ भन्ने अभिव्यक्ति दिएको प्रति लक्षित गर्दै थापाले प्रधानमन्त्रीलाई माफी माग्न आग्रह गर्नुभएको हो। पार्टीको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले लुम्बिनी प्रदेशको रूपन्देहीमा आज गरेको कार्यक्रममा सभापति थापाले सरकार चुकेका ठाउँमा सच्याउने जिम्मेवारी प्रमुख प्रतिपक्षका रूपमा नेपाली कांग्रेसको रहेको पनि बताउनुभयो। प्रधानमन्त्रीले संसदमा बोलेको विषय घोर निन्दनीय र आपत्तिजनक रहेको सभापति थापाले बताउनुभयो। प्रधानमन्त्रीले धेरै नबुझी यो विषय बोलेको भए चिन्ताजनक र बुझेर बोलेको भए खतरनाक रहेको थापाको भनाइ छ।
0: भारतीय सशस्त्र सीमा बल एसएसबीले पश्चिम नवलपरासीको सुस्तामा नेपाल सरकारले निर्माण गर्दै आएको तटबन्धको काम रोकिदिएको छ। विवादास्पद क्षेत्रमा मात्र नभई भारतले आफ्नो दावी गरेको सीमाभन्दा 30 मिटर नेपालतर्फ भइरहेको निर्माण कार्य पनि एसएसबीले रोकेको सुस्ता बचाओ अभियानका प्रवक्ता रविन्द्र जयसवालले जानकारी दिनुभयो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय अन्तर्गतको सिंचाई तथा जलस्रोत आयोजना कार्यालयले नारायणी नदीको बाढ़ी नियन्त्रणका लागि झण्डै 12 करोड़ रूपियाँको लागतमा तटबन्ध बनाउँदै आएको थियो। अहिले झण्डै 1 किलोमिटर लामो तटबन्ध निर्माण भइरहेकामा थप 132 मिटरको ठेका लागिसकेको छ। एसएसबीले काम रोकेपछि आयोजनाका इन्जिनियरहरूले जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराएका थिए। प्रमुख जिल्ला अधिकारी दीपक नेपालले गृह मन्त्रालयलाई खबर गर्दै शस्त्र प्रहरी मार्फत एसएसबीसँग छलफल गराएको भए पनि समस्याको समाधान हुन सकेको छैन। यो विषय आज बसेको प्रतिनिधि सभाको बैठकमा पनि उठेको छ।
1: राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका सभापति रवि लामिछाने 5 दिने भ्रमणका लागि भारत पुग्नु भएको छ। उहाँलाई दिल्ली विमानस्थलमा भारतीय जनता पार्टी भाजपाका महासचिव अरूण सिंह र विदेश विभाग प्रमुख विजय चौथाईवालाले स्वागत गर्नुभयो। उहाँ भाजपाकै निमन्त्रणामा भारत जानुभएको हो।

0: लागि नयाँ दिल्लीमा रहेको नेपाली दूतावासले समन्वय गरिरहेको रासोपाले जनाएको छ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा यसपालिको बजेटले पार्ने प्रभाव बारेको कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
3: ह्युमन रिसोर्स डेभलपमेन्ट एन्ड रिसर्च इन्स्टिच्युट बबरमहल काठमाडौँको भर्ना सम्बन्धी सूचना।
4: प्राविधिक शिक्षा विकल्पमा होइन समृद्धिको संकल्पको रूपमा पढौ भन्दै विगत 31 वर्षदेखि प्राविधिक शिक्षामा समर्पित यस कलेजमा शैक्षिक सत्र 2083 लागि प्रमाणपत्र तहका शैक्षिक कार्यक्रमहरू हेल्थ असिस्टेन्ट, ल्याब टेक्निसियन र फिजियोथेरापी सहायकमा भर्ना खुल्यो।
3: कोर्सका विशेषताहरू 3 वर्षभित्रै कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायब सुब्बा सरहको जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने, देश विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने, पढ्दै कमाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने।
4: थप जानकारीका लागि ह्युमन रिसर्च डेभलपमेन्ट एन्ड रिसर्च इन्स्टिच्युट बबरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट www.hrdri.edu.np मा लगइन गर्नुहुन वा मोबाइल नम्बर 9851177619 वा 9856711314 सम्पर्क गर्नुहुन अनुरोध छ।
5: बेटर अप्लायन्सेसका एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
1: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले नेपालले भारतको जग्गा मिचेको भन्ने प्रधानमन्त्री शाहको अभिव्यक्ति अभिलेखबाट हटाएर माफी माग्नुपर्ने विपक्षीहरूको माग, संघीय संसदमा दुवै बैठक स्थगित, संसदमा अमर्यादित व्यवहार गर्ने, सांसदमाथि छानबिन गर्न समिति गठन, विवादित अभिव्यक्तिमा माफी माग्न प्रधानमन्त्री शाहलाई कांग्रेस सभापति थापाको आग्रह, राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका सभापति रवि लामिछाने 5 दिने भ्रमणका लागि भारतमा लगायतका खबर प्रस्तुत गरे।
0: नेपाल दर्पणमा अब बाँकी खबर। दैलेखमा जीप दुर्घटना हुँदा 3 जनाको घटनास्थलमै ज्यान गएको छ, अरू 5 जना गम्भीर घाइते भएका छन्। सुर्खेतबाट 8 जना यात्रु सहित कालीकोटको शुभकालिका 6, हाउडीतर्फ गोडिरहेको जीप दैलेखको भैरवी गाउँपालिका वडा नम्बर 7 कालगौडा को भित्री सड़क खण्डमा दुर्घटना भएको हो। मृतक र सबै घाइते शुभकालिकाका बासिन्दा हुन्। दुर्घटनामा जीप चालक शुभकालिका 5 का 32 वर्षीय कलबहादुर रोकाया, शुभकालिका 4 सुनार वडाका 38 वर्षीय नेत्र सुनार र शुभकालिका 6 हाउडीकी 65 वर्षीय पुल्ती सरा कामीको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ। 5 जना घाइतेलाई उपचारको लागि दैलेख जिल्ला अस्पताल लगिएको छ। जीप अनियन्त्रित भएर सड़कबाट झण्डै 300 मिटर तल झरेको र दुर्घटनाबारे अनुसन्धान शुरू गरेको प्रहरीले जनाएको छ।
1: यसैबीच दाङमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा 2 जनाको ज्यान गएको छ, 1 जना गम्भीर घाइते भएका छन्। बिहान 6 बजेतिर तुलसीपुरको गुल्म चौक पार गरेर केही उत्तरतर्फ पुगेपछि विपरीत दिशाबाट आइरहेको टिप्पर र मोटरसाइकल ठोकिएका हुन्। दुर्घटनामा लमही नगरपालिका नम्बर 5 का 35 वर्षीय मनोज नेपाल र उहाँका 5 वर्षका छोरा मिनराजको ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी ओम बहादुर पराजुले जानकारी दिनुभयो। मनोजकी श्रीमती 34 वर्षकी अनुसार नेपालीको उपचार भइरहेको छ। मनोज विदाको बेलामा तुलसीपुर 6 मा रहेको ससुराली गएका र आज छोरालाई विद्यालय पठाउनु पर्ने भएकोले बिहानै हिँडेकामा केही बेरमै दुर्घटनामा परेका प्रहरीले जनाएको छ।
0: अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लीले सही नीति, असल नियत र अब्बल क्षमतालाई आधार बनाएर सरकार अगाडि बढ्ने प्रतिबद्ध

0: व्यक्त गर्नुभएको छ। ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले राज्य संयन्त्रका कमजोरीहरू सुधार्दै मिशन मोडमा काम गरेर असाधारण परिणाम निकाल्ने दावी गर्नुभयो। अर्थमन्त्री डाक्टर वाग्लेले राज्यको प्रोत्साहन संरचनामा सुधार ल्याउन आवश्यक रहेको उल्लेख गर्दै वन वातावरण र खरिद ऐन लगायतका क्षेत्रमा एक महिनाभित्रै महत्वपूर्ण परिवर्तन गरिएको जानकारी दिनुभयो। उहाँले आउँदा दिनमा थप 30-35 वटा कानून संशोधन गर्ने सरकारको कार्ययोजना रहेको समेत स्पष्ट पार्नुभयो। अहिले बजारमा देखिएको शिथिलता र संकुचित भएको समष्टिगत मागलाई सम्बोधन गर्न सरकारले विशेष ध्यान दिएको उहाँको भनाइ छ।
1: यसैबीच नेपाल उद्योग परिसंघले आर्थिक वर्ष 2083-84 बजेटले निजी क्षेत्रको मनोबल अभिवृद्धि गर्ने र सुस्त रहेको अर्थतन्त्रलाई पुनर्गति दिने ठहर गरेको छ। नेपाल आर्थिक पत्रकार संघले आयोजना गरेको पोस्ट बजेट छलफलमा परिसंघका अध्यक्ष वीरेन्द्र राज पाण्डेले 273 प्रकारका औद्योगिक कच्चा पदार्थ भन्सार दर घटाउने र 360 भन्दा बढ़ी वस्तुमा अन्तशुल्क खारेज गर्ने निर्णयलाई स्वागत योग्य कदम भन्नुभयो।
0: सरकारले आउँदो आर्थिक वर्षका लागि ल्याएको बजेटले राज्य संरचना, कर प्रणाली, ऊर्जा, डिजिटल अर्थतन्त्र, लगानी, पूर्वाधार, सामाजिक सुरक्षा र प्रशासनिक सुधारमा व्यापक पुनर्संरचनाको घोषणा गरेको छ। प्रशासनिक खर्च कटौती र सरकारी संरचना चुस्त बनाउने उद्देश्यले 31 निकाय खारेज, 6 निकाय गाब्ने र 6 निकाय हस्तान्तरण तथा 18 निकाय पुनर्संरचना गर्ने लगायत घोषणा बजेटमा छ। यस पटकको बजेटको केन्द्रमा आर्टिफिशियल इन्टेलिजेन्सी एआई र डिजिटल अर्थतन्त्रलाई राखिएको छ। समग्रमा बजेट कस्तो आयो भनेर साथी विकास थापा गाईले अर्थविद डाक्टर रेशम थापासँग कुराकानी गर्नुभएको छ।
2: तल्लो वर्ग खास गरी आर्थिक हिसाबले तल्लो वर्ग 20% जति जनता अझै पनि गरिब छन्, आर्थिक क्रियाकलापमा सक्षम छैनन् अथवा एक प्रकारले भन्ने भनेदेखि संरचनागत विभेदको कारणले असक्षम छन्। उनीहरूलाई असक्षम हाम्रो सरकारले अथवा संरचनाले बनाएको छ। उनीहरूको आवाज अथवा उनीहरूको रोजीरोटीको कुनै विकल्पको रूपमा चाहिँ यो बजेट देखिएन। अप्रत्यक्ष तरिकाले कुनै पनि देशको बजेट आइसकेपछि जीडीपीको 32% बराबरको आर्थिक क्रियाकलाप गरिसकेपछि अप्रत्यक्ष तरिकाले छुँदैन भन्ने होइन, सबैलाई छुन्छ, तर छुने तरिका प्रत्यक्ष तरिकाले मध्यम वर्ग भने पनि उच्च वर्गलाई प्रत्यक्षले सेवा प्रदान गर्ने तर निम्न वर्गलाई अप्रत्यक्ष तरिकाले मात्रै छुने हुनाले यो बजेटको अथवा यो सत्ता र सरकारको प्रायोरिटी उच्च वर्ग देखियो, निम्न वर्ग फर्स्ट प्रायोरिटी देखियो।
3: यो बजेटको सकारात्मक र नकारात्मक पक्ष हेर्नुपर्दा चाहिँ
2: अब यस्तो खालको छ, एउटा एम्बिसन जुन नयाँ भोटर, नयाँ पार्टी, नयाँ टिमले जुन सत्ता सञ्चालन गरिरहेको छ त्यसमा चाहिँ एउटा ठूलो सपना देखिएको छ नेपाली समाजले। कुनै पनि हाम्रो जस्तो प्रजातान्त्रिक सिस्टममा सत्तापक्षको पार्टीको मात्रै राज्य अथवा सिस्टम हुँदैन, सम्पूर्ण नेपालीको सपना हो त्यो। त्यसमा चाहिँ एक प्रकारले ठूलो सपना साकार गर्नको लागि अलि पान्सनरी बजेट अथवा यसलाई विस्तारकारी बजेट सोचेको छ यो सरकारले। त्यो आफैमा सबल पक्ष हो, 7% आर्थिक वृद्धि गरेर त्योभन्दा तल अथवा 6% इन्फ्लेसन मेन्टेन गर्छु भन्नु यो उद्देश्य राख्नु चाहिँ आफैभन्दा राम्रो होइन। तर त्यो उद्देश्य प्राप्ति गर्नको लागि चाहिँ केही संरचनागत कुराहरू पहिलाकोलाई बिगारे भनिरहेका राजनीतिक पार्टी र नेताहरूले पहिलाको भन्दा पनि खराब दिशातर्फ जाने गरी वित्तीय स्रोत परिचालनका स्रोतहरूको बारेमा सोचेको देखिन्छ। नयाँ पार्टी युवाहरूको आन्दोलनबाट स्थापित भएको पार्टीले पुरानो जस्तै होइन, पुरानो भन्दा राम्रो गर्नु पर्थ्यो भन्ने मेरो मान्छे।
3: न्यून आय भएका नागरिकका लागि यो महसुस हुने गरी यो बजेटमा सरकारले तत्काल सुधार गर्नुपर्ने विषय चाहिँ के के छन्?
2: एउटा चाहिँ शिक्षा र स्वास्थ्यको हिसाबले जाने हो होइन, अहिले 200 विद्यार्थी स्कुल जान्छन्, एउटा पनि सरकारी नबढाउने, एउटा पनि सरकारी स्कुलमा खस्ने, अनि त्यसपछि प्राइभेट स्कुललाई रहरले होइन बाध्यताले मान्छेले राख्ने, अनि त्यहीमाथि चाहिँ तपाईँ जित अप्रिने भनेको त्यो एक नम्बरमा शिक्षा नै हो र अर्को चाहिँ यो निजी क्षेत्रलाई सुधार गर्ने, निजी क्षेत्रलाई प्रमोट गर्ने बारेमा पनि प्रश्न देखिएन। बगारको नियमले ब्याङ्कमा थुप्रेको पैसा लगानी हुन्थ्यो भन्ने भइसक्यो थियो नि त, बगारको नियमले हुने रहन्छ। अलिकति सरकारले अलिकति संरचनागत कुरा मिलाइदिनु हो भने अलग्गा चार क्वार्टर भनेको एक वर्ष भएपछिभित्र चारै क्वार्टर 20% भन्दा बढी प्राइभेट सेक्टर लेन्डिङको हामी ग्यारेन्टी गर्छौँ भन्न सकेको भए प्राइभेट सेक्टर त्यसरी फुर्क परिहाल्छ नि, प्राइभेट सेक्टरले यतिकै आफूले लगानी गरिहाल्छ नि, प्राइभेट सेक्टरले यतिकै जागिर सिर्जना गरिहाल्छ र ट्याक्स पनि हात्तिको तिरिहाल्छ नि। निजी क्षेत्र इफिसियन्ट छ, गभर्मेन्ट इनइफिसियन्ट छ, त्यसो भएदेखि इफिसियन्ट प्राइभेट सेक्टरबाट इनइफिसियन्ट गभर्मेन्टमा 400 अर्ब 422 अर्ब तानेर तिनीहरूले आन्तरिक वृद्धि गरेको छ, हो त्यो कुरा त्यसको क्षतिपूर्ति स्वरूप हामीले प्राइभेट सेक्टर लेन्डिङ 20% प्रत्येक महिना बढाइदिने हो भनेदेखि त्यसको क्षतिपूर्ति हुन्थ्यो र एग्रिगेट डिमान्ड पनि बढ्थ्यो अथवा उत्पादनशील क्षमता पनि बढ्थ्यो र उपभोग क्षमता पनि बढ्थ्यो. एग्रिगेट डिमान्ड एग्रिगेट सप्लाई दुइटै बढ्थ्यो र इन्फ्लेसन बढ्यो भने पनि इन्फ्लेसन भन्दा बढी आर्थिक वृद्धि हुन्थ्यो र एउटा विकासको पथमा जान्थ्यो.
1: उहाँ हुनुहुन्थ्यो त्रिभुवन विश्वविद्यालयका सह प्राध्यापक डाक्टर रेशम थापा. नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला.
4: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा.
5: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtiaye.org, फोन नम्बर 01-5224-352-5224-353. के तपाईँ ढाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीड़ित हुनुहुन्छ?
6: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्.
5: हाम्रा सेवाहरू
6: ओपीडी सेवा,
5: विशेषज्ञ ओपीडी सेवा,
6: निशुल्क औषधि वितरण,
5: सशुल्क फार्मेसी सेवा,
6: फिजियोथेरापी सेवा,
5: अकुपंचर सेवा,
6: योग परामर्श सेवा,
5: क्रियाकल्प सेवा,
6: पूर्व कर्म पञ्चकर्म सेवा,
5: छार सूत्र सेवा,
6: जलौका सेवा,
5: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू,
6: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म.
5: विस्तृत जानकारीका लागि
6: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर गैरीगाउँ काठमाडौँ, फोन नम्बर 01-4110-6-96-98-514-24-063.
7: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम. बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा.
1: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ.
0: अब बाँकी खबर. बजेट भाषणपछिको पहिलो कारोबार दिन शेयर बजार दोहोरो अंकले घटेको छ. शेयर बजार परिसूचक निफ्टी आज 26.72 अंकले घटेर 2755.37 बिन्दुमा झरेको छ. आज निर्जीवन बीमा र अन्य बाहेक सबै समूहका सूचक घटेकामा व्यापार समूहको सूचक 6% भन्दा धेरैले ओह्रालो लागेको छ. आज निफ्टीसँगै कारोबार रकम पनि घटेको छ. गएको बुधबार 6.3 अर्ब कारोबार भएकोमा आज 349 कम्पनीका 1,33,00,000 कित्ता शेयर 5,31,61 करोड़ रूपियाँमा किनबेच भएको छ. सरकारले आउँदो आर्थिक वर्षको बजेट मार्फत शेयर कारोबारमा लाग्दै आएको पूँजीगत लाभ कर बढ़ाएको थियो. अब एक वर्षभन्दा कम अवधिमा बेच्नेले लाभमा 10% र लगानी समयको एक वर्षपछि बेच्नेले लाभमा 7.5% कर तिर्नुपर्छ. यसअघि यस्तो दर 5-7.5% मात्रै थियो.
1: सरकारले पूर्वाधार विकास आयोजनाहरूमा देखिएका कानूनी र प्रक्रियागत अवरोध हटाउन सनसेट लको मसौदा तयार गरेको छ. राष्ट्रिय योजना आयोगका सदस्य तथा समितिका संयोजक अर्जुन जङ थापाका अनुसार वन ऐन, वातावरण ऐन र जग्गा प्राप्ति ऐन लगायत विभिन्न कानूनमा रहेका दोहोरो र अव्यवहारिक प्रक्रियाका कारण विकास आयोजना वर्षौंसम्म रोकिने अवस्था अन्त्य गर्ने यो कानून प्रस्ताव गरिएको हो. प्रस्तावित व्यवस्था अनुसार स्वीकृत वातावरणीय प्रभाव मूल्याङ्कनमा निर्माण सामग्रीको स्रोत स्पष्ट उल्लेख भएको अवस्थामा पुनः छुट्टै परीक्षण गर्नु नपर्ने र वन क्षेत्र उपयोग सम्बन्धी निर्णय 3 महिनाभित्र दिनुपर्ने बाध्यकारी व्यवस्था गरिनेछ.
0: कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले दुग्ध व्यवसायमा आबद्ध निजी क्षेत्रका व्यवसायहरूलाई किसानको भुक्तानी समयमै फर्छौट गर्न निर्देशन दिनुभएको छ. ललितपुरमा आयोजित 6ठौं राष्ट्रिय दुग्ध दिवसका अवसरमा बोल्दै मन्त्री चौधरीले किसानलाई नियमित रूपमा भुक्तानी गरी सरकारको अभियानमा सहयोग पुर्याउन निजी क्षेत्रसँग आग्रह गर्नुभएको हो. मन्त्री चौधरीले सरकारले अहिले व्यवसायहरूलाई सहजीकरण र आवश्यक निर्देशन दिइरहेको उल्लेख गर्दै राज्यलाई कड़ा कदम चाल्न बाध्य नपार्न सचेत गराउनुभयो.
1: डडेलधुराको परशुराम नगरपालिका वडा नम्बर 5 गएको शुक्रबारदेखि बेपत्ता शस्त्र प्रहरी बलका जवान ओम प्रकाश पुन मगर स्थानीय बासिन्दा तीर्थबहादुर थापा मगरको शव भेटिएको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी वरुण प्रसाद सिंहका अनुसार 56 थापाको शव परशुराम नगरपालिका 5 अन्तर्गत महाकाली नदीको कलपट्ठे क्षेत्रमा फेला परेको हो। यस्तै शस्त्र प्रहरी बलको बोर्डर आउटपोस्ट बीओपी परिगाउँमा कार्यरत जवान पुन मगरको शव कञ्चनपुरको ब्रह्मदेवीमा रहेको महाकाली नदी किनारमा भेटिएको हो। मामा भान्जाता पर्ने दुवैजना बेपत्ता भएपछि महाकाली नदी किनारमा उनीहरूले प्रयोग गरेको ट्यूब फेला परेको थियो।
0: नेपाल दर्पणमा अब विदेशका खबर। युद्ध शुरू भए यता इरानी आक्रमणबाट अमेरिकाका 20 सैन्य स्थलमा क्षति पुगेको विवरण सार्वजनिक भएको छ। गएको फेब्रुअरी 28 अमेरिका र इजरायलको संयुक्त आक्रमणपछि शुरू भएको युद्धमा अधिकारीहरूले सार्वजनिक रूपमा स्वीकार गरेको भन्दा धेरै सैन्य स्थलमा क्षति पुगेको उपग्रह तस्विर र भिडियोलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। इरानले फेब्रुअरीको अन्त्यदेखि मध्यपूर्वका 8 देशका प्रमुख सुविधाहरूलाई लक्षित गर्दै वायु रक्षा प्रणाली, इन्धन भर्ने विमान र रडारहरूमा लाखौं डलरको क्षति पुर्याएको छ। अमेरिकी रक्षा विभाग पेन्टागनले अपरेशन एपिक फ्यूरी शुरू भएदेखि इरानमा 13,000 भन्दा धेरै लक्ष्यहरूमा आक्रमण गरेको बताएको छ। इरानका सर्वोच्च नेता मोजदप्पा खामेनेईले अमेरिकी सैन्य संरचनामाथिको आक्रमणलाई आफ्नो सेनाको उपलब्धि करार गर्दै मध्यपूर्व अब अमेरिकी सैन्य अड्डाका लागि सुरक्षित नरहेको दावी गर्नुभएको छ। अमेरिकी प्रशासनले भने इरानको सैन्य क्षमता झण्डै ध्वस्त पारिएको बताउँदै आएको छ। बीबीसीको विश्लेषण अनुसार साउदी अरब, यूएई, कतार, कुवेत, इराक, जोर्डन, बहराइन र ओमानमा रहेका अमेरिकी सैन्य अड्डा प्रभावित भएका छन्, जबकि केही विश्लेषकहरूका अनुसार प्रभावित अड्डाको संख्या 28 पुग्न सक्छ।
1: मलेसिया सरकारले 16 मुनिका बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा कड़ा प्रतिबन्ध लगाएको छ। आजदेखि कार्यान्वयनमा आएको नयाँ कानून अनुसार फेसबुक, इन्स्टाग्राम, टिकटक र युट्युब लगायत सामाजिक सञ्जालमा 16 मुनिकाले व्यक्तिगत खाता खोल्न वा सञ्चालन गर्न पाउने छैनन्। सामाजिक सञ्जाल कम्पनीहरूले प्रयोगकर्ताको उमेर अनिवार्य रूपमा प्रमाणित गर्नुपर्नेछ। नियम उल्लंघन गर्ने कम्पनीहरूलाई 1 मलेसियन रिंगिटसम्म जरिमाना हुने व्यवस्था छ। बालबालिकालाई साइबर दुर्व्यवहार, हानिकारक सामग्री र मानसिक दबावबाट जोगाउने उद्देश्यले कदम चालिएको सरकारले जनाएको छ। यसअघि अस्ट्रेलिया, ब्राजिल र इण्डोनेसियाले पनि बालबालिकाको सामाजिक सञ्जाल पहुँचमा कड़ा नियम लागू गरिसकेका छन् भने बेलायत, फ्रान्स, स्पेन, डेनमार्क, थाइल्याण्ड र दक्षिण कोरिया लगायतका देशहरूले पनि यस्तै नीति निर्माणको प्रक्रिया अगाडि बढ़ाएका छन्।
0: नेपाल दर्पणमा अब खेल खबर। भारतमा जी इन्टरटेनमेन्टले फिफा विश्वकप फुटबल 2026 प्रसारण गर्ने भएको छ। जी इन्टरटेनमेन्टले विश्वकप 2026 र 2034 38 अन्य फिफा कार्यक्रमहरू प्रसारण गर्ने अधिकार सुरक्षित गरेको समाचार संस्था रोइटर्सले जनाएको छ। यो सँगै विश्वको प्रमुख बजार मध्ये एक भारतमा प्रतियोगिताको उपलब्धतालाई लिएर महिनौ लामो गतिरोध समाप्त भएको छ। यद्यपि जी इन्टरटेनमेन्टले कति मूल्यमा प्रसारण अधिकार किनेको भन्ने सार्वजनिक भने गरेको छैन। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले शुरूमा 2026 र 2030 विश्वकपलाई समेट्ने भारत प्याकेजका लागि झण्डै 10 करोड़ डलर खोजेको थियो, तर पछि 6 करोड़ डलरमा घटाएको थियो। अमेरिका, क्यानेडा र मेक्सिकोमा यही जेठ 29 गतेदेखि प्रतियोगिता शुरू हुनुभन्दा 10 दिन अघि सम्झौता भएको हो। यस्तै नेपालमा हिमालयन स्पोर्ट्स टीभी र डिगो एप मार्फत फिफा विश्वकप प्रसारण हुने भएको छ।
1: यसैबीच सन् 2026 विश्वकप फुटबलमा गोलकिपर रणनीतिक टाइम आउट प्रतिबन्ध हुने भएको छ। अब खेलको समयमा गोलकिपर घाइते हुँदा अन्य खेलाड़ीहरू प्रशिक्षकसँग सल्लाह गर्न प्राविधिक क्षेत्रमा जान नपाउने भएका हुन्। फिफाका रेफरी प्रमुख पियर लुइजी कोलिनाले गोलकिपर घाइते भएको बहानामा खेलको लय बिगार्ने विपक्षीको रणनीतिक टाइम आउटलाई रोक्न नयाँ नियम ल्याएको बताएका छन्। पछिल्ला वर्षहरूमा गोलकिपर रणनीतिक टाइम आउट निकै चर्चा र विवादको विषय बनेको छ। यस्तै अन्तर्राष्ट्रिय फुटबल एसोसिएशन बोर्डले पनि भिडियो असिस्टेन्ट रेफ्री भीएआर प्रोटोकल परिवर्तन गर्ने जनाएको छ। 23 संस्करणको फिफा विश्वकप एजेट 29 गतेदेखि मेक्सिको, अमेरिका र क्यानाडामा संयुक्त रूपमा आयोजना हुँदैछ। खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
0: नेपालले भारतको जग्गा मिचेको भन्ने प्रधानमन्त्री शाहको अभिव्यक्ति अभिलेखबाट हटाएर माफी माग्नुपर्ने विपक्षीहरूको माग। संघीय संसदमा दुवै बैठक स्थगित। संसदमा अमर्यादित व्यवहार गर्ने सांसदमाथि छानबिन गर्न समिति गठन।
1: दैलेखमा जीप दुर्घटना हुँदा 3 जनाको ज्यान गयो, 5 जना गम्भीर घाइते। दाङमा टिप्परले मोटरसाइकल ठक्कर दिँदा बाबुसराको ज्यान गयो।
0: सही नीति, असल नियत र अब्बल क्षमतालाई आधार बनाएर सरकार अगाडि बढ्ने अर्थमन्त्री वागलेको प्रतिबद्धता। शिक्षा र स्वास्थ्यमा कर बढ़ाउनु भन्दा गुणस्तर सुधारतर्फ ध्यान दिने विज्ञको सुझाव।
1: युद्ध शुरू भएता इरानी आक्रमणबाट अमेरिकाका 20 वटा सैन्य स्थलमा क्षति। इरानमा 13,000 भन्दा धेरै लक्ष्यहरूमा आक्रमण गरेको अमेरिकाको भनाई।
0: र भारतमा जी इन्टरटेनमेन्टले विश्वकप फुटबल प्रसारण गर्ने।
1: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विश्वसँगै हामी महेश दिवाली र बोजेन्द्र बस्नेत पनि विदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी लिने गरौं।

0: दैलेखको भैरवी गाउँपालिकामा डबल क्याब बोलेरो दुर्घटना हुँदा 3 जनाको मृत्यु, 5 जना घाइते, उपचार चल्दै।
1: वीरेन्द्रनगरबाट ठूलो परिणाममा गरगहना र नगद बरामद, थप अनुसन्धान हुँदै।
0: हुम्ला र बाजुराको सीमा विवाद तथा दोहोरो झडपबारे बुझ्न गृह मन्त्रालयद्वारा गठित जाँचबुझ समितिको टोलीले काम थाल्यो, घटनास्थल पुगेर छलफल गर्दै।
1: र नेपालले साफ पहिला च्याम्पियनसिपको सेमी फाइनलमा साबिक विजेता बंगलादेशसँग खेल्ने, नेपाललाई बदला लिने मौका।
0: हिमाल पहाड तराई जोड्छौ सबैलाई, साँझ 6:30 बजेको भेरी खबरबाट ढिलु रावत र टेकराज केसीको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np, हाम्रो पात्रो .com र मोबाइल एप्लिकेशनबाट पनि सुनिरहनु भएको छ।
1: अब खबर विस्तारमा। दैलेखको भैरवी गाउँपालिकामा सुदूरपश्चिम प्रदेश 01001 49 नम्बरको डबल क्याब बोलेरो दुर्घटना हुँदा 3 जनाको मृत्यु भएको छ भने 5 जना घाइते भएका छन्। सुर्खेतबाट तालिकोतर्फ हिँडेको जीप दिउँसो करिब 1 बजेतिर भैरवी गाउँपालिका साथ कालीगौड़ा स्थित भित्री सड़क खण्डमा दुर्घटनामा परेको दैलेख प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्य दैलेखका शासन अधिकारी सन्तोष रोकाले दुर्घटनामा परि कालीकोटको शुभकालिका गाउँपालिका 5 का 37 वर्षीय चालक कमल कलबहादुर रोकाए, वडा नम्बर 4 का 39 वर्षीय मित्र सुनार र वडा नम्बर 6 का 60 वर्षीय पुलती सराबिकको ज्यान गएको बताउनुभयो। उनीहरूको उपचारका लागि दैलेख अस्पताल पुर्याए पनि चिकित्सकले मृत भइसकेको घोषणा गरेका थिए। दुर्घटनामा कालीकोटको शुभकालिका गाउँपालिकाका चक्र सुनार, भरत विक, कमल कलम सुनार, सुमन सुमत विक र नयन बहादुर सुनार घाइते हुनुभएको छ। घाइते मध्ये सुमत र नयनको अवस्था जटिल रहेकाले उनीहरूलाई थप उपचारका लागि प्रदेश अस्पताल सुर्खेत रेफर गरिएको छ भने अरूको जिल्ला अस्पताल दैलेखमा उपचार भइरहेको दैलेख प्रहरीले जनाएको छ।
0: उता दाङको तुलसीपुर उपमहानगरपालिका 5 गुल्मा चोकमा टिप्पर र मोटरसाइकल ठक्कर खाँदा बाबु छोराको मृत्यु भएको छ। RA4P3390 नम्बरको मोटरसाइकल र RA1K2192 नम्बरको टिप्पर ठोकिँदा मोटरसाइकलमा सवार बाबु छोरा 2 जनाको ज्यान गएको हो। दुर्घटनामा परि मृत्यु हुने मोटरसाइकल चालक दाङकी लमही नगरपालिका 5 बस्ने 35 वर्षीय मनोज कुमार नेपाली र उनका 5 वर्षीय छोरा मिरान्त नेपाली रहेका छन्। टिप्परको ठक्करबाट गम्भीर घाइते भएका बाबु छोराको उपचारको क्रममा मृत्यु भएको हो। यस्तै दुर्घटनामा मोटरसाइकलको पछाडि सवार 34 वर्षीय अनुसार फरियार सामान्य घाइते हुनुभएको छ। दुर्घटनामा संलग्न टिप्पर र त्यसका चालक दाङको शान्तिनगर गाउँपालिका 3 बस्ने 39 वर्षीय शेरबहादुर थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ। तीव्र गतिका कारण दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको भन्दै प्रहरीले घटनाको सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ।
1: सल्यान प्रहरीले बनगाढको पनि नगरपालिका 12 निकाल चुला स्थित बनेउरा बस्नेउरा सामुदायिक वन उपक्षेत्रबाट 3 थान भरुवा बन्दुक बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सल्यानले वन क्षेत्रमा अवैध भरुवा बन्दुक लुकाएर राखेको भन्ने गोप्य सूचनाको आधारमा बन्दुक बरामद गरेको जनाएको छ। जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी देवराज भट्टराईले बरामद बन्दुक कसले र किन राखेको भन्ने विषयमा थप अनुसन्धान भइरहेको बताउनुभयो। यसै गरी बागचौ नगरपालिका 2 थारमारे बजारबाट लागू औषध ब्राउन सुगर सहित 1 जना पक्राउ परेका छन्। दाङबाट सल्यानतर्फ हिँडेको सवारी साधन चेक जाँचका क्रममा चालकको साथबाट ब्राउन सुगर जस्तो देखिने शुद्ध 440 मिलिग्राम धूलो पदार्थ बरामद परेको हो। प्रहरीले बागचौ नगरपालिका 7 का 37 वर्षीय शुभाराम ओलीलाई पक्राउ गरेको जनाएको छ। उहाँलाई लागू औषध कसुरमा अनुसन्धान गर्न सल्यान जिल्ला अदालतबाट 7 दिनको म्याद थप अनुमति लिए आवश्यक अनुसन्धान अघि बढ़ाइएको
0: प्रहरीले सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा नम्बर 6 को एक घरबाट ठूलो परिणाममा सुनचाँदी र नगद बरामद गरेको छ। गोप्य सूचनाको आधारमा प्रदेश प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरी टोलीले वडा नम्बर 6 अन्तर्गत कपड़ा व्यापारी श्याम सुन्दर अग्रवालको घरबाट ठूलो परिणाममा सुनचाँदी र 70 लाख भारतीय रूपियाँ बरामद गरेको हो। अग्रवालले भारतीय नोट 27 सहित मीटर ब्याजमा रकम दिने गरेको तथा धरौटीमा सुनचाँदी राख्ने गरेको पाइएको प्रहरीले जनाएको छ। कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता रामप्रकाश शाहका अनुसार 2 वटा सुनचाँदीका विभिन्न गरगहना र नगद बरामद 200 वटा सुनचाँदीका विभिन्न गरगहना र नगद बरामद गरिएको हो। प्रहरीले अग्रवाललाई समेत नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
1: हुम्ला र बाजुराको सीमा क्षेत्र लामपाटामा भएको सीमा विवाद तथा दोहोरो झडपबारे बुझ्न गृह मन्त्रालयद्वारा गठित जाँचबुझ समितिको टोली घटनास्थल पुगेको छ। एसएसपी विमल राज पौडेल नेतृत्वको टोली सिमकोट पुगेर काम शुरू गरेको, दुई जिल्ला बीच भएको घटनाको स्थलगत यथार्थता बुझ्न टोली घटना भएको क्षेत्र लामपाटा च्याचौर क्षेत्र पुगेर क्रस सिमकोट पुगेको हो। टोलीले सिमकोट बसाएका क्रममा सीमा क्षेत्रका नागरिक, घटनास्थलमा घटनामा संलग्न व्यक्ति र सीमा जेटिएका क्षेत्रका जनप्रतिनिधि, राजनीतिक क्षेत्रका दलका नेता र नागरिक अवसरका घटनाका बारेमा छलफल गर्ने कार्यक्रम रहेको छ। यसअघि गत जेठ 2 गतेदेखि 4 गतेसम्म सीमाको विषयलाई लिएर हुम्ला र बाजुरा का नागरिक बीच भएको झडपले उग्र रूप लिएपछि गृह मन्त्रालयले टोली गठन गरेको थियो। चालु आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेश सरकारले 40
0: भेरी खबरमा खबरहरूको सिलसिला जारी नै छ। अहिलेलाई यो विश्राम।
2: यो तपाईँलाई दिशा गर्दा मलद्वारमा दुखाइ हुने, चिलाउने, पोल्ने र रगत आउने जस्ता समस्याहरू भएको छ?
3: आउनुहोस्, माथि उल्लेखित भएका समस्या तपाईँमा पनि छ भने विश्वकै उत्कृष्ट छार सूत्र विधिद्वारा बवासिर, भगन्दर तथा फिसर रोगको सफल उपचार अब चौधरी आयुर्वेद औषधालय नेपालगंजमा 25 वर्षदेखिको अनुभवी डाक्टरहरूबाट पूर्ण रूपले उपचार गरिन्छ।
4: मलद्वारमा हुने रोगको लक्षण: मलद्वारमा चिलाउने, चिरा पर्ने, घाउ आउने, दिशामा रगत देखा पर्ने, दिशा गर्दा दुखाइ हुने।
2: उपचारबाट हुने लाभहरू: रोगबाट सधैँका लागि छुटकारा पाइनुका साथै दैनिक रूपमा कामकाज गर्न अप्ठ्यारो नहुने, साथै कुनै पनि प्रकारको जोखिम नहुने।
4: आयुर्वेदिक उपचार: मृगौला, पत्थरी, मधुमेह, सुगर रोग, छाला सम्बन्धी रोग, महिलामा हुने विभिन्न रोग जस्तै महिनावारीको खराबी, सेतो पानी जाने, पेट सम्बन्धी रोग, पिनास, पुरानो टाउको दुखाई, पुरुषको नपुंसकता, अनुहारमा हुने डन्डिफो तथा दागहरू आदि रोगको विशेष उपचार गरिन्छ। बिरामी जाँच्ने समय: गर्मीमा बिहान 8 बजेदेखि 11 बजेसम्म, बेलुका 4 बजेदेखि 7 बजेसम्म, जाडो महिनामा बिहान 9 बजेदेखि 12 बजेसम्म र बेलुका 3 बजेदेखि 5:30 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
3: चौधरी आयुर्वेद औषधालय, जिल्ला प्रशासन, सिडिओ कार्यालयको सामुन्ने, नेपालगंज बाँके।
2: डाक्टर अनिल कुमार चौधरी, कन्सल्टेन्ट आयुर्वेद विज्ञ, नेपाल सरकारबाट मान्यता प्राप्त एवं परामर्श चिकित्सक। सम्पर्क नम्बर 98480-27590 र 081-534-328। फेरि सुन्नुहोस् है, 98480-27590।
5: वन डढेलो व्यवस्थापनको लागि डिभिजन वन कार्यालय बर्दियाको अनुरोध।
6: वन एक महत्वपूर्ण प्राकृतिक स्रोत हो। यो स्रोतको दिगो उपयोगको लागि यसको संरक्षण गर्नु सबै नागरिकको दायित्व पनि हो। गर्मी र सुक्खायामको सुरुवात सँगै वन जंगलमा डढेलो लाग्ने सम्भावना भएकोले डढेलोबाट वन विनाश हुन नदिन पूर्व सचेतना अपनाऊ।
7: डढेलोले भुइँमा खसेको बिउको साथै नयाँ पलाएको मुना र बिरुवाहरूलाई नष्ट गरी प्राकृतिक पुनरुत्पादन हुन दिँदैन।
5: डढेलो वन जंगलको शत्रु हो। यसले वन जंगल जस्तो अमूल्य प्राकृतिक स्रोत विनाश गर्नुको साथै स्वच्छ वातावरणमा समेत प्रतिकूल असर गर्दछ।
7: डढेलोले वन्य जन्तु तथा पन्छीको वासस्थान र आहार नष्ट गर्दछ।
6: डढेलोले सतही भूक्षय बढाउँदछ। वनमा निरन्तर डढेलो लाग्नाले उपयोगी प्रजाति, रुख बिरुवा नष्ट भई अनावश्यक झाडी र काँडाले वन क्षेत्र ढाक्दछ।
5: डढेलोले वन जंगल नजिकका घर बस्तीलाई समेत आगलागी गराई ठूलो जनधनको क्षति गराउँदछ। वन जंगलको सतहको माटोलाई सुरक्षित राख्ने पात पतिङ्गर तथा झारपातलाई जलाई माटोको मलिलोपन तथा चिस्यानलाई नष्ट गरी सुक्खा र रुख बनाउँदछ
7: र डढेलोले वनको प्राकृतिक सौन्दर्यतालाई नष्ट पार्दछ। त्यसैले वन जंगलमा डढेलो लाग्न नदिन आफ्नो वरिपरिको वन डढेलो लाग्न सक्ने क्षेत्र पहिचान गरी सो क्षेत्रमा विशेष निगरानी राखौं। वन क्षेत्रमा पिकनिक, वनभोज जाँदा आगो बालेपछि निभाएर मात्र छोडौं। वन जंगल भएर जाने बाटो वा छेउछाउमा हिँड्दा वा यात्रा गर्दा चुरोट बिडीका ठुटाहरू नफालौं। कहीँ कतै वन डढेलो लागेको देखेमा सम्बन्धित सामुदायिक वन, नजिकको वन कार्यालय वा सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालयमा खबर गरौं तथा सुरक्षित उपस्थित तवरले वन डढेलो नियन्त्रण कार्यमा जुटाउ जुटाउ वनमा डढेलो लगाउने कार्य गैर कानूनी हो। वन ऐन 2076 दफा 50(4) अनुसार वनमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा कसुर गर्ने व्यक्तिलाई आगलागीबाट नोक्सानी भएको बिगो असुल गरी 3 वर्ष सहित वा 60,000 जरिवाना वा दुवै सजाय हुने भएकाले यस्ता कार्य नगरौं नगराउ आगलागीबाट आफू पनि बचौ अरूलाई पनि बचाऊ।
6: डिभिजन वन कार्यालय बर्दिया सम्पर्क फोन नम्बर 084-420-156।
8: कान्छी गहना कहाँबाट किन्ने सोच बनाएकी थियौ? कहाँबाट हुनु नि दिदी, म त अन्त कतै नगई हाम्रै सुन्दर नगरी भुरी गाउँमा रहेको विजय सुनचाँदी पसलमा जाने विचार गरेकी छु।
9: विजय सुनचाँदी पसलमा नै किन नि?
8: त्यहाँ त आकर्षक डिजाइनका गर गहनाहरूमा झाला, जुली, फुली, मंगलसूत्र, जन्तर, छड्के, तिलहरी, इन्डियन मंगलसूत्र लगायत बिना रसायनका गर गहना पाइनुका साथै आधुनिक डिजाइनका सामानहरू उचित मूल्यमा अर्डर अनुसार तयार गरिन्छ। साथै हामी कहाँ नेपालगंजकै मूल्यमा सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। विजय सुनचाँदी पसल अब नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। प्रोपराइटर श्यामलाल सुनार, विजय सुनचाँदी पसल, ठाकुरबाबा नगरपालिका 1, भुरीगाउँ बर्दिया। सम्पर्क नम्बर 98-83-68-58। ग्राहकको सन्तुष्टि नै हाम्रो चाहना हो।
10: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन्छ सधैँ बाँच्छै।

0: जस्ता पाताले छाइएका छन्। काठ र ढुङ्गा ओसार्ने कार्य सबै गाउँ उनापानीका गाउँवासीले मिलेर गरेका थिए भने घरको अन्य संरचना निर्माणमा पनि गाउँवासीको उल्लेखनीय सहयोग रहेको उहाँले बताउनुभयो। यी आफ्नै घर छ महिनाको अवधिमा निर्माण गरेका हुन्। आगलागीमा परेका आठ मध्ये तीनवटा नयाँ घर र पाँचवटा पुराना घर रहेका थिए। नयाँ घर निर्माणका लागि दक्ष कामदार खर्च 1,50,000 रूपियाँ विदेशमा रहनुभएका त्यस क्षेत्रका युवाहरूको आर्थिक सहयोगबाट जुटाएको वडा अध्यक्ष कार्कीले बताउनुभयो। आगलागी पीड़ितलाई कार्की कर्णाली प्रदेश सरकारबाट 25,000 रूपियाँ र जिल्ला विपद व्यवस्थापन समितिबाट 15,000 रूपियाँ सहयोग दिएको थियो। आगलागी पीड़ितहरूले विवरण अनुसार सरकारले हालसम्म गाउँपालिकाको पोर्टलमा नभरिएको कारण गृह मन्त्रालयबाट आउने 5,00,000 रूपियाँको राहत रकमबाट भने उनीहरू वञ्चित रहँदै
1: उता बाजुराको बढी मालिका नगरपालिकामा भीरबाट लडेर दुईजनाको मृत्यु भएको छ। बढी मालिका नगरपालिका एक पाटाका 60 वर्षीय मानबहादुर दानीको वनमा घाँस काट्न गएका बेला भीरबाट लडेर मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक गगन सिंह भाटले बढी मालिकाकै कोर्दका 6 वर्षीय जसना खड्काको पनि भीरबाट लडेर मृत्यु भएको बताउनुभयो। गाउँ नजिकैको वनमा आमासँग घाँस काट्न गएका बेला भीरबाट चिप्लिएको र उहाँको मृत्यु भएको प्रहरीको भनाइ रहेको छ।
0: सल्यानको शारदा नदीबाट अवैध रूपमा गिटी बालुवा उत्खनन गरेको आरोपमा प्रहरीले एक जेसीबी र ट्राक्टरलाई नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय रागे चौरकोले कुमा गाउँपालिका एक टाटकेबाट राजचौरतर्फ बालुवा लिएर जाँदै गरेको दुईवटा ट्राक्टर नियन्त्रणमा लिएको हो। अवैध रूपमा गिटी बालुवा उत्खनन गर्ने ट्राक्टर र चालकलाई कार्यवाहीको लागि पालिकामा बुझाएको छ। जिल्ला प्रहरी कार्यालय सल्यानले चैत्र वैशाख मात्र स्तरीय अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन र ढुवानी गर्दै आएका 63 ट्राक्टर जेसीबी टिपर र ट्रकलाई नियन्त्रणमा लिएको छ।
1: कर्णाली विकास बैंकको 2.5 अर्ब रूपियाँ बराबरको घोटाला प्रकरणमा प्रभावित बचतकर्ताहरूले फेरि आन्दोलन शुरू गरेका छन्। लामो समयदेखि आफ्नो बचत रकम फिर्ता नपाएपछि बचतकर्ताहरू विरोध प्रदर्शनमा उत्रिएका हुन्। र्यालीसहित कर्णाली विकास बैंक पुगेका बचतकर्ताहरूले आफ्नो माग राख्न खोजे पनि सुनवाई नभएको भन्दै नेपाल राष्ट्र बैंकको नेपालगंज कार्यालयमा पुगेर विरोध प्रदर्शन गरेका हुन्। उनीहरूले बचत रकम फिर्ताको सुनिश्चितता गर्न तथा दोषीमाथि कड़ा कार्यवाही गर्न माग गरेका छन्। प्रदर्शनमा सहभागी बर्दियाको बडैया तालका ललिता थापाले आफ्नो परिवार र आफन्तहरूले मात्रै करिब 22-23 लाख रूपियाँ 1.5 वर्षदेखि बैंकमा अड्किएको बताउनुभयो। उहाँले बचतकर्ताहरू आफ्नो मेहनतको कमाई फिर्ता पाउन नसक्दा आर्थिक तथा मानसिक रूपमा समस्यामा परेको बताउनु भएको छ।
0: भेरी खबरमा खबरको सिलसिला अझै जारी छ। लगन अर्को छोटो विश्राम।
2: विगत लामो समयदेखि तपाईँहरूको विश्वासमा स्थापित किसान एग्रो एन्ड अर्डर सप्लायर्सले किसानहरूको माग र चाहनालाई मध्यनजर गरी नयाँ व्यवस्थापनका साथ स्वदेशकी प्रविधि र पुँजीमा आधारित श्री मुक्तिनाथ कृषि तथा ट्रेनिङ कम्पनीद्वारा उत्पादित मुक्तिनाथ एवं कृषिनरी ब्रान्डका कृषि औजार उपकरणहरू र जसका आवश्यक पार्टसहरूको बर्दिया जिल्लाको एकमात्र आधिकारिक विक्रेताको रूपमा निशुल्क परामर्श सेवासँगै कारोबार शुरू गरिसकेको सहर्ष जानकारी गराउँदै समयमै मौकाको फाइदा लिनाउन हार्दिक अनुरोध गर्दछौ।
3: ठाकुर बाबा लगायत यस क्षेत्रका सम्पूर्ण किसान वर्गको हौसला अनि सारथी बन्न आजको लगानी भोलिको उपलब्धता गुणस्तरीयतामा हाम्रो प्रतिबद्धताका साथ सिजन अनुसार गुणस्तरयुक्त उन्नत तथा हाइब्रिड विभिन्न बालीका बिउ बिजनहरू प्राङ्गारिक तथा रासायनिक मलखात च्याउको विभिन्न प्रजातिको बिउहरू रासायनिक विषादी तथा झारनाशक विषादी सूक्ष्म तत्व एवं भिटामिनहरू इन्डियन तथा चाइनिज ब्रान्डका मिनी टिलर पावर टिलर टिपर मकै रोप्ने आलुको ड्याङ बनाउने रोप्ने मेसिन कम्बाइन मिल राइस मिल र थोपा सिँचाई सेटहरू प्लास्टिक टनेल ग्रिनेट सिल्भर नेट पावर स्पेयर टंकी नर्मल स्पेयर टंकी भाइजर मास्क विषादी छता प्रयोग हुने बुट सहितको एप्रोन गार्डन उपकरणहरू लगायत माग बमोजिम गुणस्तरीय सामग्रीहरू उपलब्ध गराइनुका साथै यस मानारोपी मुरी फलाउने वर्ष सिजनका लागि हजुरहरूको माग तथा रोजे खोजेक मसिना तथा बासनादार एवं चितवनको मसिनो साबिते धानको जात लगायत उन्नत र नेपाल सरकारद्वारा सूचीकृत हाइब्रिड जातका धान बिउहरू थोक एवं खुद्रा रूपमा सुपथ मूल्यमा उपलब्ध गराइनुका साथै कृषि औजार उपकरण मिनी पावर टिलर मर्मतका लागि अनुभवी मिस्त्रीद्वारा सशुल्क होम सर्भिस सेवा र भेटेरिनरी प्राविधिक एवं लामो समय सरकारी सेवामा कार्यरत कृषि प्राविधिकद्वारा निशुल्क परामर्श सेवा समेत उपलब्ध भइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोस्। श्री किसान एग्रो एन्ड अर्डर सप्लायर, गुलेरिया रोड, भुरीगाउँ बजार, बर्दिया, रोप लाइटर, सुनिता कुमारी साजी बम। सम्पर्क मोबाइल नम्बर 9861443492 र 9415478917।
4: बुढी ल, मलाई अफिस जान लेट भइसक्यो। खै मेरो कोट प्यान्ट ल्याउनु भने छिटो।
5: ला, म त हिजो कोट प्यान्ट नै धुन बिर्सेछु नि बुढा। मैले हजुरलाई कतिचोटि भनिसके, एक जोड कोट प्यान्ट अर्को सिलाउनु भनेर, कहिले मान्नुहुन्न। एउटा धुँदा अर्को त लगाएर जानुहुन्थ्यो नि। अफिस जाँदा पनि त्यही एउटै कोट प्यान्ट, बजार जाँदा पनि त्यही, घरमा बस्दा पनि त्यही लगाएर बस्नुहुन्छ। कति पैसाको लोभ मान्नुहुन्छ कि बुढा। अब त भनेको मान्नुहोस् न।
4: कुरा चाहिँ बुढीको पनि ठिकै हो। मैले कोट प्यान्ट नसिलाउने भने हो र, पल्लाघरको स्यामी अनि तिम्रो देवर हर्के छ नि, हामी तिनीले त एउटै ठाउँमा लुगा कपडा सिलाउने पनि निर्णय गर्यौं त।
5: ए, आज त गजबकै कुरा सुनाउनु भयो नि बुढा। हाम्रा छोराछोरीको लागि पनि स्कुल ड्रेस सिलाउनु पर्यो। स्कुल लागि थाहा छैन,
4: त्यो तिमीले धन्दै मान्नु पर्दैन क्या बुढी। हाम्रै भुरीगाउँ बर्दियामा कर्म स्टोर एन्ड टप कृष्णा टेलर छ नि, हो त्यही गएर अब सबैका ड्रेसहरू सिलाउने निर्णय गरिसकेका छु। ल, म अहिले लागे है त। खोइ त्यो बाकसबाट पैसा झिकेर ल्याउन, मलाई हतार भइसक्यो।
5: हस्, म लिएर आउँछु। कर्म स्टोर एन्ड टप कृष्णा टेलर्सका विशेषताहरू।
4: हजुर, हाम्रो यहाँ कोट, स्टफ कोट, जुहारी कोट, दौडा सुरुवाल, सर्ट प्यान्टका साथै लेडिज कपडाहरू विभिन्न डिजाइनमा सुपथ मूल्यमा सिलाइने व्यवस्था रहेको छ। यसका साथै हाम्रो यहाँ स्वदेशी तथा विदेशी ब्रान्डका सबै स्कुल ड्रेस, निजामती कर्मचारीका ड्रेसहरू, संस्थाका ड्रेसहरू सुपथ मूल्यमा उपलब्ध गराइने कुरा समेत सम्पूर्णमा सहर्ष जानकारी गराइन्छ।
5: प्रोप्राइटर लक्ष्मण चौधरी, सम्पर्क मोबाइल नम्बर 9864350076, 9848067 र 9869184878।
4: कर्म स्टोर एन्ड टप कृष्णा टेलर्स, ठाकुर बाबा नगरपालिका, वडा नम्बर 1, भोरीगाउँ बर्दिया।
6: यो हो रेडियो टाइगर 910.2 मेगाहर्ज।

बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानिमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अभिकर्ता सानिमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जियौ।

0: रेडियो भेरी एफएम।
1: तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा साँझको भेरी खबर सुनिरहनु भएको छ। तिनजेल हामीले छिमेक सेरोफेरोसँगै अन्य खबरहरू प्रस्तुत गर्यौं। अब लागौं बाँकी खबरतर्फ। डडेलधुराबाट बेपत्ता भएका दुईजना प्रहरी जवान मृत अवस्थामा फेला परेका छन्। डडेलधुराको परशुराम नगरपालिका पाँचबाट गएको शुक्रबारदेखि बेपत्ता भएका सशस्त्र प्रहरी बलका जवान ओम प्रकाश पुन मगर र स्थानीय बासिन्दा तीर्थबहादुर थापा मगरको शव फेला परेको हो। जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायक उपरीक्षक डीएसपी वरूण बहादुर सिंहका अनुसार 56 वर्षीय थापाको शव परशुराम नगरपालिका पाँच अन्तर्गत महाकाली नदीको कल्पठे क्षेत्रमा फेला परेको हो। यस्तै सशस्त्र प्रहरी बलको बोर्डर आउटपोस्ट बीओपी परिगाउँमा कार्यरत जवान पुन मगरको शव कञ्चनपुरको ब्रह्मादेवमा रहेको महाकाली नदी किनारामा भेटिएको हो। मामा भान्जा नाता पर्ने दुवैजना बेपत्ता भएपछि महाकाली नदी किनारामा उनीहरूले प्रयोग गरेको ट्यूब फेला परेको थियो। त्यसकै आधारमा प्रहरीले खोजी गरेको थियो।
2: प्रधानमन्त्री वारेन्द्र शाहले संसद बैठकमा नेपालले पनि भारतीय जमिन मिचेको अभिव्यक्ति दिएपछि यसको चौतर्फी विरोध भएको छ। प्रतिपक्षी दलका सांसदले भने नेपालले भारतको भूभाग मिचेको विषयको प्रमाण संसदमा पेश गर्न माग गरेका छन्। प्रतिनिधि सभा बैठकमा राप्रपाका सांसद ज्ञानेन्द्र बहादुर साईले देशको सार्वभौम विषय र भूमिको विषय गम्भीर विषय भएकाले हचुवाको भरमा अभिव्यक्ति दिनु गलत हुने उहाँले बताउनुभयो। उहाँले सभामुख डोल प्रसाद अर्याल मार्फत सरकारलाई नेपालले मिचेको भूमिको प्रमाण पेश गर्न आग्रह गर्नुभयो। श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले प्रधानमन्त्री वारेन्द्र शाहले प्रतिनिधि सभा बैठकमा राख्नु भएको धारणा गम्भीर भएकाले यस विषयको प्रमाणसहित जवाफ दिन पनि माग गर्नुभएको छ। नेकपा एमालेका प्रमुख सचेतक ऐन बहादुरले प्रधानमन्त्रीले राख्नुभएको भूमि मिचिएको धारणा संवेदनशील भएकाले जवाफ दिन माग गर्नुभएको छ। नेपालले भारतीय भूमि मिचेको विषय भारतले दावी नगरेको अवस्थामा देशकै प्रधानमन्त्रीले त्यस्तो धारणा राख्नु देशको हित विपरीत भएको उहाँले टिप्पणी गर्नुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपतिका सांसद इन्दिरा राणा मगरले भने प्रतिपक्षी दलहरूले धारणा राख्नु भएको धारणा नियमावली विपरीत रहेको भन्दै सभामुखको ध्यान आकर्षण गराउनु भएको छ। नेकपाका सचेतक युवराज दुलालले त्यस्तै कार्यकारी प्रमुखले कूटनीतिक भावना विपरीत धारणा राख्नु भएको बताउँदै सच्याउन माग गर्नुभएको छ। प्रधानमन्त्रीको धारणाले देशवासीमा गम्भीर आशंका पैदा गरेको उहाँले टिप्पणी गर्नुभयो। प्रतिनिधि सभाको बैठकमा सांसदहरू निष्कल राई, ऐन महरा, खुसबु ओली लगायतका सांसदले प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रहित विपरीत भएको भन्दै संसदमा माफी माग्नुपर्ने बताउनुभयो। यसैबीच परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीको अभिव्यक्ति सीमा वारपारको जग्गा भोगाधिकारसँग सम्बन्धित रहेको भन्दै प्रष्टीकरण दिएको छ।
1: भेरी खबरमा अब लागौ खेल खबरतर्फ। साफ महिला च्याम्पियनशीप फुटबलको सेमी फाइनलमा नेपालले साबिक विजेता बंगलादेशसँग खेल्ने भएको छ। भारतको गोवामा रहेको जवाहरलाल नेहरू रंगशालामा हिजो भएको समूह बीको अन्तिम खेलमा घरेलु टोली भारतले बंगलादेशलाई 3-0 पराजित गरेपछि सेमी फाइनल समीकरण पूरा भएको हो। अब सेमी फाइनलमा नेपालले बंगलादेशसँग खेल्नेछ भने भारतले भूटानसँग खेल्नेछ। नेपाल समूह एको विजेता बनेको छ भने बंगलादेश समूह बीको उपविजेता बन्यो। समूह एबाट यसअघि नेपाल समूह विजेता र भूटान समूह उपविजेताको रूपमा सेमी फाइनल प्रवेश गरिसकेको छ। सेमी फाइनलका खेलहरू पर्सि बुधबार हुनेछन्।
2: खेल खबरसँगै साँझको भेरी खबर सकियो। बिदा हुन गएसम्मका मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
1: दैलेखको भैरवी गाउँपालिकामा डबल क्याब बोलेरो दुर्घटना हुँदा 3 जनाको मृत्यु, 5 जना घाइते, घाइतेहरूको उपचार चल्दै।
2: वीरेन्द्रनगरबाट ठूलो परिणाममा गरगहना र नगद बरामद, थप अनुसन्धान हुँदै।
1: हुम्ला र बाजुराको सीमा विवाद तथा दोहोरो झडपबारे बुझ्न गृह मन्त्रालयद्वारा गठित जाँचबुझ समितिको टोलीले काम थाल्यो, घटनास्थल पुगेर छलफल गर्दै।
2: र नेपालले साफ महिला च्याम्पियनशीपको सेमी फाइनलमा साबिक विजेता बंगलादेशसँग खेल्ने, नेपाललाई बदला दिने मौका।
1: हवस् त, तपाईँ हाम्रो भेट भोलि बिहानको भेरी खबरमा हुनेछ। त्यतिन्जेलसम्मको लागि साँझको भेरी खबरबाट समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित डिलु रावत र टेकराज केसी बिदा हुन्छौ। नमस्कार।
0: यो हो।

0: फिजिसियन, छाती, मुटु, पेट, नसा, थाइराइड, दम तथा मधुमेह रोग विशेषज्ञ डाक्टर सूर्य प्रकाश शाहका साथै दृष्टि विशेषज्ञ नेहा शाह र पूर्व जनस्वास्थ्य निरीक्षक हेल्थ असिस्टेन्ट एसवाई नवीन शाहबाट बिरामी चेक जाँच गरिन्छ।
1: साइना मेडिकल हल, भुरीगाउँ बजार, बर्दिया, वाणिज्य बैङ्कको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 9842455909 र 9842455917।
2: ये नानी कता हिँड्यो बा, आज भोलि त हात बिहार पनि गतिलो हुन छाड्यो, बिरामी पनि खुबै हुन थाल्यो, गाह्रो पो भयो त बा।
3: ल काका, किन चिन्ता गर्नु भएको, घर सञ्चालित स्टोर छ नि।
4: हो, अब चिन्ता छोड्नुहोस्, तपाईँको भान्सालाई शुद्ध र विषादी रहित बनाउनका लागि आएको छ घर संसारी स्टोर। अर्ग्यानिक र विषादी रहित खाद्यान्नका लागि सम्झिनै पर्ने गन्तव्य घर संसारी स्टोर। तपाईँको स्वास्थ्य आवश्यकतालाई ध्यानमा राख्दै दैनिक रूपमा भान्सामा प्रयोग हुने खाद्य सामग्रीहरू विषादी रहित बनाउन घर संसार स्टोरले ल्याएको छ अर्ग्यानिक विषादी रहित खाद्यान्नहरू। पहाड़ी तथा रैथाने गेडागुडी दालहरू, शुद्ध र ताजा कोदो र फापरको पिठो, जुम्ली, मार्सी र स्थानीय अनदी चामल, घरमै तयार गरिएको शुद्ध घिउ र मह, रैथाने बासमादार, काला नमक चामल लगायत अन्य विभिन्न स्थानीय कृषि उपजहरू। थप जानकारीका लागि प्रोपराइटर राधा रिजाल 9869177777। घर संसार स्टोर, रेडियो टाइगर भएको भवन, ठाकुरबाबा नगरपालिका 1, भुरीगाउँ, बर्दिया। बच्चाहरूलाई घरमै बनेको पोसिलो खाना 6 महिनापछि अनिवार्य रूपमा शुरूआत गरौं। अन्न, गेडागुडी, साग सब्जी, फलफूल सहितको पोसिलो पूरक खानाले बच्चालाई तन्दुरुस्त बनाउँछ। पूरक खाना सँगसँगै 2 वर्षसम्म स्तनपान पनि जारी राखौं। रेडियो टाइगर 99.2 MHz र स्वास्थ्य कार्यालय बर्दियाद्वारा जनहितमा जारी सन्देश।
5: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz। गर्जन छ सधैँ बाजै।

0: बुढी ल मलाई अफिस जान लेट भइसक्यो, खै मेरो कोट प्यान्ट ल्याउनु भने छिटो।
1: ला म त हिजो कोट प्यान्ट नै धुन बिर्सेछु नि बुढा, मैले हजुरलाई कति चोटि भनिसके एक जोड कोट प्यान्ट अर्को सिलाउनु भनेर, कहिले मान्नुहुन्न। एउटा धुँदा अर्को त लगाएर जानुहुन्थ्यो नि, अफिस जाँदा पनि त्यही एउटै कोट प्यान्ट, बजार जाँदा पनि त्यही, घरमा बस्दा पनि त्यही लगाएर बस्नुहुन्छ। कति पैसाको लोभ मान्नुहुन्छ कि बुढा, अब त भनेको मान्नुहोस् न।
0: कुरा चाहिँ बुढीको पनि ठिकै हो, मैले कोट प्यान्ट नसिलाउने भने हो र, पल्ला घरको स्यामी अनि तिम्रो देवर हर्के छ नि, हामी तिनीले त एउटै ठाउँमा लुगा कपडा सिलाउने पनि निर्णय गर्यौं त।
1: ए आज त गजबकै कुरा सुनाउनु भयो नि बुढा, हाम्रा छोराछोरीको लागि पनि स्कुल ड्रेस सिलाउनु पर्यो, स्कुल लागि थाहा छैन।
0: त्यो तिमीले धन्दै मान्नु पर्दैन क्या बुढी, हाम्रै भोरीगाउँ बर्दियामा कर्म स्टोर एन्ड टप कृष्णा टेलर छ नि, हो त्यही गएर अब सबैका ड्रेसहरू सिलाउने निर्णय गरिसकेका छु। ल म अहिले लागे है त, खोइ त्यो बाकसबाट पैसा झिकेर ल्याउन, मलाई हतार भइसक्यो।
1: हस् म लिएर आउँछु। कर्म स्टोर एन्ड टप कृष्णा टेलर्सका विशेषताहरू।
2: हजुर, हाम्रो यहाँ कोट, इस्टकोट, जुहारी कोट, दौडा सुरुवाल, सर्ट प्यान्टका साथै लेडिज कपडाहरू विभिन्न डिजाइनमा सुपथ मूल्यमा सिलाइने व्यवस्था रहेको छ। यसका साथै हाम्रो यहाँ स्वदेशी तथा विदेशी ब्रान्डका सबै स्कुल ड्रेस, निजामती कर्मचारीका ड्रेसहरू, संस्थाका ड्रेसहरू सुपथ मूल्यमा उपलब्ध गराइने कुरा समेत सम्पूर्णमा सहर्ष जानकारी गराइन्छ।
1: प्रोप्राइटर लक्ष्मण चौधरी, सम्पर्क मोबाइल नम्बर 9864-35-80-76, 9848-067-187 र 9869-54-78।
2: कर्म स्टोर एन्ड टप कृष्णा टेलर्स, ठाकुर बाबा नगरपालिका, वडा नम्बर 1, भोरीगाउँ बर्दिया।
3: आवाज रेडियो टाइगर 99.2 मेगाहर्ट्ज।

0: आमाको दूध बच्चाको पहिलो औषधि हो। जन्मेको एक घण्टा बीच अनिवार्य रूपमा स्तनपान शुरूवात गरौं। छ महिनासम्म आमाको दूध मात्रै खुवाऊ, स्वस्थ बच्चा उज्यालो भविष्य। स्तनपान गराऊ, स्वास्थ्य बचाऊ।
1: आफ्नो सुन्ती बाटी रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज गर्दन सबै बाघ झै
1: रेडियो टाइगर स्टुडियो टाइम यति बेला रात्रिको 8 बजेको छ।
2: यस टाइम चेकका साथमा नवजीवन पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली भरिगाउँ बजार बर्दिया।
3: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
4: तपाईँलाई थाहा छैन, नेपालगंजको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
3: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
4: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नशा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
3: अङ्कल सेवाहरू
4: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी अर्थोपेडिक सर्जन तथा नशा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिसा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ। सम्पर्क फोन नम्बर 081-533-719, 98-480-22-229 र 98-605-22-229।
5: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
6: डर लाग्नु, निद्रा नलाग्नु,
5: अनौठा विचार आउनु,
6: निराशा बढ्नु, खुसी नहुनु,
5: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
6: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु।
5: दैनिक कार्यहरू

0: फिटिङ, कम्बाइन मिल, राइस मिल र थोपा सिँचाइ सेटहरू, प्लास्टिक टनेल, ग्रिनेट, सिल्भर नेट, पावर स्पेयर टंकी, नर्मल स्पेयर टंकी, भाइजर मास्क, विषारी छता प्रयोग हुने बुट सहितको एप्रोन, गार्डन उपकरणहरू लगायत माग बमोजिम गुणस्तरीय सामग्रीहरू उपलब्ध गराइनुका साथै यस मानारोपी मुरी फलाउने वर्ष सिजनका लागि हजुरहरूको माग तथा रोजे खोजेक मसिना तथा बासनादार एवं चितवनको मसिनो साबिती धानको जात लगायत उन्नत र नेपाल सरकारद्वारा सूचीकृत हाइब्रिड जातका धान बिउहरू थोक एवं खुद्रा रूपमा सुपथ मूल्यमा उपलब्ध गराइनुका साथै कृषि औजार उपकरण मिनी पावर टिलर मर्मतका लागि अनुभवी मिस्त्रीद्वारा सशुल्क होम सर्भिस सेवा र भेटेरिनरी प्राविधिक एवं लामो समय सरकारी सेवामा कार्यरत कृषि प्राविधिकद्वारा निशुल्क परामर्श सेवा समेत उपलब्ध भइरहेको सहर्ष जानकारी गराउँदछौ।
1: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोस्। श्री किसान एग्रो एन्ड अर्डर सप्लायर, गुलेरिया रोड, भुरीगाउँ बजार, बर्दिया, रोड राइटर, सुनिता कुमारी साजी बम। सम्पर्क मोबाइल नम्बर 9861443492 र 9145878917।

0: खुसीको खबर। के तपाईँलाई पेट तथा कलेजो रोगको नयाँ तथा पुरानो समस्या छ? यदि छ भने अब तपाईँको लागि खुसीको खबर। काठमाडौँको नर्विक हस्पिटलमा कार्यरत पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेल अब प्रत्येक महिनाको तेस्रो शनिबार बीपी चोक नेपालगंज स्थित ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसीमा आउनुहुनेछ। यदि तपाईँलाई ग्यास, एसिडिटी, पेट पोल्ने, खाना नपच्ने, डकार धेरै आउने, पेट फुल्ने तथा भारी हुने, अल्सर, बारम्बार पेट दुख्ने, अपान्न वाए, टाइफाइड, एच पाइलोरी संक्रमण, कब्जियत वा पखाला, गल ब्लाडर स्टोन, फ्याटी लिभर, जन्डिस, हेपाटाइटिस ए बी सी, कलेजो सुन्निने सिरोसिस, कलेजोमा पानी जम्ने, कलेजोमा सिस्ट वा ट्युमर, अल्कोहलका कारण हुने लिभर ड्यामेज लगायतका ग्यास्ट्रिक वा कलेजोसँग सम्बन्धित कुनै पनि रोग छ भने उपचार तथा परामर्शको लागि अवश्य सम्पर्क राख्नुहोस्। पेट र कलेजोका लक्षणहरूलाई हल्का नलिनुहोस्। स्वस्थ जीवनका लागि आजै विशेषज्ञसँग जाँच गराउनुहोस्। याद राख्नुहोस्, प्रत्येक महिनाको तेस्रो सोमबार पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेलसँग उपचार तथा परामर्श। सम्पर्क ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसी, बीपी चोक नेपालगंज, नर्सिङ होमको पूर्वी गेट ठिक सामुन्य। फोन नम्बर 081530105 र 97053500450।
1: गर्जन सधै बाघ झैं, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: भन्छ नि
1: क्या

0: आमाको दूध बच्चाको पहिलो औषधि हो। जन्मेको एक घण्टाभित्र अनिवार्य रूपमा स्तनपान शुरूवात गरौं। छ महिनासम्म आमाको दूध मात्रै खुवाऊ, स्वस्थ बच्चा उज्यालो भविष्य। स्तनपान गराउ, स्वास्थ्य बचाउ।
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन त सधैँ बाँच्छै।
2: यो हो सामुदायिक सूचना नेटवर्क CIN. सामाजिक रूपांतरण का लागू

0: एनबीसी नेपाली सेवाको साझा पक्षबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा विपक्षीद्वारा सदन अवरोध, नेपालले पनि भारतको भूमि मिचेको भनाई अभिलेखबाट हटाउन माग।
1: भोलि तिम्रो प्रधानमन्त्रीले नै भनेको हाम्रो भूमि तिमीले मिचेको त फिर्ता ल्याऊ भन्छ भने कुन भूमि फिर्ता दिने सामान्य सभामुख महोदय?
0: राष्ट्रपति सभापति लामिछानेको भारत भ्रमणको राजनैतिक अर्थ के हुन सक्छ?
2: एक्सचेन्ज अफ भिजिटहरू भइरहेको छैन सरकारी लेभलमा, सरकारको कस्तो किसिमको प्रायोरिटी छ भन्ने कुराहरू पक्कै पनि उनीहरू बुझ्न चाहन्छ।
0: कूटनीतिज्ञ शंकर शर्मा र अमेरिका र इरान बीच होर्मुज क्षेत्रमा पुनः तनावको स्थिति। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: अशोक दहालबाट समाचार सुन्नुहोस्। बेरुतको दक्षिणी क्षेत्रमा हिजबुल्लाहमाथि आक्रमण अघि बढ़ाउन इजरायलले निर्देशन दिएसँगै लेबननको राजधानीका बासिन्दाहरू घर छोडेर सुरक्षित स्थानतर्फ जान बाध्य भएका छन्। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले उनकै शब्दमा आतंकवादी निशानामा आफ्नो सेनाले आक्रमण गर्ने बताएका छन्। बेरुतवासी एक महिला भन्छिन्,
4: My kids left school early at 12:30 because
3: बम खसाल्ने चेतावनी पछि मेरा बाल बच्चाहरू आज 12:30 विद्यालयबाट फर्किए। हामी घर छोड्नका लागि झोला तयार गरेर बसेका छौं। बेरुतवासी एक महिलाको भनाई। आफ्ना नागरिकहरूमाथि गरिएको आक्रमण र युद्ध विराम उल्लंघनको बदलामा आक्रमण गरिएको इजरायली दावी छ। हिजबुल्लाहले उत्तरी इजरायलमा ड्रोन र रकेटहरू प्रहार गरिरहेको छ। इजरायली सेना पनि लेबननको भित्री क्षेत्रतर्फ अघि बढ़िरहँदा यूले लेबननको भूमिमा सैन्य कार्यवाही रोक्न इजरायललाई आग्रह गरेको छ। अमेरिकाले यो सप्ताह अन्तमा इरानी क्षेत्रमा आक्रमण गरेको बदलामा अमेरिकी सेनाको हवाई अखडामा आक्रमण गरिएको इरानले बताएको छ। इस्लामिक रेभोल्युशनरी गार्ड कोरले निशाना बनाइएको स्थानबारे नखुलाए पनि कुवेतले आफ्नो हवाई प्रतिरक्षाले क्षेप्यास्त्र र ड्रोन निस्तेज बनाएको जनाएको छ। कुवेतमा अमेरिकी ठूलो सैन्य अखडा छ। वाशिङटनले इरानका राडार र ड्रोन क्षेत्रमा कैयौं आक्रमण गरेको थियो। फ्रान्सले ब्रिटेन सहितका राष्ट्रहरूको सहयोगमा प्रतिबन्धमा परेको एउटा रूसी तेल ट्याङ्करलाई आन्ध्र महासागरबाट नियन्त्रणमा लिएको जनाएको छ। मस्कोले उक्त कदम गैर कानूनी भन्दै डकैती शैलीको भएको टिप्पणी गरेको छ। क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले आफ्नो ढुवानीको सुरक्षाका लागि रूसले कदमहरू चाल्ने चेतावनी दिएका छन्। फ्रान्सका राष्ट्रपति इमान्युएल माक्रोले युक्रेनमा युद्धरत रूसलाई आर्थिक लाभ हुने गरी अन्तर्राष्ट्रिय प्रतिबन्ध उल्लंघन अस्वीकार्य भएको बताएका छन्। इरान युद्ध शुरू भए यता भारतले तेस्रो पटक खाना पकाउने ग्यासको मूल्य बढ़ाएको छ। ग्यासको भाव बढ़दा रेस्टुरा र होटल सहितका क्षेत्रमा दबाव बढ़ने व्यवसायीहरूले बताएका छन्। मध्यपूर्वको द्वन्द्वका कारण सरकारी अनुदानमा दबाव बढ़दै गएपछि बंगलादेशले पनि 6 साताको बीचमा 2 पटक इन्धनको मूल्य बढ़ाएको छ। पेट्रोल र मट्टी तेलको मूल्य वृद्धिले महँगी बढ़ाउने विज्ञहरूले बताएका छन्। पाकिस्तानले ऊर्जा खपत घटाउन बजार र पसलहरू साँझ 8 बजे अघि नै बन्द गराउँदै आएको छ। र मलेसियाले 16 वर्षभन्दा कम उमेरका बालबालिकालाई सामाजिक सञ्जाल खोल्न प्रतिबन्ध लगाएको छ। फेसबुक, इन्स्टाग्राम, टिकटक र युट्यूबलाई अब सरकारी परिचय पत्रका आधारमा उमेर पुष्टि गर्नुपर्ने अनिवार्य गरिएको देशको संचार नियामकले जनाएको छ। अहिले सामाजिक सञ्जाल चलाइरहेकाहरूले पनि 6 महिनाभित्र आफ्नो उमेर प्रमाणित गर्नुपर्नेछ। बालबालिकाहरूलाई अनलाइनमा आउने हानिकारक सामग्रीबाट जोगाउन अन्य कैयौं देशहरूले पनि यस्तै किसिमका मापदण्ड अपनाएका छन्। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। नेपालले पनि भारतको जग्गा मिचेको भन्ने प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्ति सार्वभौम सत्ता प्रतिकूल रहेको भन्दै विपक्षी दलहरूले त्यसलाई सदनको अभिलेखबाट हटाउनुपर्ने र प्रधानमन्त्रीले थप स्पष्टीकरण दिनुपर्ने माग गरेका छन्। यस विषयलाई लिएर विपक्षी दलहरूले संसदमा अवरोध जारी राखेपछि सभामुख डोलप्रसाद अर्यालले आजको बैठक सञ्चालन गर्न पटक पटक प्रयास गरे पनि कार्यसूचीमा प्रवेश हुन सकेन। एक रिपोर्ट। विपक्षी दलहरूले प्रधानमन्त्री शाहको आइतबारको अभिव्यक्ति गैर जिम्मेवारपूर्ण रहेको भन्दै त्यसलाई तत्काल सच्याउनु पर्ने माग गरेका हुन्। आइतबार साँझ नै परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीको भनाई मूलत 10 गजा क्षेत्र अतिक्रमण र क्रस बोर्डर अक्युपेशन अर्थात सीमा वारपारको जग्गा भोगाधिकारसँग सम्बन्धित रहेको जनाए पनि विपक्षीहरूले उक्त स्पष्टीकरणमा चित्त बुझाएनन्। सदनको आजको बैठकमा मुख्य प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद निष्कल राईले भने
5: रोस्टममा प्रधानमन्त्रीज्यूले दिनुभएको अभिव्यक्ति चरम अपरिपक्व र राष्ट्रिय हित विपरीत छ। यसले भारतसँग हामीले सीमा विवादको विषयमा तथ्य प्रमाण सहित हाम्रो भन्दै आएको दावीलाई पनि कमजोर बनाउँछु। सस्तो लोकप्रियता, सदनको गरिमा र बिना कुनै तथ्य प्रमाणमा यस्ता आत्मघाती अभिव्यक्ति दिएर प्रधानमन्त्रीज्यूले के पुष्टि गर्न खोज्दै हुनुहुन्छ सभामुख महोदय?
0: त्यस्तै नेकपा एमालेका ऐनबहादुर महरले प्रधानमन्त्री सदनमा उपस्थित भएर आफ्नो अभिव्यक्तिका सम्बन्धमा देशवासीसँग माफी माग्नुपर्ने माग गरे।
6: हाम्रो राष्ट्रको असंलग्न परराष्ट्र नीति छ, हामी कसैको भूमि एक इन्च पनि मिच्दैनौ र कसैलाई एक इन्च भूमि पनि दिँदैनौ र नेपालले कोही कसैको पनि एक इन्च भूमि मिचेको छैन। यो कुरा स्मरण होस् प्रधानमन्त्रीलाई, नभए अध्ययन गरे हुन्छ, नभए हेरे हुन्छ, राम्रो तथ्य तथ्याङ्कहरूको विश्लेषण गरे हुन्छ।
0: सांसद महरले प्रधानमन्त्री शाहले आफ्नो अभिव्यक्ति नसच्याउँदासम्म आफूहरू सदनको कार्यवाहीमा सहभागी नहुने पनि बताए। त्यस्तै नेपाली कम्युनिष्ट पार्टीका सांसद युवराज दुलालले पनि प्रधानमन्त्रीको अभिव्यक्ति तथ्यमा आधारित नभएको टिप्पणी गरे।
7: प्रधानमन्त्रीले संसदमा हिजो दिनुभएको अभिव्यक्ति सीमा समस्या सम्बन्धी अज्ञानता त हुने तर त्योभन्दा बढी गम्भीर राष्ट्रहित विपरीतको अभिव्यक्ति हो। न भारतले नेपालले यहाँ हाम्रो सीमा मिच्यो भनेको छ, न हाम्रो सेनाले कुनै भारतीय भूमि कब्जा गरेर नै बसेको छ, न कुनै त्यस्तो तथ्याङ्क नै छ। अत नेपालले भारतको भूमि मिचेको छैन।
0: श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले प्रधानमन्त्री शाहको अभिव्यक्तिले देशलाई अप्ठ्यारो परिस्थितिमा पार्न सक्ने बताए। प्रधानमन्त्रीको उक्त भनाई नसच्याइए त्यसले गलत नजिर स्थापित गर्न सक्ने भन्दै राईले केवल अभिलेखबाट हटाउनु पर्याप्त नहुने टिप्पणी गरे।
1: भोलि तिम्रो प्रधानमन्त्रीले नै भनेको हाम्रो भूमि तिमीले मिचेर त फिर्ता ल्याऊ भन्छ भने कुन भूमि फिर्ता दिने सामान्य सभामुख महोदय? त्यसैले म भन्न चाहन्छु, यहाँ आएर माफी मागेर आफ्नो तपाईँको चाहिँ शब्द फिर्ता लिएर यो नजिर तपाईँको चाहिँ हटाउनु पर्छ।
0: प्रतिनिधि सभाको बैठक अघि सामूहिक छलफलमा बसेका विपक्षी दलका नेताहरूले प्रधानमन्त्रीको धारणाको विपक्षमा संयुक्त रूपमा आवाज उठाउने निष्कर्ष निकालेका थिए। यसैबीच प्रतिनिधि सभामा आइतबार अमर्यादित गतिविधि भएको पाइएको भन्दै सभामुखले छानबिनका लागि समिति गठन गरेका छन्। आइतबार प्रतिनिधि सभामा विपक्षी दलका सांसदहरूले वेल घेराउ गर्ने क्रममा नाराबाजी र घम्साघम्सी समेत भएको थियो। प्रतिवेदन बुझाउन समितिलाई 7 दिनको समय दिइएको सभामुख अर्यालले जनाएका छन्। अब अर्को प्रसंग, राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने 5 दिने भ्रमणका लागि आज भारत पुगेका छन्। भारतको सत्तारूढ़ दल भारतीय जनता पार्टी भाजपाको निमन्त्रणामा उनी केही पार्टी पदाधिकारी सहित नयाँ दिल्ली पुगेका हुन्। प्रधानमन्त्री वालेन्द्र शाहको नेपाल भारत सीमा विवाद सम्बन्धी अभिव्यक्तिले राजनीतिक वृत्तमा चर्चा पाइरहेका बेला भएको लामिछानेको यो भ्रमणलाई चासोका साथ हेरिएको छ। यसै सन्दर्भमा हामीले भारतका लागि नेपालका पूर्व राजदूत शंकर शर्मालाई टेलिफोन सम्पर्क गरी शुरूमा राष्ट्रपा सभापतिको भारत भ्रमणको राजनैतिक अर्थबारे प्रश्न गरेका छौं।
2: पहिलो कुरो त के हो भने अब यो भारतीय जनता पार्टीले पनि नेपालको पार्टीहरूसँग सम्बन्ध राख्नलाई पहिलादेखि नै अलिअलि डेलिगेशनहरू डाक्ने होइन, नेपाली कंग्रेस यूएमएल माओवादीहरूलाई डाक्ने गरेकै थियो होइन। अझ हाम्रो भनाइ चाहिँ के थियो भने अझ पुगेको छैन, यस्ता किसिमको इन्टरेक्सन पार्टी टू पार्टी चाहिँ अझ बढी हुनुपर्छ र फेमिलियरिटी बढाउनुपर्छ भन्ने नै हुन्थ्यो। त्यही सन्दर्भमा अब अहिले नयाँ सरकार आएको छ, यो सरकारलाई पनि अब उहाँलाई चाहिँ यसको सभापति अध्यक्षको नाताले राखेको हो, अझ ठूलो डेलिगेसन जानुपर्छ भनेर भन्ने मलाई चाहिँ लागेको थियो। किनभने 7-8 जना गएर अरू इन्टरेक्सन गर्ने, विभिन्न स्टेट लेभलमा पनि भेटघाट गर्यो भने त्यसले अझ सम्बन्ध बढाउँछ भन्ने हो एउटा कुरा। अब दोस्रो कुरो चाहिँ यो अब अहिले नयाँ सरकार बनेको छ र खास एक्सचेन्ज अफ भिजिटहरू भइरहेको छैन सरकारी लेभलमा, तर खास गरी पार्टी र सरकारको लेभलमा कुराहरू त एउटै हुनुपर्ने हो र हुन्छ पनि होला। त्यो सरकारको कस्तो किसिमको प्रायोरिटी छ, के एचिभ गर्न खोजेको छ भन्ने कुराहरू पनि पक्कै पनि उनीहरूले बुझ्न चाहन्छ। तेस्रो भनेको त उनीहरूले भन्ने कुराहरू के हो भने हामी नेपालको सरकारले पूर्ण सहयोग गर्छ, कस्तो किसिमको सहयोग चाहिन्छ भन भनेर भन्ने यही नै हो जस्तो मलाई लाग्छ।
8: यहाँले जुन भन्नुभयो नि पार्टी र पार्टी बीचको सम्बन्धको कुरा, राष्ट्रिय स्वतन्त्र पार्टी अलिक नयाँ पनि हो, हुन त योभन्दा अगाडि 5 वटा पार्टीका नेताहरू जाने क्रममा अहिलेको नेपालको परराष्ट्र मन्त्री शिशिर खनाल पनि राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट भाजपाको मुख्यालयमा कार्यक्रममा पनि गएको थियो,
2: पार्लियामेन्ट्री ग्रुपमा पनि जानुभएको थियो।
8: अनि राष्ट्रपा र भाजपा बीचको देखिए पनि दुईटा सरकार बीचको संवाद अथवा भ्रमण जुन भएको छैन, जुन पहिलेको प्रसारणभन्दा अलिकति फरक जस्तो देखिराखेका छ, त्यसकारण आवरण पार्टी र पार्टी बीचको भए पनि कतै यो दुईटा सरकार बीचको संवादको प्रयास त होइन?
2: मलाई होइन, संवादको प्रयास त पक्कै पनि हो, तर यसमा एजेन्डाको बारेमा, सरकारी कुराहरूको बारेमा सायद कम नै होला, किनभने अलिकति ब्रोडर इस्यु हाम्रो अध्यक्षले उठाउन चाहेमा त जहिले पनि उठाउन सकिन्छ होइन। अब अहिले त देशको एउटा प्राथमिकता के हो, देश विकासलाई अगाडि कसरी लिएर जाने हो भन्ने कुराहरूतिरै बढी जोड होला जस्तो मलाई लाग्छ। उठाउन त पाइन्छ होइन, तर अब पार्टीसँग उठाउँदाखेरि पार्टीगत रूपमा उठाउने कुराहरू त धेरै हुन्छन्, तर सरकारको अब जस्तो भनौँ न उदाहरणको लागि सरकारी पक्षसँग भेटघाट भयो भने, खास गरी त्यहाँको परराष्ट्र मन्त्रीसँग भेट भयो भने अलिकति स्पेसिफिक कुराहरू त्यहाँ पनि गर्न सकिन्छ, तर धेरै सरकारी कुराहरू गर्ने अब उहाँको मलाई लाग्छ त्यति म्यान्डेट पनि नहोला। पार्टीको अध्यक्ष भएको नाताले सरकारले गरेको कामलाई नै भनौँ न उहाँले चाहिँ त्यसकै एक्सप्लेनेसन दिने र हामी एक छौँ भनेर त भन्नु पर्यो नि होइन, त्यो त्यो सन्देश उहाँले पक्कै पनि दिनुहुन्छ त्यो देखि
8: अथवा एक छौँ भन्ने पनि हुनसक्छ, अथवा उनले नारी छान्न खोजेका पनि हुन सक्छन्। यो राष्ट्रपा भित्र जसरी बालिन शाहको प्रस्तुति छ, शैली छ, स्वभाव छ, त्यसले गर्दाखेरि कहीँ कतै संशय अविश्वास छ कि छैन भन्ने बुझ्ने अवसर पनि हुनसक्छ भारतको निम्ति।
2: प्रधानमन्त्रीको लेभलमा भेट भयो भने अथवा परराष्ट्र मन्त्रीको लेभलमा भेट भयो भने त्यहाँ त अरू मान्छेहरू पनि हुन्छ, त्यस्तो कुरा पक्का पनि हुँदैन, तर अरू जसले प्राइभेटली भेट्छ जस्तो आजै चाहिँ भनौँ न अब त्यो पार्टीको महासचिवले भेट्नुभयो, त्यो महासचिव पनि सरकारसँगै लिङ्क त हो नि, उहाँले पनि भेटेको कुरा त रिपोर्ट त गर्नै पर्छ भारतको सरकारलाई, त्यस्ता छलफलहरूमा चाहिँ त्यस्ता कुराहरू निस्किन सक्छ।
8: पहिले भन्दा क्या आज यसो हेर्दाखेरि अब हुन त राष्ट्रपाको अवस्था पनि संसदमा बलियो नै छ, तर योभन्दा पहिले प्रचण्डलाई पनि बोलाएको थियो, त्यो बेलामा मोदीसँग भेट गर्ने भन्दा भन्दै अन्तिम समयसम्म भएन र उनलाई विमानस्थलमा चाहिँ विजय चौथाईवाले स्वागत गरेका थिए, अहिले चाहिँ राष्ट्रिय महासचिव अरूण सिंह नै विमानस्थल पुगेको देखियो, पहिलेको भन्दा अलिकति फरक संकेत के देखाइयो हो अथवा प्राथमिकता अलिक
2: होइन? अब अहिले भनौँ न एकदमै स्ट्रङ पार्टी हुन त डे टु डे काम गर्ने त विजय चौथाईवाला नै हो, फरेन रिलेसन डिपार्टमेन्टको मुख्य मान्छे त उहाँ नै हुनुहुन्छ, तर मलाई लाग्छ यो अहिले अलिकति बलियो सरकार, झन्डै 2/3 मेजोरिटी भएको सरकारको नाताले फेरि पहिलो पटक इन्टरेक्सन हुँदैछ एउटा एक किसिमले अफिसियल्ली, त्यो कारणले मलाई लाग्छ महासचिव आउनुभयो अनुसार।
0: उनी थिए कूटनीतिज्ञ शंकर शर्मा, साथी शरद केसीसँग कुरा गर्दै। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग, अमेरिका र इरान बीच होर्मुज जलमार्ग क्षेत्रमा एक साताको बीचमा तेस्रो पटक द्वन्द्व बढ़ेको छ। अमेरिकाले सप्ताहन्तमा इरानी सैन्य क्षेत्रमा प्रहार गरिएको जनाएको छ र तेहरानले त्यसको बदलामा अमेरिकी अखडामा आक्रमण गरिएको बताएको छ। बीबीसीका विवरणहरूमा आधारित रिपोर्ट सुनौ अशोक दाहालबाट।
3: अमेरिकी सेन्ट्रल कमाण्ड सेन्टकमले अन्तर्राष्ट्रिय जल क्षेत्रमा अमेरिकी ड्रोन खसाल्ने सहितका इरानका आक्रामक कदमको जवाफमा रक्षात्मक हमला गरिएको जनाएको छ। इरानको इस्लामिक रेभोल्युशनरी गार्ड कोरले इरानमा आक्रमणका लागि अमेरिकाले प्रयोग गरेका हवाई अखडालाई निशाना बनाइएको बताएको छ। सेन्टकमका अनुसार कुवेतमा अमेरिकी फौजमाथि लक्षित दुईवटा इरानी बलिस्टिक क्षेप्यास्त्र निस्तेज बनाइएको छ। त्यसअघि कुवेतले पनि शत्रु पक्षबाट प्रहार भएका क्षेप्यास्त्र र ड्रोन निस्तेज पारिएको जनाएको थियो। अमेरिका र इरान बीच सम्झौताका लागि भएका प्रयासहरू निष्कर्षमा नपुगिरहेको समयमा दुवै तर्फबाट पछिल्ला आक्रमणहरू भएका हुन्। अमेरिकी संचार माध्यमहरूले इरानसँग प्रस्तावित सम्झौताका शर्तहरूमा हेरफेर गर्न ट्रम्पले आग्रह गरेका थिए। उनले होर्मुज जलमार्गको ढुवानी र इरानले उच्च स्तरसम्म प्रशोधन गरिसकेको युरेनियम देशबाट हटाउने विषय बारेका शर्तहरू हेरफेर गरेका विवरण आएका छन्।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ, त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: सयों रेडियो, हजारों रेडियो कर्मी र करोड़ों नेपालीको माझमा
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz गर्जन छ सधैँ बाप चाहिँ।
2: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 MHz।
3: रेडियो टाइगर स्टुडियो टाइम। यति बेला रात्रिको 9 बजेको छ।
4: हवस् त, यतिन्जेल रेडियो टाइगर सुनेर साथ दिनुभएकोमा धन्यवाद। आजलाई हाम्रो नियमित प्रसारण यति नै। तपाईँको मिठो निन्द्राको कामना गर्दै हामी पनि विदा माग्छौ। शुभरात्री।

0: गर्जन छ सधैँ बाघ झैं रेडियो टाइगर 99.2 MHz।
1: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 MHz।